सिन्हा अध्यक्ष पदमा निर्वाचित हुनुभएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्य बहादुर बानिया, द्वितीय उपाध्यक्षमा दिनेश कुमार दिनेश सुनार, महासचिवमा सन्तोष कार्कीको सदस्यमा जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरूङ, सहको सदस्यमा शिव थापा निर्वाचित हुनुभएको। त्यसै गरी कार्य समिति सदस्यहरूमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्धि कार्की, पदम बहादुर कार्की, विजय गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरूङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम चयन हुनुभएको छ। अन्तर्राष्ट्रिय समाचार। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारीहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानको लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ अझै झण्डै 2 खरब बराबरको आर्थिक सहयोगको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्स र अन्य साझेदारीहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनामा इबोला नियन्त्रण प्रक्रियाका लागि परिचालनका लागि दर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको चिनिया समाचार संस्था सिंहाले जनाएको छ। अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालय अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्म 6342 जना संक्रमित भएका छन्। उनीहरू मध्ये 3072 जनाको ज्यान गएको छ। नेपाल भलिबल लीग एनबीएलमा काठमाडौँ रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कपड़ा हलमा हिजो भएको खेलमा काठमाडौँले मधेश वरियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेटमा 20-25 गुमाए पनि त्यसपछि लगातार 2 सेट 26-24 र 25-17 जितेको थियो। चौथो सेट 25-22 मधेशले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक

माखुलियो ट्र्याक डाइभर्सन ट्र्याक ग्राभेल गरेर सवारी साधन चलाइने। कास्कीको माछापुच्छेमा पहिरोमा परि दुईजनाको ज्यान गयो। फेवातालमा कायाकिङ गर्दा दुवैको युवकको मृत्यु। कङ्गोमा इबोला नियन्त्रण योजना शुरू र एनभीएलमा मधेसको लगातार दोस्रो हार। काठमाडौँ विजयी।

0: हवस् त हामीलाई तिनजेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98-644-35031।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ,
12: अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ,
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665-70-9 सार, मोबाइल नम्बर 98460-61268
15: 98560-60268।
9: प्रसन्न, होमवर्क देखाउ त।
17: आस्ते सर।
9: ओहो।

0: कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मम्मीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
4: तर महँगो होला नि?
3: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
5: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9560522938 र 9800282938।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ साटफेर,
9: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी 2 गौरा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 6 बज्यो
5: 2026 सेप्टेम्बर 6 तारिक भदौ कृष्ण पक्षको दशमी तिथि
6: काया कैरनका साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
5: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण घरबार विहीन कतिपयको जंगलमा बास
8: भोटेकोशीको बाढ़ीमा अझै 5000 सम्पर्क विहीन 2 दिनमा 4 जनाको जीवितै उद्धार रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै
5: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा
8: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़दो इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई
5: र एनबीएलमा सगरमाथाको लगातार दोस्रो जित एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै
9: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
10: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
10: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ
9: तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
9: मोबाइल 9855076678 9855076079 9511625994 9510 5424

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी त्रिशुली करिडोरमा बाढ़ीको पानी घट्दै गए पनि यसअघि त्यसले निम्त्याएको संकट घटेको छैन। सड़क र पुल बगेका छन्, पहिरोले बाटो थुनेको छ, गाउँहरू बीचको सम्पर्क टुटेको छ। यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवा समेत कठिन बनेको छ। अरू विस्थापितको आवश्यकता भन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन्। बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी ठाउँ, आमाका लागि पर्याप्त र समयमै खाना, शिशुका लागि उपयुक्त पोषण अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपीएले रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित 15 पालिकामा झण्डै 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ। यी तीन जिल्ला गएको भदौ 10 को विनाशकारी बाढ़ीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन्। यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन, झण्डै 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो। यही अनुमान अनुसार आउँदो एक महिनामा झण्डै 492 शिशु जन्मिन सक्ने र झण्डै 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीए को आकलन छ। सबै विस्थापितलाई एउटै आवश्यकताको आधारमा हेरिँदा सुत्केरी, गर्भवती, अपाङ्गता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ। समस्या खान र बस्ने ठाउँमा मात्र सीमित छैन, बाढ़ीपछि स्वास्थ्य संस्थासँग पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ। यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको विभागकी प्रमुख बसन्ती पञ्चका अनुसार बाढ़ी आएता अस्पतालमा 9 जना प्रसूति भइसकेका छन्। बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच हिजो र अस्ति गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ। नुवाकोटको विदुर दस बेत्रावतीकी 64 वर्षीय चण्डिका श्रेष्ठको परिवारले काठमाडौँको सानो भर्याङमा उहाँको काजक्रिया थालिसकेको थियो। भोटेकोशी बाढ़ीले गाउँ नै बगाउँदा उहाँसहित परिवारका 5 सदस्य सम्पर्कविहीन थिए। यतिका दिनसम्म फेला नपरेपछि जीवित नभएको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो। तर सामाजिक सञ्जालमा हिजो एकाएक बेत्रावतीबाट एक महिलाको उद्धार भएको भन्दै तस्विरसहित सार्वजनिक भएपछि परिवार र आफन्तमा खुशीको सीमा रहेन। बेत्रावतीबाट बगेको त्यो घरमा रहेका परिवारका अझै 4 जना सम्पर्कविहीन छन्। नेपाली सेनाले हिजो नै रसुवाको माथिल्लो तिर्सुली एकको जलविद्युत आयोजनाको सुरुङको 225 मिटर भित्रबाट एकजना चिनिया नागरिकलाई समेत जीवितै उद्धार गरेको छ। चिनिया उद्धार टोली समेतको सहयोगमा लुहा इतो नामक चिनिया नागरिकको उद्धार भएको हो। उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको उद्धार टोलीले अस्ति शुक्रबार तिर्सुली 3A दुईजनाको उद्धार गरेको थियो। उद्धार गरिएकामा माथिल्लो तिर्सुली 3A कर्मचारी संजय शाह र हाइड्रो पावर अटोमेशन प्रोजेक्टका सुपरभाइजर कवीर महर्जन रहनु भएको छ।
6: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीले घरबारविहीन बनाएपछि धादिङको गजरी गाउँपालिका 5 गलौदीका बाढ़ी पीड़ित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्कन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक आश्रय स्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्याङ्कमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। गएको भदौ 10 गते आएको बाढ़ीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सब डिभिजनल क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो। प्रभावितका अनुसार होल्डिङ सेन्टरमा 42 परिवारका कम्तीमा 200 बसिरहेका छन्। गलौदीका 74 घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टर बाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आश्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपड़ा, भाँडाकुँडा र झूलको अभाव छ। होल्डिङ सेन्टरमा 4 अपाङ्गता भएका व्यक्ति, कम्तीमा 30 बालबालिका र 70 वर्षभन्दा माथिका 2 ज्येष्ठ नागरिक महिला छन्। जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाई भइरहेको छ। बाढ़ीपछि जंगलमा बास अन्नपूर्ण पोस्टमा खबर छ।
5: रसुवाको भोटेकोशी नदीमा भदौ 10 गति आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि रसुवा सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको यो अभियानबाट अहिलेसम्म 13,101 उद्धार गरिएको छ। 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा 41 होल्डिङ सेन्टरमा 3,982 सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।
6: गोर्खाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ। रसुवागढ़ी जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ? भुटेकोशी बाढ़ीपछि सम्पर्कविहीन भएका दाजु सन्तोष अधिकारी त्यही थुनिएको उहाँको अनुमान छ। बाढ़ी गएको 11 दिन बितिसक्दा पनि सन्तोष सहित 93 कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ। 111 मेगावाटको आयोजनामा सन्तोष फ्लन्ट म्यानेजर हुनुहुन्थ्यो। उहाँले त्यहाँ काम गरेको 6 भइसकेको छ। उद्धार निकै ढिलाइ भइसक्यो। कम्पनीले हारगुहार गरिरहेका भए पनि त्यो पूरा हुन सकेको छैन। भोटेकोशी बाढ़ीपछि परियोजनामा कार्यरत 93 श्रमिक सम्पर्कविहीन छन्, जसमा रसुवागढ़ी हाइड्रो पावर कम्पनीका 51, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35, सीड डब्ल्यूई चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका 4 र भानास कन्स्ट्रक्सनका 3 रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ र भूमिगत विद्युत गृहभित्रै खोजी कार्य भइरहेको बताउनुभयो। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै कान्तिपुरमा खबर छ।
5: काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत सिक्कादेखि मोबाइलको स्क्रीनसम्म आइपुगेको पैसाको इतिहास सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
9: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 0156709246, 5670925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण घरबार विहीन कतिपयको जंगलमा बास भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन 2 दिनमा 4 जनाको जीवितै उद्धार रोसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवार को प्रतीक्षा लम्बिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग
2: गाठका कुरा
6: हिजो आज सामान किन्न बजार जाँदा खल्तीमा पैसा बोक्न पर्दैन। मोबाइल बैंकिङबाटै सजिलै पैसा तिर्न सकिन्छ। यस्तो सुविधा आएको केही वर्ष मात्रै भएको छ। धेरै पहिले सिक्काको जमाना मात्रै थियो भने पछि नोटको चलन आयो। सिक्का हुँदै मोबाइलको स्क्रीनसम्म पैसा कसरी आइपुग्यो त? उज्यालोको युट्यूब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको तेस्रो भागमा पैसाको इतिहास खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सेना।
7: खल्ती छाम्नुहोस् त, कति पैसा छ? अब मोबाइल बैंकिङ खोल्नुहोस्, पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला। हिजो आज नोट र सिक्का बोक्नु पर्दैन, मोबाइलमै अटाएको छ नोट र सिक्का पनि। अब कल्पना गर्नुहोस्, आजको 10,000 रुपियाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने। आजभन्दा करिब 2,500 वर्ष अघि अहिलेको टर्की आसपासको लिबियाबाट भएको सिक्काको शुरूआत। ती सिक्कालाई प्राचीन ग्रीसले परिमार्जित गरेर कलात्मक बनायो। सिक्कामा राजा देवदेवी जनावर र विभिन्न कलाकृति अंकित भए, तर तिनको आकार समान थिएन। कुनै साना थिए, कुनै ठूला, कुनै चेप्टा, कुनै बाक्ला। त्यसै ताक चीनमा पनि धातुका चारपाटे र गोला सिक्का चलन चल्तीमा आए। बीचमा पुवाल भएका चिनिया सिक्कालाई डोरीमा उनेर बोकिन्थ्यो। पैसा कमाउन अहिले भन्दा धेरै श्रम गर्नुपर्थ्यो। जसो तसो कमाइहालेमा बोकेर हिँड्न पनि औधी डर थियो। बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो। सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चीनमा। अक्षर कागज र कागजी नोटको आविष्कार गरेर चीनले मानव सभ्यतालाई एक कदम अघि बढ़ाउन मद्दत गर्यो। कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोट प्रति मानिसको विश्वास बढ़्यो। अब नेपालतिर फर्कौ। झण्डै 1600 वर्ष अघि लिच्छवी कालमा श्रीमानंक लगायतका सिक्का चलनमा आए। पछि तामा चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए। मल्लकालमा नेपाल तिब्बत व्यापार बढ्यो। नेपाली सिक्का तिब्बतसम्म पुगे। भारतसँगको व्यापार बढ्दै जाँदा नेपालमा भारतीय रूपियाँ छ्याप छ्याप्ती भयो। नेहरू र बारू नेपालमा सराबरी चले। नेपाली सिक्का कुद्न र काट्न करिब 100 वर्ष अघि काठमाडौँको सुन्दारामा टक्सार स्थापना भयो। विक्रमसम्म 2002 सदरमुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो। युरोपमा संसारकै पहिलो बैंक स्थापना भएको 500 वर्षपछि नेपालमा नेपाल बैंक र त्यसको 20 वर्षपछि 2013 नेपाल राष्ट्र बैंक स्थापना भयो। नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो। बैंकमा पैसा राख्न थालेको 50 वर्षपछि बल्ल शुरू भयो मोबाइल बैंकिङ। एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट हुँदै अहिले पैसाको कारोबार फण्ड ट्रान्सफर मार्फत हुन थालेको छ। अर्को खातामा पैसा पठाउने, आफ्नो खातामा जम्मा गर्ने, सामान किन्ने र बिल तिर्ने सबै मोबाइलबाट। अहिले मोबाइल निकाल्नुहोस्, क्यूआर स्क्यान गर्नुहोस्, बिल तिर्नुहोस् र तिरेको रसिद लिएर सामान बोक्नुहोस्। हिजो पैसा बोक्नु र गन्नु पर्थ्यो, आज क्यूआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ। पैसा हराएको होइन, पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ। अब अन्त्यमा, अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अङ्क साँच्चै पैसा हो कि पैसा भएको प्रमाण मात्रै? आज हामी स्क्रिनमा देखिने अङ्कलाई पैसा मानिरहेका छौं। पैसा आखिर वस्तु हो कि विश्वास? यही प्रश्नबाट शुरू हुन्छ गाँठका कुराको अर्को भाग। पैसा आखिर के हो, पैसाले वास्तवमा के काम गर्छ र हामी पैसालाई मूल्यवान किन ठान्छौं? गाँठको कुराको अर्को भागमा यसको जवाब खोज्नेछौं।
5: गाँठका कुराको यो श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी अर्थात लस एण्ड ड्यामेज कोषबाट आपतकालीन वित्तीय सहायता मागेको छ। तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। झण्डै 3 अर्ब रूपियाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा छ। अधिकारीहरूका अनुसार कोषको ऱ्यापिड रेस्पोन्स सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गएको भदौमा हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक बाढ़ीले ठूलो मानवीय पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षहरूलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन वित्तीय सहायता आवश्यक रहेको जनाउनु भएको छ। तर अहिलेसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइसकेको छैन। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्रसंघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो। जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोष नेपालले माग्यो आपतकालीन सहायता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
8: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
8: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: माको एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। लामो समयदेखिको राजनीतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिनो संकेत देखिने थालेका बेला फेरि भोटेकोशी बाढ़ीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अल्पत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटकमा विपदले पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका अधिकांश आकाश खुला हुन्छन् र पैदल यात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको झण्डै 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यस पटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायीको थियो। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थाल्नु भएको छ, नेपाल अहिले पनि खुला छ भनेर। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँमा कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताउनु भएको छ। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, त्यसै गरी अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उहाँको भनाइ छ। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले भन्यो नेपाल खुल्ला छ। कान्तिपुर दैनिकमा खबर छ।
2: अब विदेशको खबर। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन्। चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएको बोर्ड अफ गवर्नर समक्ष इरानले आणविक अपचार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका हुन्। प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भई नसकेको एएफपी ले जनाएको छ। प्रस्तावमा आईईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईएईएका सबै सदस्य राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनैतिक समाधान खोज्नुपर्नेमा समेत जोड़ दिइएको छ।
3: अब के खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सले खप्तड फाल्कन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा हिज बेलुकी भएको खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई 3-2 3-0 सेटमा हरायो। लगातार दुई खेलमा जीत हात पारेको सगरमाथा 6 अंकसहित शीर्ष स्थानमा छ। सगरमाथालाई उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। हिजो भएको अर्को खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजय शुरूआत गरेको छ। एनभीएलमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने कर्णाली चिपराज र खप्तड फाल्कन्स बीच बेलुकी 7 बजे दोस्रो खेल हुनेछ। यस्तै मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। समूह ए अन्तर्गतको यो खेल क्वालालम्पुरमा रहेको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार 2 खेल जितेको छ।
2: अब केही खबर संक्षेपमा। गएको भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले पहाड़का बस्ती मात्रै बगाएन, तराईका कैयौं घरका खुशी पनि खोस्यो। रोजगारी र कामको सिलसिलामा रसुवा पुगेका महोत्तरी सहित मधेसका 168 जना बाढ़ीपछि सम्पर्कविहीन छन्। पहाड़मा बाढ़ीको भेल थामिए पनि बेपत्ता भएका मधेसका नागरिकको परिवारमा चिन्ताको भेल अझै रोकिएको छैन। पहाड़मा जल प्रलय, मधेसमा आँसुको भेल शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: नि गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्य तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भेगका केही ठाउँ तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
2: अब पालो उखानको
3: थुनेको पानी र सुनेका कुरामा विश्वास नगर।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबारविहीन कतिपयको जंगलमा बास।
2: भोटे कोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार। र सुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
3: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो, झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
2: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़दो, इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई।
3: र एनभीएलमा सगरमाथाको लगातार दोस्रो जित, एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन सरकारको नेतृत्व गर्नेले दिने निरन्तरका निर्देशनसँग कार्टुन सम्बन्धित छ। यहाँ निर्देशनका पत्रै पत्र छन्। टेबलमा बसेका एकजनाले कलम समाएका छन् तर कागज सकिएको छ, अनि उनी अर्का कर्मचारीलाई बोलाउँदै भन्दैछन्, कोही छ त्यहाँ, एक टुक्रा कागज ल्याइदेऊ न, यहाँ अर्को निर्देशन फुरियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कृषि मंत्र नार्क संग
3: मध्य पहाड़ तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
6: मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
9: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
9: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
9: फोन गर्नुहोस् 0-65-590-511। पुन मोबाइल।
10: होइन, कति पुन मोबाइल भन्दै कराएको।
9: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
10: कहाँ छ पुन मोबाइल?
9: यही दुलेगुडामा तरकारी पसलको आडैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
7: प्रोपाइटर हेमराज पुन। मोबाइल 98-191-74-888 र 98-448-4800।
11: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के। वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
12: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
11: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
13: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज,
11: वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 06657790, मोबाइल नम्बर 9847061268,
13: 9857602068।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
19: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
18: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, सुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9855229038 र 9808222938।
20: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाओ कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
21: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ साथ फेर,
21: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
22: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
23: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
22: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
22: त्यसो भए सँगै जाऊ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9811396902।
24: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9855309982 र 9705620। 2009।
0: टीवीएस साथ छ हाम्रो।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
17: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0658414194, मोबाइल 98560206।
3: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: शुक्ला गण्डकी एफएम 97.6।
25: सरकारले दिन खोजेको सन्देशको तादम्यता चाहिँ कसरी हेर्नुहुन्छ?
26: तपाईँले ठिकै भन्नुभयो खेमजी, कि अघिल्लो वर्ष अब भदौ 23 र 24 हाम्रो निकटमा आएको छ। नेपालको राजनीतिक, संवैधानिक अथवा भौगोलिक इतिहासमै नघट्ने घटना, जसरी अहिले यो भुतेकोशीको हिम श्रृङ्खला खसेर संसारमै अनौठो प्रकृतिको मानवीय क्षति हामीले बिहोर्नु पर्यो, प्राकृतिक विपत्ति बिहोर्नु पर्यो। अघि तपाईँले ठिकै भन्नुभयो कि 1 वर्ष अगाडि हाम्रो मानवीय विपत्ति हामीले बिहोर्नु पर्यो र ठूलो धनजनको क्षति भयो, र त्यो पनि संसारमै यस प्रकृतिको विध्वंस कहीँ पनि भएको थिएन। त्यो विध्वंसले गर्दा हाम्रा भौतिक संरचनाहरू हामीले जे गुमायौं, हाम्रा दाजुभाइ दिदीबहिनीहरू बुवा आमाहरू जो गुमायौं, त्यो एकदमै अमानवीय थियो, त्यो क्रूर थियो, संसारकै निमित्त त्यो अनौठो प्रकृतिको थियो। र 1 वर्षको यो अवधिमा आएर हामीले भदौ 23 र 24 त्यो विध्वंसकारी गतिविधिलाई वा भदौ 23 गतेका विद्यार्थी भाइ बहिनीहरूले गरेको शहादतलाई दुइटैले हामीले एक ठाउँमा राखेर हेर्ने हो भने संसारमा यस्तो त काहीँ पनि हुँदैन खेमजी, जसको उत्तर अहिले पनि कसैले दिन नसकोस्। भदौ 23 गतेको आयोजक को थियो, भदौ 24 गतेको प्रायोजक को थियो, 23 गतेको आयोजक को थियो र 24 गतेको प्रायोजक को थियो भन्ने कुरा अहिले पनि हामीले मुलुकले त्यसको जवाब पाउन सकेको छैन। र 23 गते केही संघ संस्थाहरू देखिन्थे जसले राखेका कतिपय कुराहरू जायज नै थिए, तर ती कलिला विद्यार्थीहरूलाई उत्तेजना भड्काउने खालको, सुरक्षा ब्यारिकेटर नागेर जाने खालको, बन्दुकसँग भिड्ने खालको परिस्थिति जसले निर्माण गर्यो 23 गते, तिनीहरू पनि अन्सिन्छन् र त्यो घटनाको जिम्मेवारी लिन कोही पनि तयार छैनन्। मेरो सरकारलाई प्रश्न छ, मेरो सबै यो रेडियो सुनिरहनु भएका आम जनता सबैलाई यो प्रश्न गरौं भन्छु म। सरकारले 23 गते जयन्ती दिवस भनेर यो विदा दिएको छ, ती शहादत प्राप्त गरेका विद्यार्थीहरूको बलिदानलाई हेर्दाखेरि यो विदालाई उचित हो जस्तो लाग्छ। तर त्यो शहादत प्राप्त गर्ने कुरामा विदा दिने सरकारले अथवा अहिलेको सत्तारूढ दलले 23 गतेको आयोजक महु किन भन्न नसकेको? यदि ऊ त्यो साँच्चै 23 गतेको आयोजक रासोपा थियो भने म थिएँ भन्न सक्नु पर्यो। अनि त्यो 23 गतेको निरन्तरतालाई 24 गतेमा हामीले हेर्ने हो भने 23 गतेको पनि म थिएँ, 24 गतेको पनि म थिएँ भन्नु पर्थ्यो। शहादत भन्ने शब्द जहाँ प्रयोग गरिन्छ त्यसको निश्चित राजनीतिक अर्थ छ। त्यहाँ कुनै आयोजक हुन्छ, त्यसको कुनै निश्चित नारा हुन्छ, त्यसको कुनै निश्चित माग हुन्छ, अनि त्यो संगठित समूह हुन्छ, निश्चित उद्देश्य प्राप्तिका निमित्त आन्दोलन भएको हुन्छ र मान्छेहरू त्यो बलिदानमा आफूलाई बलिवेदीमा होम्न तयार भएका हुन्छन्। आजको प्रधानमन्त्रीज्यूले, आजको सरकारले, आजको सत्तारूढ दलले 23 गतेको आयोजक मऊ भन्न किन नसकेको र 23 गतेलाई शहाद शहीद दिवस भनेर चाहिँ किन भन्न सकेको?
25: सरकारले त यसलाई अलिकति जनताको परिवर्तनको एउटा मूल ढोकाको रूपमा होइन, वर्षौंदेखि पिल्सिएर रहेका आवाजहरूलाई चाहिँ परिवर्तन गरेर युवा शक्तिका रूपमा, नयाँ शक्तिका रूपमा चाहिँ देश अगाडि बढेको सन्दर्भमा होइन, सबै जनताहरूलाई अपनत्व हुने गरी चाहिँ सार्वजनिक विदा दिने निर्णय गरे हो नि त होइन?
26: मलाई त्यस्तो लाग्दैन। मैले अघि भनिहाले, यदि त्यो हो भने पनि त्यो हामीले गरेको थियो र त्यसको स्वामित्व लिन्छु भन्नु पर्यो नि त। स्वामित्व चाहिँ किन नलिएको त? स्वामित्व चाहिँ नलिने अनि म त्यो दिनलाई चाहिँ शहीद दिवस भन्छु भन्ने यो चाहिँ परस्पर विरोधी कुरा भयो। हिम्मतका साथ त्यसको आयोजक म हुँ, त्यो एकदमै राम्रो काम भएको थियो, त्यो भएको हुनाले मैले शहीद दिवस मनाएँ भनेर सरकारले किन भन्न नसकेको? मेरो प्रश्न थियो
25: आन्दोलनले उठाएका मुद्दा होइन, कति सम्बोधन भए, कति सत्ता त परिवर्तन भयो नै, शासनको शैली कस्तो खालको रह्यो, यो बीचको पेरिफेरी चाहिँ कस्तो, कुन ढंगले चाहिँ यहाँले विश्लेषण गर्नुहुन्छ?
26: होइन, मैले भने यो 23 गतेको आयोजक को भन्ने थाहा छैन, 24 गतेको प्रायोजक को भन्ने थाहा छैन, 23 गतेकोलाई एकछिनका लागि अघि तपाईँले भने जस्तो सुसुप्त आवाजमा कि यो जनताको परिवर्तनप्रतिको चाहना हो, तत्कालीन सत्तासीन दलले अथवा शासकहरूले गरेको गल्तीको दोषी यो विद्रोह स्वरूप त्यो उठेको हो भनेर यदि मान्ने हो भने 24 गतेको सिंहदरबार जलाउने को? सर्वोच्च अदालत जलाउने को? राष्ट्रपति कार्यालय भवन जलाउने को? निजी व्यापारिक प्रतिष्ठानहरू, देशभरिका सामान्य राजनीतिक कार्यकर्ताका घर जलाउने को? त्यसको जवाफ जसको जग्मा उभिरहेको यो सरकार बनेको छ त्यसको जवाफ यो सरकारले दिनु पर्दैन? आज जसरी एउटा मानिस मर्दा पनि त्यो मानिस के कारणले मर्यो भन्ने प्रश्नको अन्तिम जवाफ सरकारले दिनुपर्छ,
25: जवाफ दिइराख्नु पर्छ र भट्टराईजी, त्यसमा त क्लियरै छ नि त। त्यसमा जेएनजी प्रोटेक्समा अग्रपंक्तिमै रहेकाहरू मन्त्री छन्, त्यसैमा सांसदहरू छन् होइन, त्यसै प्रधानमन्त्री छन्, यो कुरा त सर्वविदितै त छ नि, के भनिराख्नुपर्छ?
26: त्यसको जवाफ दिनुपर्छ खेमजी, त्यसरी भाग्न पाइँदैन नि। 24 तपाईँले भने जस्तो हो, तपाईँले भने यो कुरा मान्छन् त उनीहरू, 24 गते आगो लाउने सिंहदरबार, आगो लाउने मऊ भन्छन् त, अनि सर्वोच्च अदालत जलाउने मऊ भन्छन्, भागबटनी जलाउने मऊ भन्छन्, जिउँदै धरानमा 9 जना मान्छेहरू मारिएको छ भागबटनीभित्र, त्यो मैले गरेको भन्छ त अहिलेको राष्ट्रपाले, भन्यो भने राम्रो, त्यो हिम्मत छ भने म भनोस् भन्न चाहन्छु, तर त्यो त भनेको छैन उसले। अनि त्यसको जगमा यो सरकार बनेको छ भनिएको छ, त्यो जगमा बनेको छ भने त्यो फाउन्डर मऊ भन्ने हिम्मत किन नभनेको र नेपाली जनतालाई मैले भने सानो सानो प्रश्नको जवाफ जवाफदेहिता सरकारले जब लिनुपर्छ भने यो जवाफदेहिताबाट सरकार भाग्न सक्दैन। 23 र 24 हामी सम्झिरहँदाखेरि 23 तत्काल सरकारमा जो बसेका थिए उनीहरू दोषी छन्, किनभने त्यो चाहिँ बन्दुक प्रहरीको बन्दुकबाट मानिसहरूको मृत्यु भएको छ भन्ने हो भने नैतिक जिम्मेवारी तत्कालीन सरकारले लिन सक्छ। अब अनेक कार्की आयोग बनायो, कार्की आयोगले दिएको रिपोर्टलाई अध्ययन गर्न फेरि अर्को प्रेमराज कार्कीकै आयोग बन्यो, सुरक्षाकर्मीलाई के गर्ने भन्ने सम्बन्धमा त्यसको पनि रिपोर्ट गोप्य छ। मानवाधिकार आयोगमा लिली थापा आयोग बन्यो, लिली थापा आयोगले दिएको प्रतिवेदन तोडमोड गरेर फेरि अनि एउटा प्रतिवेदन सरकारले बुझायो, सरकारलाई बुझायो मानवाधिकार आयोगले, त्यो प्रतिवेदन पनि यो सरकारले लुकाएर राखेको छ। मेरो प्रश्न, यत्रो ठूलो विध्वंस धन जनको क्षति यसले गराएको भन्ने कुरा परिभाषित नगरिकन त्यसको ब्याज खान पाइन्छ? पाइँदैन कि हिम्मत गरेर त्यो स्वामित्व लिऊ होइन भने त्यो गलत हो भन्न सकौँ।
25: जेन्जी आन्दोलनको बीचमा होइन, जेन्जी आन्दोलनको बीचमा भएको विध्वंस र कानूनी र राजनीतिक दृष्टिकोणले चाहिँ यसलाई कसरी हेर्न सकिन्छ? अभिव्यक्तिको स्वतन्त्रता एउटा कुरा होला र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण बीचको सीमा चाहिँ कहाँनिर छ?
26: होइन, सार्वजनिक सम्पत्ति तोडफोड त

0: यो संविधान पक्षधर शक्तिहरूलाई समाप्त पार्ने र अराजकताको सृजना गर्ने थियो। मैले त्यही भएर प्रायोजक भन्ने शब्द प्रयोग गरेको छु। केही मान्छेहरू सिंहदरबारमा पुल्ठो बोक्दै हिँडेका केही मान्छेहरू मन्त्री भएका हामीले देखेका छौं, होइन? सर्वोच्च अदालतमा आगो लाउने मान्छेहरू सांसद भएका पनि हामीले देखेका छौं। ती भिडियो फुटेजहरू अहिले पनि छन्। भनिसकेपछि अब तिनलाई या त तिनले हामीले गरेका हौ यो विद्रोह भनेर जायज छ भनेर भन्न सक्नु पर्यो, या त त्यो गलत हो भन्नु पर्यो। दुइटै कुरा, त्यो पनि सही र यो पनि सही त दुनियाँमा हुन सक्दैन। यसको जवाब नेपाली जनताले खोज्नुपर्छ। यो एक वर्ष पुग्दैछ भदौ 23 र 24 मा। 23 गतेको ती अबोध बालबालिका विद्यार्थीहरू जसले शहादत प्राप्त गरे वा बलिदानी गरे, तिनमा तत्कालीन सरकारले नैतिक जिम्मेवारी लिनै पर्छ। यो जिम्मेवारीबाट ऊ भाग्न पाउँदैन। र प्रत्यक्ष रूपमा हतियार चलाउने अब सुरक्षाकर्मीहरूलाई के कारवाही गर्ने भन्ने सम्बन्धमा कारवाही गर्ने जिम्मेवारी यही सरकारको। अब खालि गलत भाषा सृजना गरेर त्यति बेलाका शासक दोषी हुन्, यो 35 वर्षमा केही गर्न नसकेका हुन् भनेर हुँदैन। त्यो गीत गाउने, त्यो भाष्य सृजना गर्ने अनि दललाई गाली गर्ने, संविधान पक्षधर शक्तिहरूलाई होच्याउने त्यो युग समाप्त भइसक्यो। अब यो सरकारले भन्न सक्नु पर्यो कि त्यो विध्वंसको कसले गरेको थियो र त्यो 23 गतेको बल अत्यधिक बल प्रयोग गर्ने कार्यमा को को संलग्न थिए भन्ने कुरा भन्नु पर्दैन। अनि यसलाई यति नै लिपापोती गरेर यत्रो ठूलो प्रश्नलाई छोडेर अगाडि बढ्न सक्छ? त्यसैले बढ्न सक्दैन। यो 23 र 24 को सन्निकट मितिमा आज तपाईँ हामी यो जुन कुरा गरिरहेका छौं, देशभरका सचेत नागरिकले, शिक्षित नागरिकले आफ्नो ठाउँबाट यो सरकारलाई, सत्तारूढ दललाई र सिङ्गै मुलुकसँग हामीले प्रश्न गर्नै पर्छ। यसको जवाबदेहीताबाट यो सरकार भाग्न सक्दैन। त्यो भएको कारणले गर्दाखेरि 24 गतेको विध्वंस, 23 गतेलाई शहीद दिवस यदि मनाउने हो भने म भन्छु 24 गतेलाई कालो दिवस किन नमनाउने। 24 गते जति नेपालमा विध्वंस भयो र संरचनाहरू भत्काइए, आजको इतिहासमा भण्डारखाल पर्व, कुद पर्व, कुनै पनि ठूल्ठूला पर्वहरूमा पनि यस खालको विध्वंस मचिएको थिएन। भनेपछि 23 गते शहीद दिवस मनाउने कुरालाई मैले अन्यथा भनिनँ। बालबालिका विद्यार्थीहरूको हत्या भएको छ, त्यसलाई हामीले सम्मान गर्ने हो भने 24 गते नेपालको राजनीतिक इतिहासमा, नेपालको संवैधानिक इतिहासमै, आजसम्मको इतिहासमा यो कालो दिन हो, यो यसको विरुद्धमा आवाज उठाउनुपर्छ भनेर भन्नुपर्छ भन्ने म मान्यता राख्ने मान्छे हुँ। 23लाई पनि हामीले न्याय गर्नुपर्छ, 24लाई पनि न्याय गरेर मुलुकलाई न्याय गर्नुपर्छ भन्ने मान्यता।
1: यसको मतलब भाद्र 23 गते शहीद दिवस मनाउँदै गर्दाखेरि, सार्वजनिक बिदा दिँदै गर्दाखेरि भाद्र 24 गते कालो दिनका रूपमा चाहिँ यसलाई इंगित गर्ने, त्यसो भए बिदा दिने त्यसपछि सरकारले सार्वजनिक बिदा
0: दिने। मैले बिदाको कुरा गरिनँ। 23 गते पनि सरकारले बिदा दिएको छैन, शोक मनाउने भनेर भनेको छ। भनेपछि 24 गते पनि यो नेपालकै इतिहासको विध्वंसकारी र कालो दिन हो। यस्तो त्यो किन मनाउने मैले भनेको हो भने भविष्यमा यस्तो कष्ट अब कहिल्यै पनि नहोस् भन्ने कामना गर्नका निमित्त, र 24 गतेका ती अपराधीहरू को हुन् भन्ने कुरा नेपाली जनताले प्रत्येक वर्ष सम्झिरहन्, प्रश्न उठाइरहन्, त्यो प्रश्नले भावी हाम्रा सन्ततिहरूलाई, भावी पुस्तालाई त्यो प्रश्न उठिरहोस्, ताकि भावी सन्ततिहरू कहिल्यै पनि पुल्ठो बोकेर सिंहदरबार र सर्वोच्च अदालत, राष्ट्रपति भवन जलाएर नेपालको इतिहास नामेद पार्ने कार्यमा कहिल्यै पनि त्यस्ता कुपात्रहरू नेपालमा नजन्मिउन् भन्ने प्रयोजनको लागि यसलाई युग युगसम्म यो मान्यता स्थापित गर्नको लागि भदौ 24 को विध्वंसलाई पनि हामीले कालो दिनको रूपमा स्मरण गर्नुपर्छ भन्ने मान्यता म राख्छु।
1: अब अहिलेको अवस्थामा चाहिँ अब एक वर्ष पूरा भयो, यसै जगमा चाहिँ सरकार बनेको छ, यसै जगलाई टेकेर चाहिँ धेरै नयाँ अनुहारहरू चाहिँ मन्त्रालयमा छन्, उनीहरूले काम कारवाही गरिरहेका छन्, तर जेएनजीले खोजेको परिवर्तन अर्थात मुलुकले खोजेको परिवर्तनमा चाहिँ यसले के खालको चाहिँ परिणाम दिन सक्यो यो एक वर्षलाई हेर्दा, फर्केर हेर्दा?
0: अब एक वर्षमा फर्केर हेर्दाखेरि त्यो आन्दोलनमा, 23 गतेको आन्दोलनमा लागेका मान्छेहरू जसले शहीद परिवार भए, कति घाइते भए, अपाङ्ग भए, अहिले पनि छन् भनेपछि उनका परिवारले सरकारले दिएको सीमित राहत केही पाए होलान्, त्योभन्दा बाहेक केही पनि पाएका छैन। एउटा कुरा त त्यो आन्दोलनलाई 23 गते दिउँसो मध्य दिन वा 2-3 बजेदेखि नै अरूले नै हाइज्याक गरे, त्यो हामीले देखेको कुरा हो। जसले त्यो 23 गतेका अबोध बालबालिकालाई अगाडि सारेर त्यो आन्दोलनलाई हाइजेक गरे, ती मान्छेहरूले आज विभिन्न ठाउँमा नियुक्ति पाएका छन्, सांसद भएका छन्, मन्त्री भएका छन्, जीएम बनाए भएका छन्, राजदूतको लाइनमा बसेका छन्, नियुक्तिमा प्राथमिकता दिने भनिएको छ। भनेपछि तेइस गतिका आन्दोलनका आन्दोलनकारी

0: उनीहरूले केही पनि पाएका छैनन्। जसले आन्दोलनलाई हाइजेक गरेर अनि उनीहरूले चाहिँ आज यो पद प्रतिष्ठा र अवसर पाइरहेका छन् र पाउने लाइनमा लामबद्ध भएर बसेका छन्। त्यसैले गर्दा परिवर्तन के भयो भन्दाखेरि सरकार फेरियो, एउटा त्यो भयो। त्यो सरकार फेरियो, अब नयाँ सरकार आयो, निर्वाचन गैर संवैधानिक ढंगले एउटा अन्तरिम सरकार बन्यो, निर्वाचन भएर नयाँ सरकार आएको छ र एउटा पार्टीले प्रचण्ड बहुमत पाएको छ। यो त परिवर्तन भयो, यसरी हेर्दाखेरि प्राविधिक रूपमा यो परिवर्तन भयो। तर 23 गते ती विद्यार्थी भाइ बहिनी र युवा विद्यार्थीहरूले उठाएका मागहरू पनि जहीँको तहीँ छन्, ती पनि पूरा भएका छैनन्। र 23 र 24 गतेको विध्वंसमा जसरी हिजो एउटा सामाजिक सञ्जालबाट देशभरि आगो लाउने कामको नेतृत्व गरियो, नेतृत्व गराइयो, डिस्कर्ड चलाइयो, ती डिस्कर्ड चलाउनेहरूले फाइदा लिएका छन्, अरूले केही पनि फाइदा लिएको अहिलेको अवस्था छैन। र अहिले हिजो जसरी डिस्कर्डबाट सरकार र यो मुलुकमा आगजनी गरियो, अहिले उनीहरू नै के भन्न थाले हेर्नुहोस् त, स्वरहरू सामाजिक सञ्जालको दुरुपयोग भयो, सामाजिक सञ्जालमा ट्रोल बनायो, हामी माथि गाली गलोज गरियो भनेर स्वयं उनीहरूले भन्न।
1: राष्ट्रपति सांसदहरू पनि अहिले सामाजिक सञ्जालमा देखिएका शब्दहरूबाट लज्जित भएका छन्, कतिपयले त बोलिसकेका छन् अहिलेको स्थिति।
0: हिजो कता रवि लामी छानेजीले पनि बोल्नु भएको, समीक्षा दासकोटाजीले पनि बोल्नु भएको मैले सुन्दै थिएँ, भने रञ्जु दर्शनाले बोल्नु भएको मैले सुन्दै थिएँ, भनेपछि जसको बिउ रोपियो त्यसबाट फल्ने त्यस्तै हो। जुन कारणले उहाँहरू सत्तामा आउनुभयो, अब उहाँहरू सत्ताबाट बाहिरिने पनि त्यसैले गर्छ। त्यसैले गलत कुरालाई कहिले पनि पक्षपोषण गर्नु हुँदैन भनेको त्यही हो। गलत कुरा जहिले पनि जुन रङ रूप आकार प्रकारबाट आए पनि, प्रस्फुटित भए पनि त्यो गलत नै हुन्छ। त्यसले गर्दाखेरि हामीले अहिले पनि तपाईँले मलाई बोल्नका लागि अनुरोध गर्नुभयो, मैले बोल्नका लागि भने

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। उत्तरी गोर्खाको चुनुभे गाउँपालिका नम्बर 4 र वार्ड नम्बर 2 भएर बग्ने थेराङ खोलाको बाढ़ीले 4 घर र 1 पुल बगाएको छ। गैराती 3 बजे आएको बाढ़ीले वार्ड नम्बर 4 नामरूङका नुरबु ओङ्याल, नुरमुछिरिङ, उर्गेन छयदेन, लाक्पा भुटी र दोर्जे ग्यालजेनको घर बगाएको हो। बाढ़ीबाट मानवीय क्षति भने भएको छैन। बाढ़ी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएको उहाँले बताउनुभयो। बाढ़ीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढ़ीले क्षति पुर्याएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। पुल बाढ़ीले लगेपछि मनास्लो पदयात्रामा गएका पर्यटकहरू समस्यामा पर्ने भएका छन्। तर अल्पकालीन रूपमा हिँड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने लामाले बताउनु भएको छ। रसुवास्थित भुटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढ़ीपछि हालसम्म 1,331 जनाको शव फेला परेको छ। 5,000 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरण अनुसार फेला परेका सबमध्ये रसुवामा 156, नुवाकोटमा 195, दादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलप्रासी पूर्वमा 222, नवलप्रासी पश्चिममा 219 तथा चितवनमा 360 रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अत्यावधिक विवरण अनुसार करिब 1,967 जना, नुवाकोटबाट करिब 2,340 जना, 589 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। बेपत्ताको संख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,068 तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा 4,871 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। यस्तै हालसम्म 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि घाइते तथा प्रभावित गरी हालसम्म 5,929 जनाको उपचार गरिएको प्रवक्ता महतले बताउनुभयो। विभिन्न अस्पतालमा 316 जना, नेपाली सेनाबाट 3,297 जना र सशस्त्र प्रहरी बलबाट 2,316 जनाले स्वास्थ्योपचार सेवा लिएका छन्। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापन काम अघि बढ़ाइरहेको जनाएको छ। थमेल स्थित डोम हिमालय होटलका प्रबन्ध निर्देशक मन्दीप गिरी पछिल्लो समय केही आशावादी हुन थाल्नु भएको थियो। सेप्टेम्बरदेखि नोभेम्बरसम्मको मुख्य पर्यटक सिजनका लागि होटलका बुकिङ 90% भन्दा माथि पुगिसकेका थिए। तर 10 भदौमा भोटेको समय विपत आइलाग्यो। समयका हिसाबले पनि यो पर्यटन व्यवसायका लागि सबभन्दा खराब क्षण बन्यो। एक साथमै गिरीका करिब 5 मध्ये 1 बुकिङ रद्द भए। उत्तरी नेपालमा खोज तथा उद्धार काम बढ़दै जाँदा हरेक दिन बुकिङ रद्द हुने क्रम बढ़िरहेको छ। गिरीले भन्नुभयो, पछिल्लो 7 दिनमा मात्र 20% बुकिङ रद्द भइसकेका छन्। विशेष गरी अनलाइन बुकिङ धेरै रद्द भएका छन्। 1 वर्ष अघि भदौको जेएनजी आन्दोलन र त्यसपछि पश्चिम एसियामा बढ़ेको तनावका कारण नेपालको पर्यटन उद्योगले लगातार धक्का बेहोर्दै आएको छ। लामो समयदेखिको राजनैतिक र नीतिगत स्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिनो संकेत देख्न थालेका बेला फेरि भोटेको सिबाडीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अल्पत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटकमा विपदले पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिएको व्यवसायी बताउँछन्।
यही धारणा नेपालको सबभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिम पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुल्ला हुन्छन् र पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्र नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगको लागि थप पीड़ादायी बनेको छ। लगातारको धक्कापछि उद्योगले यसपटक राम्रो पुनर्गमन गर्ने अपेक्षा व्यवसायको थियो। अगस्तमा नेपालमा 85,444 विदेशी पर्यटक आएका थिए। यो गत वर्षको सोही महिनाको तुलनामा 3.65% कम हो। महिनाको अन्तिम साता विपद आएपछि बुकिङ रद्द हुने क्रम बढेको व्यवसायको भनाइ छ। यो वर्षको शरद ऋतु असोज कार्तिकमा मनासलु हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको गत पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनासलु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएका मध्ये मनासलुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ। यस हिमालबाट सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट 15,96,20,828 रूपियाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ। त्यसमध्ये मनासलुका आरोहीबाट मात्र 15,87,56,250 रूपियाँ राजस्व संकलन भएको छ। गोर्खाको चुनमुरी 1 सामा गाउँमा रहेको 8,163 मिटर उचाइको मनासलुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ़दै गएको छ। अहिले मनासलु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याम्प निर्माण गर्ने र बाटो बनाउने काम गरेको आरोही नाङस्याल छोदेनले बताउनुभयो। आरोही भने सोमबार पछि मात्र बेस क्याम्प आउने उहाँले जानकारी दिनुभयो।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएका स्याङ्जाको भिरकोट नगरपालिका पाँच पकानका 73 वर्षीय कृष्ण प्रसाद अर्याल र 67 वर्षीय राधा अर्याल दम्पतिको कुशको शव बनाएर हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको छ। रसुवाको गोसाईकुण्ड दर्शनको लागि जाने क्रममा भदौ 10 गते उहाँहरू सवार सवारी साधन भोटेकोशीको बाढ़ीमा परेको थियो। त्यसपछि दम्पति सम्पर्कविहीन भएका थिए। परिवार र आफन्तले घटनास्थलदेखि मृतकको शव राखिएको अस्पतालसम्म खोजी गरे पनि कुनै जानकारी नपाएपछि जीवित नरहेको निष्कर्ष निकाल्दै अन्तिम संस्कार गरिएको हो। दम्पतिका छोरा प्रकाश अर्याल नुवाकोटको बट्टार स्थित गरिमा विकास ब्याङ्कमा कार्यरत हुनुहुन्छ। भदौ 10 गते बिहान करिब 6 बजे काठमाडौँ स्थित घरबाट गाड़ीमा निस्किनुभएका कृष्ण र राधा बट्टार पुगेर छोरा प्रकाशसँग भेटिनु भएको थियो। प्रकाशले बिहान 8:45 बजे उहाँलाई गोसाईकुण्डतर्फ विदाई गर्नुभयो। विदाई गरेको करिब आधा घण्टामै भोटेकोशीमा बाढ़ी आएको र त्यसपछि आमा बुबासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। बाढ़ी आए लगत्तै उहाँहरू सवार गाड़ी समेत बेपत्ता भएको जानकारी प्रहरीलाई गराइएको थियो। मोबाइल ट्र्याक गर्दा उहाँहरूको अन्तिम लोकेशन टुकुची देखिए पनि गाड़ी र दम्पति दुवैको अवस्था पत्ता लाग्न सकेन। 8 दिनसम्म पनि कुनै खबर नआएपछि हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा कुशको पार्थिव शरीर बनाएर दम्पतिको अन्त्येष्टि गरिएको भाइका छोरा युवराज अर्यालले बताउनुभयो। अन्त्येष्टिपछि परिवार काजक्रियामा जुटेको छ। अर्याल दम्पतिका दुई छोरा हुनुहुन्छ, एक छोरा विदेशमा हुनुहुन्छ भने अर्का काठमाडौँमा बस्दै आउनु भएको छ। कास्कीको माछापुछी गाउँपालिका एक परतमा शनिबार हिजो पहिरोमा परि दुईजनाको ज्यान गएको छ। नवनिर्मित सुपर सेती हाइड्रो पावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुरिएका थिए। मृत्युमा धनकुटा पाखरीवास नगरपालिका 8 घर भएका 26 वर्षका आयुष राई र खोटाङ केपिलास गाउँपालिका एक घर भएका 27 वर्ष किसान राई हुनुहुन्छ। बिहान 11 बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उहाँहरूलाई स्थानीय बासिन्दाले तत्काल उद्धार गरी मणिपाल शिक्षण अस्पताल पठाएका थिए। दुवैजनाको उपचारको क्रममा दिउँसो 1:10 मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा इलाम घर भएका 32 वर्षका भक्तबहादुर मगर पनि घाइते हुनु भएको छ। उहाँको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। मगरलाई पनि स्थानीयले उद्धार गरी उपचारको लागि पोखरा ल्याएका थिए। घटनाको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली परिचालन भएको जनाइएको छ। प्रहरी चौकी सादीखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमानमा दुईजनाको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल प्रहरी चौकी सादीखोलाबाट करिब 12 किलोमिटर पूर्वमा पर्दछ। पोखराको फियातालमा काइकिङ गर्ने क्रममा डुबेका उदयपुरका 21 वर्षीय आयुष तामाङको मृत्यु भएको छ। सशस्त्र प्रहरीले उहाँलाई तालबाट अचेत अवस्थामा उद्धार गरे पनि अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। पोखरा महानगरपालिका 6 स्थित तालबराई मन्दिर पछाडि तामाङ शनिबार घुम्न जानुभएको थियो। सोही क्रममा काइकिङ गर्दा उहाँ तालमा डुब्नु भएको हो। उहाँ डुबेको सूचना पाउन साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 हेडक्वार्टर कालिका फेवा रेस्क्यू टावरबाट टोली खटिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोथागढ सहितको विपद उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक उद्धार सामग्रीको प्रयोग गरी तालमा खोजतला शुरू गरेको थियो। गोथागढ टोलीले 2:50 तालको करिब 30 फीट गहिराईबाट तामाङलाई फेला पारेको थियो। अमेरिकी सांसद सहित 30 कंग्रेस सदस्यले अमेरिकी विदेश मन्त्री मार्को रूबियोलाई पत्र पठाउँदै विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित नेपालका लागि अमेरिकी राहत तथा उद्धार सहयोग डाट व्यापक रूपमा बढ़ाउन माग गर्नु भएको छ। रोक खन्ना, राजा कृष्णमूर्ति, प्रविला जयपाल, जुआज सुब्रहमण्यम र रसिदा तलिब लगायतका सांसदले हस्ताक्षर गरेको पत्रमा अमेरिकी विदेश मन्त्रालयलाई उपलब्ध सबै स्रोत साधनको प्रयोग गरी नेपालमा उद्धार तथा राहत कार्य तीव्र बनाउन आग्रह गरेको समाचार संस्था एएनआईले जनाएको छ। सांसदहरूले नेपालका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा अमेरिकी आपतकालीन विपद सहायता टोल तत्काल परिचालन गर्न माग गरेका छन्। टोली मार्फत खोज तथा उद्धार व्यवस्थापन र आपतकालीन चिकित्सा सेवा उपलब्ध गराउन उनीहरूले आग्रह गरेका हुन्। उच्च हिमाली क्षेत्रमा उद्धार कार्य सहज बनाउन राष्ट्रिय जियोस्पासियल गुप्तचर एजेन्सी र अमेरिकी रक्षा मन्त्रालयसँग समन्वय गरी थर्मल तथा इन्फ्रारेड ड्रोन, भू उपग्रह तस्विर र फोन लोकेशन डेटा उद्धार टोली तथा स्थानीय निकायसँग साझा गर्न पनि सांसदहरूले माग गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढ़ी प्रभावितहरूको उद्धार कार्यमा सरकार अझ बढ़ी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनु भएको छ। चन्द्रलोक प्रतिष्ठानले हिजो काठमाडौँमा आयोजन गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढ़ी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमा उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था देखिएको बताउनुभयो। सड़क भाँसिएको सात दिनपछि किष्णवीरमा डाइभर्सन ट्र्याक खोलिएको छ, तर सवाई साधन सञ्चालन आउनु भने अझ एक साता लाग्नेछ। भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनुभयो। ट्र्याकले राजमार्ग जोड़िएको छ। उहाँले भन्नुभयो ट्र्याक खोले पनि धेरै काम अझै गर्न बाँकी छ। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको उहाँले बताउनुभयो। ट्र्याक खोल्ने काम भने पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सड़क विभाग मार्फत नेपाल जियो टेक्निकल सोसाइटीले गरेको हो। छिटो ट्र्याक खोल्न विभागले सोसाइटीसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढ़ाएको थियो। जटिल भूगोल भए पनि अन्तिम विकल्पका रूपमा भाइसिएको सड़क खण्डमाथि भित्तो काटेर ट्र्याक बनाउने काम भएको जियो टेक्निकल इन्जिनियर राजन केसीले बताउनुभयो। सड़क भाँसीदेखि नै हामी यही छौं। यो 25-26 वर्ष अघि पहिरो आइरहेको खण्ड हो। उहाँले भन्नुभयो खोलापट्टिबाट काम गर्न सक्ने अवस्था थिएन। फेरि बाढ़ी आउने जोखिम भएकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो। सोसाइटीका मनदीप सुवेदीको संयोजनमा यसको काम भइरहेको छ। दमोलीका सुदीप गफार सहितका रसुवा भटिकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी प्रभावित धादिङ र नुवाकोटका बाढ़ी पीड़ित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। दमौली क्षेत्रका विभिन्न शुभेच्छुक सहयोगदाता तथा स्थानीय वासीबाट राहत सामग्री संकलन गरिएको थियो। बाढ़ीबाट घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएका 500 भन्दा बढ़ी परिवारलाई राहत वितरण गरिएको जनाइएको छ। नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले रसुवा बाढ़ीबाट प्रभावित समुदायको मानवीय सहयोगका लागि 3,00,000 नगदसहित खाद्य तथा गैर खाद्य राहत सामग्री नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा हस्तान्तरण गरेको छ। रसुवा बाढ़ी प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्ने उद्देश्यले कास्की जिल्ला शाखाले आफ्नो समन्वय तथा सहकारीमा राहत सामग्री तथा नगद संकलन गरेको हो। जिल्ला शाखा अन्तर्गतका विभिन्न उपशाखा जुनियर तथा युवा रेडक्रस सर्कल विभिन्न संघ संस्था तथा जिल्ला प्रशासन कार्यालय कास्की संघको सहकारीमा पहिलो चरणमा संकलन गरिएको नगद तथा खाद्य एवं गैर खाद्य राहत सामग्री केन्द्रीय कार्यालयमा हस्तान्तरण गरिएको कास्की जिल्ला शाखाका कोषाध्यक्ष मोहन सिंह खड्काले जानकारी दिनुभएको छ।

0: लगानीको सम्वर्धन उद्योग व्यवसायको प्रवर्धन भन्ने नाराका साथ पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणी संघको 36 औं महाधिवेशन तथा 72 औं वार्षिक साधन सभा हिजो शुरू भएको छ। महाधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवा र भोटेपछि क्षेत्रका बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि उद्योगी व्यवसायलाई मन फुकाएर सहयोग गर्न आग्रह गर्नुभयो। अध्यक्ष श्रेष्ठले बाढ़ीका कारण रसुवादेखि नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरूको अवस्था काली लाग्दो रहेको बताउनुभयो। हिजोका करोड़पतिहरू बाढ़ी कारण अहिले चाउचौ र चिउरा मागेर खाने अवस्थामा पुगेका छन्। उहाँले भन्नुभयो, पुननिर्माणका लागि महासंघले सरकारसँग मिलेर काम गर्नेछ। तपाईँ सम्पूर्ण व्यवसायले पनि मनकारी भएर सहयोग गर्नुहोस्। उहाँले सहयोगका लागि विश्वका 70 वटा उद्योग वाणिज्य संघलाई पत्र लेखेर अपील गरिसकेको जानकारी दिनुभयो। जलवायु परिवर्तनका कारण नेपाली ठूलो वातावरणीय संकट भोगिरहेको श्रेष्ठको भनाई छ। महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रको सुरक्षाका लागि महासंघ र संघले आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो। राजनैतिक उथलपुथल वा प्राकृतिक विपदका सधैं उद्योग व्यवसाय नै समस्यामा पर्छन्। उहाँले भन्नुभयो, त्यसैले लगानी सुरक्षाको वातावरण निर्माणमा नेतृत्वले भूमिका खेलोस्। उहाँले भन्नुभयो, अध्यक्ष पदका लागि बलराम आचार्य, शोभा गौतम, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल मैदानमा हुनुहुन्छ। आचार्य र गौतमले प्यानलसहित उम्मेद्वारी दिनुभएको छ भने बुद्धाचार्य र पोखरेल स्वतन्त्र रूपमा भिड्दै हुनुहुन्छ। निर्वाचनले अध्यक्षसहित 15 सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। 2011 अमृत प्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको यस संघमा हाल 2731 सदस्य आबद्ध छन्। युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमी सिन्हा निर्वाचित हुनुभएको छ। क्लबको 17 औं साधन सभा तथा 8 औं अधिवेशनबाट आगामी 2 वर्ष कार्यकालका लागि गणेश तिमी सिन्हा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभयो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्तबहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्यबहादुर बानिया, द्वितीय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरूङ, सहकोषाध्यक्षमा शिव थापा निर्वाचित हुनुभयो। त्यसै गरी कार्य समिति सदस्यहरूमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदमबहादुर कार्की, विजय, गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरूङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम चयन हुनुभयो। खेल समाचार। नेपाल भलिबल लीग एनबीएलमा सगरमाथा स्मैशर्सले खप्तड फ्लाङ्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कबर हलमा हिजो बेलुकी भएको खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई 3-0 सेटमा हराएको हो। सगरमाथाले पहिलो र दोस्रो सेट समान 25-18 आफ्नो पछिमा पर्दै खेलमा पकड बनाएको थियो। तेस्रो सेट पनि 25-19 जित्दै सगरमाथाले एकपक्षीय रूपमा खेल जित्यो। लगातार दुई खेलमा जित हात पारेको सगरमाथा 6 अङ्कसै शीर्ष स्थानमा छ। सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। हिजै भएको पहिलो थ्रिलिङ खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजयी शुरूआत गरेको छ। अवस्त हामीलाई यति जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सङ्गीत म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोजे त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मनसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
15: मोबाइल 98560055770।
20: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
21: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
20: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
21: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
20: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
21: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
20: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
21: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
20: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
21: टिम दर्ता शुल्क 500 रुपियाँ।
20: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
21: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
20: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
21: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
20: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626043।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563943952 र 98066656।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
11: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बेपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 78, 98461 658।
9: समय जति
1: जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9850203128 र 9462614726।
18: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
20: सम्पर्क 0564142121, मोबाइल 9850305391।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
19: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: तपाईँको आजको राशिफल शुक्लागण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2023 साल भदौ महिनाको 21 गते आइतबार, ईस्वीसम्म 2026 सेप्टेम्बर 6 तारीक सकसम्म 1948 नेपालसम्म 1146। सूर्यदय बिहान 5:46 भयो भने सूर्यास्त साँझ 6:21 हुनेछ। आज भाद्र कृष्ण पक्षको दशमी तिथि। कार्यक्रम स्वागत आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट, बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 होइन भक्ति गीत संगीतहरू, 5:25 देखि 5:50 शुक्लानन्दकी समाचार, 6:30 देखि 36 कायाकैरन, 36:07 नेपाली बह, 7:07 शुक्लाकण्डकी समाचार, 7:20 देखि 7:45 विना राष्ट्रिय गीत संगीतहरू, 7:45 देखि 8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15 देखि 9 बजेसम्म बग्नेद नेपाल, 9:15 नेपाल खबर, 9:15 10 बजेसम्म गाम्बेसीको भाका, 10:10 शुक्लाकण्डकी समाचार, 10:12 बजेसम्म शुक्लाकण्डकी, 12:12 नेपाल खबर, 12:15 देखि 1 बजेसम्म बिना पब्गी संगीतहरू, 1:00 देखि 2 बजेसम्म लोकी संगीत, 2:00 देखि 3 बजेसम्म नेगी संगीतहरू, 3:00 देखि 3:15 नेपाल खबर, 3:15 देखि 4 बजेसम्म फिल्मी गीत संगीतहरू, 4:00 देखि 5 बजेसम्म गीत संगीतहरू, विभिन्न दिने गीत संगीतहरू, 5:00 देखि 5:15 शुक्लागण्डकी समाचार, 5:15 देखि 6 बजेसम्म लोकचौतारी, 6:00 देखि 37 नेपाल दर्पण, 36 देखि 7 बजेसम्म विभिन्न भाषा भाषा गीत संगीतहरू, 7:00 देखि 7:30 शुक्लागण्डकी समाचार, 7:30 देखि 8 बजेसम्म विभिन्न गीत संगीतहरू, 8:00 देखि 8:30 नेपाली सैनिक, 8:45 देखि 9 बजेसम्म विभिन्न गीत संगीतहरू, 10:00 देखि 10:15 शुक्लागण्डकी समाचार, राति 10 बजेको शुक्लागण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यो पनि आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी प्रसाद नेपाल रहेको छ। तपाईँको राशिफलको राशिफल स्वागत गरौं। मेष राशिबाट, मेष राशिमा मासे चुचे चोलाली लुले लुअ पुरूषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्

आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। मिथुन राशि, मिथुन राशिमा आज एकाकीको गंगा छकेको हो। तारिफिक काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहार उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने साथीभाइहरू आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनका साथै समयमै कामहरू सम्पादन हुनेछन् भने पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ। कर्कट राशि, कर्कट राशिमा आज युए हो डाडी रुडेडो। समयमा होस् नपुग्नाले व्यवहारमा पछि परिएला आफ्नै टाल्नुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौड़धूप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको कामहरू समय बिग्रनुका साथै व्यवसायमा लगानी बढ़ाउन सकिनेछ। भइपरि आउने खर्चले चिन्ता बढ़ाउनेछ भने भविष्यमा केही फाइदा भए पनि नोक्सानहरू भने देखिनेछ। धेरै मेहनत परे पनि थोरै मात्र फल प्राप्त हुने समय रहेको छ। अवसर र व्यवधानका बीच कर्मयोग अघि बढ़ने समय रहेको छ। आयोजनका स्रोतहरू बढ़नुका साथै दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। दिगो फाइदा हुने कामहरूमा मौका आउनेछ भने उपलब्धिका हातहरू पार्न बढ़ी श्रम गर्नुपर्ने र पहिलेको नतिजाहरू कमजोर देखिनाले कामहरू दोहोर्याउनु पर्नुका साथै आफ्नो उपलब्धिमा अरूले दावी गर्न सक्छन्। आंशिक लाभलाई लाभांश अरूलाई पनि सुम्पिनु पर्ने हुन सक्छ। कन्या राशि, कन्या राशिमा सेतो पापी पुस अरठपेको नाम दाम र इनाम कमाउने बेला रहेको छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनुका साथै मेहनती लक्ष्यमा पुर्याउनेछ। पनि जिम्मेवारी प्राप्त हुने सम्भावना पनि रहेको छ। नोकरी व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ भने सामुदायिक रूपमा पनि लोकप्रिय कामहरू गर्न सकिनेछ। छोटो समयमै पुरुषार्थी कामहरू सम्पादन हुनेछन् भने पर्यटन गर्दा आदिको कामको चोक बसाउन पनि सफल भइनेछ। तुला राशि, तुला राशिमा छेर रारी रुडेरो ताती दुते परिस्थिति वश आफ्नो कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछन् भने सिद्धिचारले अभिवृद्धित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र शुभचिन्तकहरू वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ भने धेरै आमदानी नभए पनि व्यवसायमा सामान्य रूपमा भने चलिरहनेछ। बिग्रिएको कामहरू दोहोऱ्याएर पर्यटन गर्नुहोला। चमूलक काममा प्रविष्ट भइनेछ। वृश्चिक राशि, वृश्चिक राशिमा सेतो नानी नुनेनु याइयो। व्यस्तता बढ़े पनि शरीरमा कमजोरी अनुभूति हुनेछन् भने गोप्य सूचना बाहिरिनाले घरेलु तथा सामाजिक समस्या आउन सक्छ। स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउनुहोला। कामको चाप पनि बढ़न सक्छ। प्रतिष्ठित नतिजाले कमजोर देखिनाले काम दोहोऱ्याउनुका साथै समयको ताल नमिल्दा योजनाहरू सम्पन्न नहुन सक्छन्। आफ्नो स्थितिमा पनि अरूले हस्तक्षेप गर्न सक्छ। धनुराशि, धनराशिमा एभवे पहिलेको सफलताहरूले हौसला जगाउनुका साथै नयाँ कामहरूमा प्रस्ताव आउनेछन् भने साथ दिनेहरू पनि बढ़नेछन्। काम बढ़नुका साथै धन लाभ हुने समय रहेको छ। बिछोड़िएका आफन्तजनहरूसँग रमाइलो भेटघाट हुनुका साथै कमजोरीहरू सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ भने विशेष उपहारहरू प्राप्त हुनका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ भने दिगो फाइदा हुने कामहरू गर्न सकिनेछ। मकर राशि, मकर राशिमा भोजा जी जुजे जो खी खुखे खो गागी। स्वास्थ्य सफल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौतीहरू पन्चाएर काम बनाउन सकिनेछन् भने शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा विजय भइनेछ। इच्छा गर्नेहरूले हार्कानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने योजनाहरू प्रारम्भ गर्न सकिनेछ। यात्राको प्रक्रियामा बढ़ी खर्च हुन सक्छ भने आफ्नो उपलब्धिमा अरूले दावी गर्ने सम्भावना रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। कुम्भ राशि, कुम्भ राशिमा गुगेगो सासी सुसे सोध। परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। समय तालिका नबन्द आफ्नो कामबाट अरूले फाइदा उठाउन सक्नेछन् भने स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान पुर्याउनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसायमा पनि सामान्य अवस्था चलिरहनेछ भने महत्वाकांक्षा पूरा नभए पनि उपलब्धिहरू जोगाउन भने सफल भइनेछ। अन्त्यमा मिन्दा सेमिना सुनमाको निर्णयले काम बिग्रनेछन् भने दुश्मनमा दिएको वचनले अप्ठ्यारो पार्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्ताउनुका साथै निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। साइनो गास्नेहरूसँग पनि सावधान रहनुहोला। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा गर्म विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि नापालु रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल भदौ महिनाको 21 गते आइतबार आज तपाईँ जन्मदिन परेको छ। आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आटे चालिका र तपाईँले इच्छाको काम कुरा पाओस् तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। यतापट हाम्रो इष्टमित्र दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका स्मरण टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेछौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् भनेर सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9808213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
5: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
4: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
5: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
8: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
10: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
10: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
10: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
10: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
10: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9067725229।
9: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9087769142।
12: होइन यसो आमा कहाँबाट चलेको
13: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
18: टीवीएस साथ छ हाम्रो
19: प्रसन्न होमवर्क देखाउ त
20: टीचर
19: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
20: टीचर मेरो मामीले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
19: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0564144484 मोबाइल 98560333484 र 98560667988
22: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840994530
23: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
24: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
25: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
23: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856062676
26: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बानियला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
2: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 98562938 र 98028922938।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845410950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको?
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
6: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000।
27: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
27: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
27: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
1: धुलेगौड़ा शपिंग सेन्टर सुक्ला गण्डकी चार धुलेगौड़ा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
25: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
9: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
10: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
11: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
12: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
13: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
28: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
29: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
28: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
30: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
31: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
32: ओमकार।
31: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
32: ओमकार।
31: अनि घरमा पूजा सामग्री पनि छैन भने
32: ओमकार।
31: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको।
32: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
31: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
33: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
34: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
33: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
34: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
33: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
34: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
35: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: भनौँ न आफ्नै आफ्नै अगाडि प्रियजनहरू गुमाउँदाखेरि त पीड़ा त हुन्छ नै होइन। त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ नि शवको पहिचान होइन, मरेर गएकाहरूको शवको पहिचान, त्यो चाहिँ त्यसको चाहिँ नि हस्तान्तरणका कुराहरू, किनभने हाम्रो त संस्कृति अनुसार होइन हाम्रो समाज अनुसार हामीले चाहिँ त्यसको अन्त्येष्टि गर्नुपर्ने हुन्छ, ती कुराहरू चाहिँ उहाँहरूलाई चाहिँ निकै ठूलो चाहिँ खड्केको जस्तो लाग्छ मलाई
1: एकदम। अब यस्तो बेला चाहिँ के गर्ने, जस्तो तपाईँले भने जस्तै अहिले सबैभन्दा बढी समस्या एउटा त आफ्नै आँखाले बाढी पहिरो देखियो भोगियो, घरवास गुम्यो, आफन्त परिवारका सदस्य गुमे, आफन्त परिवारका सदस्य अझै पनि कतिपयका सम्पर्कमा हुनुहुन्न, कुशको शव बनाएर कतिले दाह संस्कार गर्नु भएको छ, कतिले अझै पनि फर्केर आउँछन् कि भनेर बाटो हेरेर बस्नु भएको छ, तपाईँले भने जस्तै घरवास केही पनि छैन, सबै गुमेको छ। अब यस्तो बेला चाहिँ सरकारले सम्बोधन गर्दाखेरि चाहिँ अझै पनि यो खोज उद्धारकै पहिलो काम बाँकी नै छ, त्यसपछि राहत र पुनर्स्थापनाको काम बाँकी छ। तपाईँको सुझाव चाहिँ अब यस्तो खालको पीड़ा भोगिरहेका नागरिकको पीड़ामा मलम लगाउन सरकारले अब अहिलेदेखि नै गरिरहनु पर्ने काम चाहिँ के हो?
0: सबभन्दा पहिला अहिले सरकारले के गरिरहेछ भने अझ गर्ने प्रक्रिया नै त्यही हो, हामीले जो बाँच्नु भएको छ उहाँहरूलाई, घाइतेहरूको त उद्धार गरेर उपचारमा शुरू भइसकेको छ होइन, त्यो पहिलो दिनबाट नै। अब अहिले हामीले होल्डिङ सेन्टर भन्छौँ क्या, त्यो होल्डिङ सेन्टरहरूमा अस्थायी, एकदम अस्थायी हप्ता 10 दिनसम्ममा चाहिँ त्यहाँ राख्ने हुन्छ र त्यहाँ खाना खुवाउनेदेखि लिएर विभिन्न सामाजिक संघ संस्थाहरूले र सरकारले आफैले गरिरहेछ, जुन चाहिँ सराहनीय पनि छ होइन। अब त्यसमा केही समस्याहरू छन्, ती समस्याहरू बिस्तारै चाहिँ कम हुँदै जान्छन्। विपदमा कहिलेकाहीँ के हुन्छ भने चाहेर सबै थोक गर्न सकिँदैन, हाम्रो जस्तो प्रजातान्त्रिक मुलुकमा अलिकति गाह्रो पनि छ। दोस्रो कुरा चाहिँ अब तत्कालै सरकारले चाहिँ यो अस्थायी आवास भन्छ क्या, टेम्पोररी सेल्टर होइन, अब किनभने यो पुनर्निर्माण गर्न त वर्षौं लाग्छ, भनेपछि तत्काल चाहिँ अस्थायी आवासको जुन व्यवस्था गर्नुपर्छ, किनभने अब त हाम्रो जाडो पनि आउँछ होइन, अब हिउँदे घाम आउँछ 3-4 महिनापछि, त्यो बेलासम्म त हामीले घर बनाउन सकिँदैन होइन, सरकारले बनाउन सक्दैन, त्यो जुन चाहिँ हाम्रो रियालिटी हो होइन, वास्तविकता हो। त्यसले गर्दा चाहिँ त्यो टेम्पोररी सेल्टर अस्थायी आवास चाहिँ अलिकति राम्रो खालको चाहिँ बनाएर अब राम्रोसँग यो हामीले विपदपछिको ड्यामेज एसेसमेन्ट कसरी भएको छ भने पोस्ट डिजास्टर निड एसेसमेन्ट भन्छ, त्यो के क्षति भयो र अब आवश्यकता के हो भन्ने युएनको स्ट्यान्डर्ड चाहिँ तरिका छ, यो तरिकाले यो गर्नुभयो, जस्तै हामीले भूकम्पपछि गरेका थियौँ त्यसैको आधारमा हामीले पुनर्निर्माण गरेको होइन, हो त्यो चाहिँ तत्काल सुरु गर्नुपर्छ र जति सक्दो छिटो पिडिएनए सकिसकेपछि हामीले चाहिँ पुनर्निर्माणमा जानुपर्छ। तर मुख्य कुरा चाहिँ सरकारले अब गर्नुपर्ने, अहिले जुन होल्डिङ सेन्टरमा राख्ने, टेम्पोररी सेल्टर राख्ने त यी अस्थायी कुराहरू भए होइन, त्यसमा त गर्नै पर्यो, अब त्यसमा लैङ्गिक हिंसादेखि लिएर उहाँहरूलाई चाहिँ चाहिने आवश्यकताहरू मिनिमम होइन, ह्युमानिटेरियनमा मिनिमम आवश्यकताहरू भन्छौँ हामी, तर त्योभन्दा पनि अब जोखिम संवेदनशील भूपयोग योजना गराउनको लागि अहिले जस्तै खोलाको किनारमा अब बस्ती बनाउने कि नबनाउने
1: एकदम
0: होइन। आज मात्रै बिहान मैले कुराकानी गरेँ त्यहाँको साथीहरूसँग, जस्तै भनौँ न एउटा, अब यो एकदमै वास्तविकता म भन्दैछु, वरिपरि बाढीले चाहिँ भत्कायो, एउटा घर भत्केन, अरू सबै घर भत्किरहेछ, अब त्यो घरमा अलिकति तल्लो तल्ला पुरिएको छ, त्यहाँ चाहिँ मान्छेले सफा गरेर त्यहाँ बस्न थालिसक्यो, अब सरकारले भोलि पुनर्निर्माण गर्नको लागि त्यो चाहिँ संवेदनशील छ, जोखिम संवेदनशील छ, त्यहाँ बनाउन पाइँदैन भन्यो भने त्यो घरको मान्छेलाई निकाल्ने कि ननिकाल्ने, उसलाई ननिकाल्ने हो भने अरूलाई घर बनाउन दिने कि नदिने,
1: एकदम
0: यो चाहिँ अबको सबभन्दा चुरो विषय हो र म यसैमा छलफल गरिरहेको छु अहिले होइन, आज बिहान मात्रै पनि मैले यसमा छलफल गरेँ, डिबिनेटले यसमा छलफल चलाउँदैछ, किनभने अबको पुनर्निर्माण चाहिँ वैज्ञानिक हिसाबले हुनुपर्छ र तथ्याङ्कित हिसाबले हुनुपर्छ र जोखिम संवेदनशील
1: यो विषयमा तपाईँसँग विस्तृतमा कुरा गर्छौं। अहिले चाहिँ खास अहिले तत्कालको लागि चाहिँ तपाईँले भने जस्तै एउटा चाहिँ यो खोजलाई अझै प्रभावकारी बनाउने, उद्धारलाई प्रभावकारी बनाउने, घाइतेको उपचार भइरहेको छ र राहत वितरणलाई चाहिँ अझै पनि यो समष्टिगत रूपमा सबैले पाउने हिसाबले विकटमा पनि पुर्याउने हिसाबले चाहिँ सरकार लाग्नु पर्यो भन्ने तपाईँले कुरा गर्नुभयो। अब यो राहतकै कुरा गर्दा नि घरबार गुमाएका, परिवारका सदस्य गुमाएका र जीविका उपार्जन गुमाएका मानिसलाई चाहिँ एउटै प्रकारको राहतले न्याय हुन्छ कि त्यसलाई चाहिँ अलिक फरक फरक दृष्टिले हेर्नुपर्छ?
0: होइन, यस्तो हुन्छ, अब यो सुरुवातका केही दिन र हप्ता चाहिँ हामीले सबैले एकै हिसाबले हेर्नुपर्ने हुन्छ, किनभने त्यो एकदम इमर्जेन्सी हो। अब भनौँ आज 10 गते पछि आज लगभग
1: अब झन्डै दुई हप्ता हुन लाग्यो।
0: अब दुई हप्ता पछि चाहिँ फरक हिसाबले हेर्नुपर्छ। दुई हप्तासम्म चाहिँ एकै किसिमले हेर्ने हो, किनभने सरकार त्यसको लागि रेडी नै भइसकेको हुँदैन। अब चाहिँ उहाँहरूको आवश्यकता के हो त्यही अनुसारको चाहिँ हामीले राहत वितरण गर्नुपर्ने हुन्छ। तर विपदमा राहत भनेको चाहिँ के हुन्छ त भन्दाखेरि मिनिमम क्राइटेरिया फुलफिल गर्नुपर्ने हो, होइन? हिजो उहाँहरू घर हुँदाखेरि जसरी बसिराख्नु भएको थियो, जसरी खाइराख्नु भएको थियो, जसरी लगाइराख्नु भएको थियो, त्यस्तो हिसाबले त सरकारले गर्न सक्दैन, किनभने यो त्यो इमर्जेन्सीको पिरियड हो, होइन? तर अब चाहिँ जस्तै अब हामीले पनि अब जनसमुदायले अथवा स्थानीयवासीले पनि के भन्नुपर्छ अब भने, ल ठिक छ, एक दुई हप्तासम्म सरकारले गरे, अब म चाहिँ आफै सक्षम छु है, अथवा मेरा परिवारका सदस्यहरू मेरा नातागोताले पनि मलाई अब सहयोग गर्छन् भन्ने अवस्था हो भने चाहिँ त्यो होल्डिङ सेन्टरबाट चाहिँ बाहिर निस्किनु
1: पर्छ। आफैले पनि त्यो संवेदना चाहिँ बुझ्नु पर्यो,
0: संवेदना बुझ्नु पर्यो, सरकारको कार्य क्षमता जुन छ त्यसमा चाहिँ आफूले पनि सहयोग गर्नु पर्यो, पीड़ित त हो,
1: सक्नेले सहयोग गर्नु पर्यो, नसक्नेलाई फेरि सरकार र सम्बन्धित निकायले
0: गर्नै पर्छ।
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी भोटेकोसी बाढ़ीबाट सिक्नु पर्ने पाठ, अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा कुराकानी गरिरहेका छौं। इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रवी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।

0: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थपारौं वा सबैले देख्ने ठाउँमा राखौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्क सँग
6: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो 1, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ, अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर वसन्तराज अधिकारीसँग कुरा गरिरहेका छौं। डाक्टर वसन्तराज अधिकारीज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: आज हामी तपाईँसँग भोटेकोशी बाढ़ीपछिको खोज उद्धार राहतको काम र अब चाहिँ हामीले विपदमा काम गर्दाखेरि पूर्व तयारी, पूर्व योजना र पूर्व सूचना प्रणालीलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। योभन्दा अगाडि हामीले खोज, राहत र पुनर्स्थापना अलिक बढ़ी केन्द्रित रहेर कुरा गर्यौं। अब तपाईँ विपद अध्ययन केन्द्रको निर्देशकसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष पनि हुनुहुन्छ। अलिकति अब हामी विपदको अध्ययनको कुरामा बढ़ी केन्द्रित रहेर कुरा गरौं। अब यो भोटेको घटनाले तपाईँले अगाडि भनिहाल्नुभयो, यो नेपालले अहिलेसम्म नभोगेको विश्वलाई समेत नौलो घटना भयो। अब यो घटनाले हाम्रो विपद व्यवस्थापन प्रणालीमा सबैभन्दा ठूलो कमजोरी के हो भन्ने देखायो यो घटनापछिको अवस्थाले चाहिँ।
4: घटनापछिको अवस्था मात्रै नहेरौं,
2: हजुर,
4: समष्टिगत घटनालाई हेरौं जस्तो लाग्छ।
2: हुन्छ,
4: त्यहाँबाट अलिकति सजिलो हुन्छ र यो बुझ्न पनि कुरा छ। यसले के देखायो त भन्दाखेरि हामीले हिमालयले हामीलाई के भन्यो त, हिमालयले भने के, हिमालयले के भन्यो त भन्दाखेरि तिमीहरूले मलाई बुझेकै छैनौ। भन्नुको मतलब हामीले हिमाललाई जति राम्रो हिसाबले बुझ्नुपर्ने हो त्यो बुझेका छैनौ। हिमालयमा भएको तापक्रम वृद्धि, हिमालय आफै बनिरहेछ, यसलाई हामीले यङ माउन्टेन भनेर भन्छौं। त्यसपछि हामीले गर्ने भौतिक विकासहरूका नकारात्मक प्रभावहरूले हिमालयमा जोखिम बढ्दो छ। हामीले अहिलेसम्म के भनेका छौं त भन्दा हिमताल मात्रै फुट्छ भनिरहेथ्यौं, तर त अहिलेको बाढ़ीले त त्यो देखाएन।
2: पहिरो हिमचट्टानै आयो,
4: आइस स्नो रक एभलान्स भन्छ यसलाई, त्यो चाहिँ माथिबाट चाहिँ 300 मिलियन क्युबिक मिटरको चाहिँ एउटा चट्टान र त्यो ह्युम चाहिँ एकैचोटि तल खस्यो। 1200 मिटर चाहिँ तल खसिसकेपछि त्यो पग्लेर चाहिँ पानी बन्यो र जुन चाहिँ 180 किलोमिटर प्रति घण्टा अथवा 50 मिटर प्रति सेकेण्डको दरले आएको बाढ़ी थियो। र त्यो त्यसको गति मात्रै होइन, वेग मात्रै होइन कि त्यो चाहिँ 40-50 मिटर माथिसम्म पनि आएको देखिन्छ खोलामा, होइन। त्यसले गर्दा चाहिँ यस्ता किसिमका प्रकोप जुन विपदमा परिणत भयो त्यसको लागि हामीले हिमालयमा जुन अनुगमन अथवा मोनिटरिङ गर्न पर्थ्यो त्यो चाहिँ हामीले गरेका रहन्छौं। हामीले चाहिँ हिमालमा भइरहेका परिवर्तनहरूलाई राम्रोसँग बुझेका रहन्छौं भन्ने कुरा चाहिँ यसले सबभन्दा पहिला यो घटना कसरी भयो भन्ने तरिकाले विश्लेषण गर्यो भने यो देखिन्छ वैज्ञानिक वित्तमा।
2: अब यो चाहिँ तपाईँले भनिहाल्नुभयो हामीले हिमाललाई नचिन्यो भने हामीले मात्रै होइन विश्वका मान्छेले नि नचिन्यो, विश्व हाम्रो नेपालको भन्दा अरू देशको कारणले गर्दाखेरि चाहिँ जलवायु परिवर्तनको असर हिमालमा देखियो भन्ने बुझ्दा हुन्छ।
4: होइन, यसलाई म अलिकति फरक ढङ्गबाट व्याख्या गर्छु। हिमाल अरूको लागि सौन्दर्य हो, हाम्रो लागि त आत्मा हो नि त। हिमाल नभए हामी बाँच्न सक्दैनौँ, त्यसले गर्दा हामीले हो बुझ्नुपर्ने, अरूले नबुझ्ने उहाँहरूको कुरा भयो। जस्तै कुनै युरोपमा बस्ने, अमेरिकामा बस्ने अथवा ल्याटिन अमेरिकामा बस्ने, अफ्रिकामा बस्नेले उहाँले हिमाल राम्रोसँग नबुझेर उहाँलाई खासै केही फरक परेन, तर हामी त दिनादिन यसबाट प्रताडित छौं नि त, होइन। जलवायु परिवर्तनको जुन जानी नजानी शक्ति राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनले गर्दा जुन हाम्रो तापक्रम वृद्धि भइरहेछ, अहिले तपाईँले हेर्नुहुन्छ भने संसारमा भएको तापक्रमको ग्लोबल एभरेज हेर्ने हो भने त्यसको 2 गुणा चाहिँ हिमालयमा बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेको अवस्थामा अब त आउँदा दिनहरूमा यस्ता त घटनाहरू अरू पनि बढ्नेवाला छन्। यो मात्रै घटना होइन, यो आउँदा वर्षहरूमा पनि अरू घटनाहरू हुन्छन् यस्ता, होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले हाम्रो हिमाललाई राम्रोसँग अध्ययन गर्न नसकेको भन्ने कुरा यसले प्रष्ट बुझाएको छ।
2: अब हामीले कसरी बुझ्ने र बुझ्यौं भने पनि हामीले के गर्न सक्छौं त?
4: हो, त्यसको लागि त स्पष्ट खाका छ, मैले भन्ने गरेको छु, मसँग 4-5 वटा स्पष्ट खाका छन् जुन चाहिँ म यहाँ भन्न चाहन्छु। पहिलो, हामीले मैले के भनिरहेको छु त भन्दाखेरि यो हिमालय अनुगमन केन्द्र, हिमालय मोनिटरिङ सेन्टर बनाउनुपर्छ, जहाँ चीन, भारत, पाकिस्तान, बंगलादेश, भूटान, नेपाललाई सँगै लिएर आउने, त्यसको केन्द्र हामीले नेपालमा राख्ने, किनभने रणनीतिक हिसाबले चाहिँ नेपाल केन्द्रबिन्दुमा छ। त्यो राखिसकेपछि चीन र भारतका सेटेलाइटहरू छन् अथवा अरू देशका भूपग्रहहरू छन्, त्योबाट तस्विर लिएर सम्पूर्ण हिमालयको सबभन्दा पहिला मोनिटरिङ गर्ने। त्यो गरिसकेपछि हामीले जहाँ जहाँ जोखिम छ भनेर जुन पत्ता लगाउँछौ त्यहाँ राखिसकेपछि स्थलगत रूपमा अनुगमन मेसिनहरू राख्ने, मोनिटरिङ सेन्टर भन्छ, मोनिटरिङ इन्स्ट्रुमेन्टहरू राख्ने, त्यो राखिसकेपछि कसरी हलचल, त्यहाँ हामीले क्यामराहरू पनि लाग्छौँ, लाइभ क्यामराहरू जुन चाहिँ हाम्रो काठमाडौँमा अथवा जहाँ गरिन्छ त्यहाँ एउटा डिस्प्ले बोर्ड हुन्छ, त्यहाँ चाहिँ सबै देखिन्छ, कहाँ बढिरहेछ, के छ, कस्तो मोनिटरिङ छ भने सबै हुन्छ। त्यसको आधारमा हामीले के गर्छौँ त पूर्व सूचना दिन्छौँ, पूर्व सूचना प्रणाली व्यवस्थापन गर्नु पर्यो। त्यो तेस्रो कुरा। चौथो कुरा चाहिँ त्यसको यदि हामीले चाहिँ त्यस्तो हुँदैछ भने जोखिमको मूल्याङ्कन गर्नु पर्यो र जोखिम संवेदनशील भू उपयोग योजना लागू गर्नु पर्यो, जसले गर्दा जस्तै अहिले भनौँ न हामी अब सरकारले म एउटा नेपाली नागरिकले मेरो जग्गामा खे मैले घर बनाउन खोज्दाखेरि चाहिँ नेपाल सरकारले के भन्नु पर्यो त भन्दाखेरि तेरो घर नजिकै पहिरो रहेछ, जहाँ तैँले घर बनाउन खोजिरहेछ,
2: पहिरो आउने सम्भावना
4: छ, त्यहाँ तैँले घर बनाउन पाउँदैनस् भनेर भन्नु पर्यो क्या। अहिले त मैले के पाउँछु भने मेरो जग्गा छ, मैले घरको डिजाइन गरेको छु, लाल पूजा मेरो नाममा छ, अन्त मैले घर बनाउन पाउँछु नि त। तर अब त्यस्तो गर्न दिनु हुँदैन। बाढी खोलाको किनारमा छ भने कुन लेभलको चाहिँ बाढी आएर चाहिँ असर गर्छ भन्ने कुराको चाहिँ निर्कुल गरेर जोखिम संवेदनशील चाहिँ भूभाग योजना लागू गर्नु पर्यो। अर्को महत्वपूर्ण कुरा चाहिँ के हो भने विपदलाई आत्मसात गर्नु पर्यो। विपत्ति भनेको के हो, यसको लागि पूर्व दायरालाई हामीले के गर्ने, स्थानीय समुदायले के गर्ने, अथवा म एउटा व्यक्तिले के गर्ने भन्ने कुरा चाहिँ बुझ्नु पर्दो रहेछ। किनभने विपदमा मानवीय संवेदनशीलता हराएको देखियो यसपालि। तपाईँले घटनामा हेर्नुहुन्छ भने बगाएर ल्याएका मान्छेहरूलाई तानेर कानका मुन्द्रा तानेकादेखि लिएर नारायणघाटमा चाहिने ग्यासका सिलिन्डरहरू बोकेर लिएर जाने, उदाहरण दिउँ म तपाईँलाई, मलेखुबाट धादिङ जाने पुल कसरी बगेको त भन्दाखेरि माथिबाट जुन अर्को पुल बगाएर स्ल्याबले ल्याएर हानिसकेपछि भत्केको छ नि, तपाईँ त्यो चाहिँ ग्यास लिन जाँदा माथिबाट एउटा बगाएर ल्याएको दाउराले हानेको भए त्यो मान्छेको जीवन रोग बस्थ्यो। त्यसकारण चाहिँ मानवीय संवेदनशीलता, विपदको आत्मसात र विपदको पूर्व तयारी सबभन्दा ठूलो र महत्वपूर्ण शर्त हो र त्यसमा चाहिँ हामीले काम गर्नु पनि देखिन्छ।
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो डाक्टर वसन्तराज अधिकारी। त्योभन्दा अगाडि तपाईँले शुरूमा यो हिमालको अध्ययन गर्नको लागि नेपालसहित वरपरका सम्बन्धित देशहरूको चाहिँ एउटा सामूहिक प्रयास हुने र त्यसलाई चाहिँ अध्ययन गरेर पूर्व सूचना प्रणाली चाहिँ नयाँ ढंगको बनाउने भन्नुभयो। अब अहिलेकै कुरा गरौँ, त्यो बनाउने समय नि जस्तो अहिलेदेखि नै एउटा हो गर्नुपर्दछ भन्ने लागेर सरकारले गर्यो भने त्यो समय अवधि कति समयसम्ममा चाहिँ त्यसो गर्न र अनि हामीले व्यवहारमा उतार्न सक्छौ?
4: अब यो एक रातमा हुने कुरा होइन, होइन हामीले मैले आफ्नो एउटा यो दुई दशकभन्दा बढी हिमालय क्षेत्रमा गरेको अध्ययनको हिसाबले चाहिँ के देख्छु भने अहिले हामीले सुरु गरेर एक वर्षभित्रमा कमसेकम यो स्थापना गर्न सकियो। यसमा फेरि हामीले मात्रै भनिरहेको छ नि, यसमा विभिन्न अरू राष्ट्रहरूले पनि सहयोग गर्छु भन्नुभएको छ, तयार पनि हुनुहुन्छ, त्यसको लिडरसिप नेपालले लिने हो, होइन गरियो भने
2: प्रयास चाहिँ नेपालले गर्ने हो,
4: होइन सुरुवात नेपाल प्रयास भन्दा नि लिडरसिप नेतृत्व नै लिनु पर्यो नि त, होइन किनभने भू राजनीतिक हिसाबले पनि नेपाल त केन्द्रबिन्दुमा छ नि त, रणनीतिक हिसाबले पनि, होइन त्यसले गर्दाखेरि चाहिँ त्यो बनाइयो। एक वर्षभित्रमा हामीले गर्न सकियो भने कमसेकम पाँच वर्षसम्ममा चाहिँ हामीले हिमालमा कमसे कम चाहिँ जोखिमयुक्त ठाउँहरू कहाँ कहाँ हुन् भनेर पत्ता लगाएर गर्न सकिन्छ। पाँच वर्षपछि चाहिँ हाम्रो केही हदसम्म जोखिम न्यूनीकरण चाहिँ हुन्छ,
2: पूर्व सूचना प्रणालीले व्यवस्थित गर्न सकिन्छ। त्यो अवधिसम्म तपाईँले भन्नुभयो साँच्चै अब नेपालले चाहिँ उयो गर्नुपर्ने रहेछ भनेर अहिले पाठ सिकेर नेतृत्व लिएर अरूलाई चाहिँ कन्भिन्स गरेर काम सुरु गर्यो भने त कम्तीमा नै पाँच वर्ष लाग्छ। त्यो बेलासम्म चाहिँ अब जतिखेर नै अहिले पनि चीनले आउन सक्छ भनेर भनिरहेको छ, होइन खोला किनारमा बस्ने नागरिकता अहिले पनि डर त्रास छ, त्यति बेलासम्मलाई चाहिँ हाम्रो पूर्व सूचना प्रणाली चाहिँ नि अहिले भएको पूर्व सूचना प्रणाली चाहिँ कतिको भरपर्दो विश्वसनीय छ र अब तपाईँले भने जस्तै साँच्चै नेपालले त्यो खालको चाहिँ रणनीति गरूञ्जेललाई चाहिँ काम गरूञ्जेललाई चाहिँ अब हामीले के गर्नुपर्छ?
4: नेपालमा पूर्व सूचना प्रणाली जुन वर्षेनी खोलामा आउने बाढी छ त्यसको लागि चाहिँ राम्रै गरेका छौँ हामीले, किनभने बीस वर्षको इतिहास हेर्ने भने पहिला बाढीबाट धेरै मान्छेको नाश हुन्थ्यो अथवा क्षति हुन्थ्यो, अहिले चाहिँ त्यो हुँदैन, कम भएको छ। तर पहिरोमा हाम्रो छैन र अलिअलि केही हिमतालहरू चाहिँ हामीले मोनिटरिङ गरिरहेछौँ, होइन तर सबै गर्न सकेका छैनौँ। त्यस कारण पूर्व अझ अहिले हामीले के भनेका छौँ भन्दा बहुप्रकोपीय सूचना प्रणाली, पूर्व सूचना प्रणाली भनिएको छ, एउटा मात्रै होइन बहुप्रकोपीय पूर्व सूचना प्रणाली, सबै खालको चाहिँ हामीले चाहिँ सूचना दिनुपर्छ भन्ने छ नि त। हो त्यसले गर्दाखेरि चाहिँ त्यो गठन गर्नलाई हामीले अहिलेसम्म त्यसको चाहिँ नि कार्यविधि त्यसका निर्देशिकाहरूमा छलफल गरिरहेछ, सरकारले पासै गर्न सकेको छैन। त्यो पास गरिसकेपछि नियमावली आइसकेपछि अथवा कार्यनीति अथवा कार्यदिशाहरू आइसकेपछि चाहिँ अब गर्न सकिन्छ। अहिलेसम्म हामी पूर्व सूचना प्रणालीमा यस्तो उच्च तटीय क्षेत्रमा अथवा उच्च हिमाली क्षेत्रबाट हुने प्रकोपको लागि चाहिँ पूर्व सूचनामा चाहिँ हामी पूर्व तयारी छैनौं।
2: एकदम बाढीको पूर्व सूचना प्रणाली व्यवस्थित हुँदै गएको छ, तर अघि हामीले भने जस्तै यो जसरी अघिल्लो हप्ता 10 गते भोटेकोसी नदीमा त्यस्तो खालको चाहिँ बाढी आयो, त्यस्तो खालको पूर्व सूचना दिने प्रणालीले चाहिँ व्यवस्थित भइसकेको
4: छैन।
2: त्यही बेला पनि अलिकति तपाईँलाई मैले जोड्न खोजेको, यो बाढी आउँदैछ भनेर चाहिँ भनिएको भनेर जस्तो केही कुराहरू आएका छन्, हामीले पहिले जानकारी दिएका थियौँ, सूचना दिएका थियौँ भनेर सरकारले भनेको छ। खास गरी माथिल्लो क्षेत्र जहाँ चाहिँ उतिहेरै बाढी आयो, टिमुरे क्षेत्रदेखि लिएर तल यो स्याफ्रुबेसीसम्मको स्थानीयले चाहिँ त्यति धेरै थाहा पाउन पाएन, तर तलकाले चाहिँ पूर्व सूचना बेत्रावधिसम्म आइपुग्दा चाहिँ थाहा पाउनु भयो भन्ने कुरा आयो। तर पूर्व सूचना आउँदा आउँदै पनि त्यहाँ भाग्ने मेसो बाढी त के यति ठुलो त के आउला र भन्ने धेरैलाई लाग्यो होइन, त्यो खालको कुरा नै सुनिन्छ। भनेपछि हाम्रो पूर्व सूचनालाई अलिकति एउटा त समयमै पुर्याउन नसक्ने माथिल्लो तहको उसमा तटीय क्षेत्रमा पुगेन, र समयमै पाइयो भने पनि त्यसलाई विश्वास गर्ने आधार नपत्याउने त्यस्तो देखिया हो, तपाईँलाई के लाग्यो कि लागेन? त्यो
4: मैले तीन चारवटा कुरा भन्छु, यो एकदमै महत्वपूर्ण कुरा हो होइन, यसमा मैले अध्ययन पनि गरिरहेको छु। पहिलो कुरा, सरकारले सूचना दिएन भनेर कसैले भन्छ भने त गलत हो। घटना घटिसकेपछि चीन सरकारबाट प्राप्त एसएमएसको आधारमा हामीले 9 बज्नुभन्दा अगाडि नै हामीले सूचना दिएका थियौं भनेर एनडीआरएमआईका कार्यकारी प्रमुखले भन्नुभएको छ र त्यो दिनुभएको पनि छ। मसित त्यसको एसएमएसको फोटो माथिसम्मै सबैलाई एसएमएस गर्नुभएको छ होइन, तुरुन्तै। अब कतिपय ठाउँमा तुरुन्तै आएर चाहिँ उहाँले चाहिँ रियाक्ट गर्न सक्नु, कस्तो भने जस्तै तपाईँले भिडियो हेर्नुभयो भने नि के भने यति ठुला मलाई त हलिउडको फिल्म जस्तो लाग्छ
2: होइन,
4: त्यो आउँदाखेरि त्यो भाग्ने ठाउँ छैन, तपाईँ आउनुभयो भने मरिन्थ्यो क्या, भाग्नै सक्ने चान्सै छैन होइन। एउटा अर्को कुरा, अलिक तल्लो भागतिर आइसकेपछि चाहिँ भेत्रावती त्योभन्दा तलतिर पनि अथवा टिमुरेसम्म पनि धेरै मान्छेले कस्तो लाग्यो भने यो हाम्रो यो विज्ञानलाई नबुझ्ने जस्तो लाग्छ कि मलाई। हामी नेपाली धेरै भाग्यवादी फेटलिस्टिक भन्छ क्या, भगवान्मा विश्वास गर्ने होइन। विज्ञानले भन्या छ, सरकारले सूचना दिएको छ, उहाँले के भन्नुभयो त धेरै त्यहाँ मैले सुने त पनि हेर्नुहोस् है, आज मात्रै मैले पत्रिकामा पनि पढाएको थिएँ, त्यहाँ पनि सुने मैले, फोन गरेर ल तल बाढी आउँदैछ तपाईँहरू बस्नुहोस् तयारी हुनुहोस् है भाग्नुहोस् भन्दाखेरि या पोहोर साल आज जस्तै थियो भने बरु हेरौँ न कति माथिसम्म आउँदो रहेछ भनेर घरबाट छतमा हेर्न गएका मान्छेहरू बगेका छन्, हेर्नु
2: छतमा मात्रै होइन पुलमा गएर
4: फोटो खिच्ने पनि चाहिँ बगेको भन्ने चाहिँ मैले धेरै कुरा सुनेछु होइन। त्यसले गर्दाखेरि हामीले त सरकारले दिएको सूचनाले पनि पत्याउन सकेन। अनि अर्को कुरा के भयो त भन्दा हामीसँग बाढी आयो भन्ने मात्रै भयो नि, कत्रो बाढी छ भन्ने कुरो थाहा भएन,
2: कत्रो बाढी आउँदैछ भनेर पूर्व सूचना दिन सकिएन,
4: बाढी आउँछ मात्रै भनियो हो तर कत्रो आउँछ चाहिँ भन्न सकिएन। त्यसले गर्दा चाहिँ के भयो त भन्दाखेरि स्थानीय जनताहरूले चाहिँ त्यो बाढीको म्याग्निच्युड भन्छ क्या, कत्रो ठूलो बाढी आउने हो भन्ने कुरा पत्याउन नसकेको हुनाले, आकलन गर्न नसकेको हुनाले चाहिँ अब यो खोलामा अलिअलि आउने बाढी त हो नि भनेर बस्दाखेरि भाग्ने भइ
2: एकदम त्यो आकलन दिने सरकारी निकायले पनि गर्न सकेन, दिन सकेन,
4: सूचना थिएन, हामीसँग भएका स्टेसनहरू बगाइहाल्यो, यति छिटो बाढी आयो कि हामीले किन चिनिया साथीहरूले पनि सक्नु भएन, नत्र त चिनिया पोर्ट पनि भयो नि त,
2: हजुर
4: उहाँहरूसँग पनि सूचना थिएन। फेरि एउटा कुरा के म यहाँ जानकारी गराउँछु भने त्यो हिम पहिरो खसेको नेपालकै पहाडबाट हो है, फेरि लाङटाङको उत्तरी पहाडबाटै खस्या हो होइन, त्यो खसेको नेपाल र चीनको सिमानामा हो, त्यो छुट्टै कुरा हो होइन, तर खसेको त नेपालबाट, भनेपछि हामीसँग त त्यसको सूचना पनि थिएन, चिनिया साथीहरूलाई पनि सूचना थिएन, किनभने यो भएको बेलामा म चीनमा थिएँ, ठ्याक्कै घटना भएको बेलामा म चीनमा थिएँ, अनि मैले त्यहाँ तुरुन्तै चिनका साथीहरूलाई जो यही यस्तै हामी छलफल गरिरहेको थियौँ, लौ न के भएको हेरिहाल्न पर्यो भनेपछि लगभग 2-3 घण्टामा चाहिँ हामीलाई लगभग थाहा भएको भइसकेको थियो के भएको भन्ने कुरो होइन। त्यसले गर्दाखेरि चाहिँ तर पहिला त थाहा भएन नि त, पछि थाहा भएर त काम भएन, पछि थाहा भएर चाहिँ भोलिका दिनहरूमा हुने यस्ता किसिमका प्रकोपहरूको बारेमा बुझ्न चाहिँ पाइयो, तर यो घटनाले त घटनाको रूप त रौद्र रूप त लिइहाल्यो नि।
2: एकदम एकदम प्रष्ट पार्नुभयो बसन्तराज अधिकारीज्यू, तपाईँ इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ। अब हामी अन्त्यन्त्यतिर आइपुगेका छौँ, अब चाहिँ के गर्ने? तपाईँले धेरै कुरा भन्नुभयो, एउटा अघि महत्वपूर्ण कुरा चाहिँ अब हिमालको अध्ययन गर्नु पर्यो, पूर्व सूचना प्रणालीलाई व्यवस्थित पार्नु पर्यो, अहिले हाम्रो पूर्व सूचना भए पनि हामीले जोखिम कतिको भनेर आकलन न हामीले सरकारी निकायले गर्न सक्यौं न स्थानीय बासिन्दाले त्यो खालको चाहिँ आकलन गर्न सके, त्यस कारणले गर्दाखेरि पनि जनधनको ठूलो क्षति भयो। एउटा पूर्व सूचना नहुँदाखेरि जनधनको क्षति भयो र पूर्व तयारी हामीले यस्तो खालको विपद आइसकेपछि पूर्व तयारी र पूर्व योजना जे जे बनाउनु पर्थ्यो त्यो हुँदाखेरि पनि पर्याप्त नभएर पनि होइन केही हुँदाखेरि पनि हामीले त्यो गर्न सकेनौँ भन्ने कुरो तपाईँले अगाडि पनि गर्नुभयो। अब चाहिँ भोलि या पर्सि फेरि यस्तै ठुलो बाढी आयो भने अब हामीले अहिलेदेखि नै के तयारी गर्नुपर्छ, बाढी आउँदैछ भन्ने कुरा चाहिँ मनमा राखेर दिमागमा राखेर के गर्नुपर्छ?
4: पहिला कुरा चाहिँ यो घटनाको जुन अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुभएको छ यो चाहिँ नेपालमा हिमालयलाई बुझ्नको लागि ठूलो मौका पनि हो। हुन त विपदले के भन्ने गरिन्छ भने ठूलो क्षति गर्छ तर मौका पनि दिन्छ। त्यसले गर्दाखेरि अहिले मैले भनेको जुन चार पाँचवटा क्याटेगोरिकली मैले जुन भने त्यो त गर्नै पनि आवश्यकता नै छ। सबभन्दा पहिलो कुरा त यही घटनामा के भनौँ भने विपद पछिको आवश्यकता के हो भन्ने कुरा सरकारले तुरुन्तै गर्नुपर्छ। पोस्ट डिजास्टर निड एसेसमेन्ट तुरुन्तै शुरू गर्नुपर्छ र छ महिना अथवा सकेसम्म तीन महिनामा नसके छ महिनामा सकाएर तुरुन्तै रिकन्स्ट्रक्सन पुननिर्माण शुरू गर्नुपर्छ। त्यसको लागि चाहिँ लगानी सम्मेलन गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले हाम्रा मित्र राष्ट्रहरूबाट हाम्रा चाहिँ शुभेच्छुकहरूबाट विभिन्न संघ संस्थाहरूबाट दान दातव्यदेखि लिएर सम्पूर्ण चाहिँ जुन सहयोग हुन्छ त्यो लिएर एकद्वार प्रणालीबाट पुननिर्माण तुरुन्तै शुरू गर्न पनि यो एउटा भोटेकोसीमा छ भने यसमा फेरि जोखिम संवेदनशील भूपयोग योजनाको त कुरै गर्नु पर्यो होइन। तर समष्टिगत हिमालयमा हेर्ने हो भने भोलि यस्ता घटनाहरू आउन नदिनको लागि अघि मैले भनेका हिमाललाई हेर्ने बुझ्ने मोनिटरिङ गर्नेदेखि लिएर हाम्रा क्षमता अभिवृद्धि हाम्रा सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि हाम्रा स्थानीय सरकारको क्षमता अभिवृद्धि पूर्व तयारी गर्नको लागि हामीले गर्ने सम्पूर्ण प्रयासहरू विज्ञानदेखि अभ्याससम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरूमा आजैबाट शुरू गर्नुपर्छ।
2: एकदम अब अघि नै तपाईँले भन्नुभएको थियो यो पुननिर्माणको कुरा, अबको पुननिर्माणमा सड़क पुल बस्ती विद्यालय स्वास्थ्य संस्था विद्युत संरचना बनाउँदा चाहिँ अझ सुरक्षित बनाएर पुननिर्माण गर्ने अवधारणा चाहिँ कसरी लागू गर्नुपर्छ?
4: अब सबभन्दा पहिला म विद्युत गृहबाट शुरू गर्छु किनभने हामीले चाहिँ सफा इनर्जी क्लिन इनर्जी युज गर्नुपर्छ भनेर हामीले हाइड्रो पावरहरू बनायौं शुरू गर्यौं। हाम्रो हाइड्रो पावर बनाउनको लागि पहाड़ चाहिन्छ किनभने त्यो पानीको बहाव त्यो सर्टेन एउटा उचाइबाट तल झर्नुपर्छ टर्बाइन घुमाउनको लागि त्यही भएर पहाड़मै बनाउने हो। तर समस्या हाम्रोमा के छ भने त्यो जुन पहाड़को माथि छ त्यहाँ चाहिँ हिमतालहरू छन् यस्ता हिम नदीहरू छन् त्यस कारण ती कुराहरू चाहिँ त्यो आइहाल्यो भने भोलि कस्तो असर गर्न सक्छ भन्ने कुराको सबभन्दा पहिला अध्ययन गर्नु पर्यो। अब आवश्यक पूर्वाधारहरू जुन बाटो पुल हस्पिटल स्कूल्सहरू बनाउँदाखेरि चाहिँ हामीले के गर्ने अघिल्लो साल जुन हाम्रो काठमाडौँ वरिपरि जुन बाढी आयो नि त्यो आइसकेपछि पनि नेपाल सरकारले चाहिँ अब हामीले बनाउने डिजाइन क्राइटेरियाहरू नै चेन्ज गर्नुपर्ने हो कि जस्तै पुल बनाउँदाखेरि अहिले चाहिँ 100 वर्षमा आउने एकचोटि आउने बाढी भयो भने चाहिँ कति आउन सक्छ भनेर मात्रै आकलन गरेका थियौं भने अब 500 वर्षमा आउनेलाई हेर्ने हो कि होइन अथवा चाहिँ नि हामीले चाहिँ खोलाको किनारमा चाहिँ सड़क बनाउने कि नबनाउने होइन अथवा चाहिँ हाम्रा चाहिँ हस्पिटल्सहरू चाहिँ त्यो खोलाको किनारमा चाहिँ सरकारी जमिन छ भनेर त्यहाँ गएर हस्पिटल स्कूल बनाइदिने हो कि अथवा त्यो होइन कि होइन त्यो कुराहरूको चाहिँ वैज्ञानिक वृत्तमा छलफल गर्नु पर्यो क्या। जस्तै हामी विश्वविद्यालयमा त हामी छलफल गरिरहेछौँ नि त हो, हामी विश्वविद्यालयमा बसेका साथीहरूसँग पनि तादन्यता गरेर विज्ञानमा आधारित नीति निर्माण र त्यसको सफल कार्यान्वयन गरियो भने चाहिँ पुननिर्माण सक्सेसफुल हुन्छ, होइन भने फेरि के हुन्छ त भने 3-4 वर्षपछि तपाईँले मलाई फेरि यहाँ बोलाउनु भयो भने मैले फेरि के भन्छु
2: यस्तै कुरा हुन्छ
4: नेपालको पुननिर्माण सक्सेस भएन भन्छु मैले।
2: एकदम तपाईँले एकदम प्रश्न यो हामीले हाम्रो बानी प्रवृत्तिलाई तपाईँले कोट्याउनु भयो प्रश्न पार्नुभयो। जस्तो तपाईँले यो विद्युतकै आयोजनाकै कुरा गर्दा जहाँ चाहिँ खोला छ जहाँ चाहिँ नदी छ विद्युतको पावर हाउस छ त्यहीँ बनाउनु पर्यो तर अहिले त्यो बनाउनु पर्ने बाध्यता हुँदाहुँदै पनि जसरी नागडुङ्गा सुरुङ मार्ग बनाउँदाखेरि रेस्क्यू टनल भनेर अर्को छ नि यस्तै खालको जल विद्युत परियोजनाका सुरुङहरूमा पनि यस्तै खालको आपद विपद पर्दाखेरि रेस्क्यू गर्ने खालको अर्को खालको त्यो बनाउनु पर्ने हो कि त के लाग्छ तपाईँलाई यसमा?
4: अनि यो त यस्तो भयो अब यहाँ यो चाहिँ तपाईँले त्यो हाइवे भनेको चाहिँ सधैँ गाडी चलिराख्ने हो, विद्युतमा त के हुन्छ बनाइन्जेल मात्रै भित्र मान्छे बस्ने हो नि त, पछि त पानी मात्रै बग्ने हो। भनेपछि त्यो हाइवेको जुन बाटोको टनल र विद्युतको टनल फरक विषय हो कि
2: अहिले चिलिमेको त फेरि भूमिगत रूपमै कार्यालय
4: छ त्यो हो भूमिगत कार्यालय भएकोमा चाहिँ त्यो हुनु पर्यो होइन। तर हामीले टनलबाट पानी मात्रै बगाउँछौँ भने त फेरि त्यो परेन नि त हो, भूमिगत रूपमै पावर हाउस हामीले बनाउँछौँ भने चाहिँ त्यसका तर यस्तो हो नि त अल्टरनेटिभ के जस्तै अहिले पनि हाम्रो त छिरेको त बाढीको सुरुङभित्र छिर्या हो नि त, तपाईँले अहिले अल्टरनेटिभ टनल बनाए पनि त्यहाँबाट नि छिर्छ नि त। भनेपछि त हामीले त हिजो खोला यति माथि आउँछ भनेर चाहिँ आकलन गरेर त्योभन्दा माथि चाहिँ हामीले चाहिँ पावर हाउस के अरे टनलको पोर्टल राखेको, अहिले त्योभन्दा माथि आइदियो भनेपछि अब तपाईँले के गर्ने? भनेपछि यो त महापौरले त्यसै भने होइन नि त।
2: एकदम एकदम, यो नि प्रश्न पार्नु अघि नै तपाईँले कुरा गर्नुभएको थियो, यो पालिकाको आफ्नो क्षेत्रमा यो यस्तो खालको विपद आइसकेपछि के गर्ने, कहाँ गएर बस्ने, सुरक्षित ठाउँ कहाँ हो, कसरी भाग्ने भन्ने कुरा हुन्छ नि, त्यो खालको व्यवस्था मिलाउनको लागि चाहिँ अब चाहिँ के गर्नुपर्छ? जस्तो विद्यालयको पाठ्यक्रमदेखि लिएर पालिकाहरूको चाहिँ रणनीतिक योजना अथवा चाहिँ कस्तो हुनुपर्छ तपाईँको सुझाव चाहिँ, खास त अलिक बढी पालिकाको भूमिका हुन्छ यसमा?
4: अब हामीले चाहिँ के भन्ने गरिन्छ त भन्दाखेरि, सामान्यतया सकिन्छ भने 5%, सकिन्न भने 2-3% चाहिँ आफ्ना वार्षिक जुन बजेट हुन्छ त्यो चाहिँ हाम्रो चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन छुट्याउनुपर्छ भन्ने मान्यता छ। त्यसले गर्दा चाहिँ आफ्नो पालिकामा के कस्ता जोखिमहरू छन् त्यसको सबभन्दा पहिला नक्साङ्कन गर्नु पर्यो, र वैज्ञानिक नक्साङ्कन भनिरहेको छु है मैले। तपाईँले आफैले हुन त स्थानीय जनसमुदायहरूको विज्ञानसँगै नजिक भएर चाहिँ बुझाइ हुन्छ, तर त्यो विज्ञानले के भनेको छ भन्ने कुरो चाहिँ राम्रोसँग हेर्नु पर्यो, त्यसको आधारमा नक्साङ्कन गर्नु पर्यो। नक्साङ्कन गरिसकेपछि जोखिमयुक्त क्षेत्र पहिचान गरेर आफ्नो जुन कार्यपालिकाको बैठक हुन्छ वार्षिक रूपमा गर्ने अथवा त्रैवार्षिक कसरी गर्नुहुन्छ त्यसमा चाहिँ योजनाहरू गरेर यदि जोखिमयुक्त क्षेत्रहरू छन् भने तिनलाई सकिन्छ भने जोखिम न्यूनीकरण गर्ने, सकिन्न भने चाहिँ विस्थापन गर्ने। र अर्को कुरा, प्रत्येक अब म यहाँ एकदमै जोरदार साथ भन्छु, प्रत्येक स्कूलका पाठ्यक्रममा प्राथमिक तहबाट नै नेपालमा विपद र प्रकोप कस्ता कस्ता हुन सक्छन्, त्यो कसरी आउँछ र त्यसबाट बस्न हामीले के गर्नुपर्छ भन्ने चाहिँ पाठ्यक्रममा समावेश गर्नै पर्ने आवश्यकता छ। यो अरू देशमा छ, हाम्रो देशमा चाहिँ सामान्य प्रकोप भनेको के हो भन्ने मात्रै पढाइन्छ, तर नेपालमा चाहिँ प्रकोप कस्तो हुन्छ, कसरी आउँछ भन्ने कुरा गरिएको छैन। त्यसकारण चाहिँ प्राथमिक तहबाट विश्वविद्यालय तहसम्म विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका पाठ्यक्रममा समावेश गरेर त्यसका विज्ञानदेखि अभ्याससम्म, मैले दुइटै भनेको छ, विज्ञानदेखि अभ्याससम्मका सम्पूर्ण क्रियाकलापहरूलाई चाहिँ जोरदार रूपमा चाहिँ लागू गरेर यसको पठन पाठन र अभ्यास गर्नुपर्छ।
2: यदि म यसलाई अझै प्रश्न भन्दाखेरि, किताबी ज्ञान सँगसँगै व्यवहारमा पनि उतार्ने खालको, जस्तो भाग्नुपर्छ भनेर भन्यो भने कसरी भाग्ने, कहाँ भाग्ने, होइन आफ्नो ठाउँमा, आफ्नो गाउँमा, आफ्नो बस्तीमा त्यस्तो सुरक्षित ठाउँ कहाँ छ, त्यहाँसम्म कसरी पुग्ने भनेर त्यो व्यवहारिक ज्ञानकै खाँचो छ।
4: हजुर,
2: एकदम प्रश्न पार्नुभयो बसन्तराज अधिकारीज्यू। अब हामी अन्त्यमा आइपुगेका छौं, अब तपाईँले धेरै कुरो भन्नुभयो, अन्त्यमा चाहिँ अब दोहोऱ्याए पनि केही भएन, भोटेकोसी बाढीबाट राज्य, स्थानीय सरकार, नागरिकले सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ के हो, र अर्को विपद आउनु अघि हामीले आजदेखि गर्नुपर्ने काम के हो?
4: सबभन्दा ठूलो पाठ त नेपालमा यो किसिमको विपत्ति हिजो पनि आथ्यो, आज पनि देखिएकै छ भोटेकोसी बाढी, र भोलि आउँछ भन्नेमा चाहिँ कन्फर्म छ, प्रकोप हुन्छ, भोलि यस्ता घटनाहरू हुन्छन् भन्नेमा हामी आश्वस्त हुनु पर्यो, विश्वस्त हुनु पर्यो। विज्ञानले भनेको छ सकिन्छ रोक्ने, सकिँदैन त्यसको लागि पूर्व तयारी गर्ने, सकिन्छ धनको रक्षा गर्ने, सकिँदैन भने जीवको रक्षा गर्ने, त्यो गर्नको लागि के कुराहरू गर्नुपर्छ। हामी क्याटेगोरिकल्ली अघि नै हामीले धेरै कुराहरूमा बहस छलफल गर्यौं, त्यस्ता अरू पनि कुराहरू छन्, अब अहिले समय छोटो भएको न सबै भन्न सकिँदैन, हामीले विश्वविद्यालय तहमा चाहिँ यसका अध्ययन अनुसन्धान गरेर के गर्ने चाहिँ भन्ने गरिसकेको छ। त्यस कारण यी कुराहरूलाई चाहिँ राज्यले आफ्नो नीति निर्माणमा लागू गर्नु पर्यो, राष्ट्रिय योजना आयोगले योजनामा चाहिँ समावेश गर्नु पर्यो, र समावेश मात्रै होइन यसको सफल कार्यान्वयन गर्नु पर्यो, जहाँ सरकार, स्थानीय प्रदेश सरकार, संघ संस्थाहरू, हामी संस्था विश्वविद्यालयहरू र स्थानीय समुदायहरू सँगसँगै काम गरियो भने चाहिँ विपद जोखिम न्यूनीकरण चाहिँ भविष्यमा हुन्छ।
2: अब नागरिकलाई सुझाव जाँदा जाँदै, जो चाहिँ प्रभावित क्षेत्रमा नि हुनुहुन्छ र प्रभावित क्षेत्रमा नभए पनि उहाँहरूले पीड़ा भोगिरहनु भएको छ, देखिरहनु भएको छ, उहाँलाई के आग्रह गर्नु?
4: प्रभावित क्षेत्रमा हुनेलाई त अब हेर्नुहोस्, यो महापर्वले हो, विपत्ति हो, अब हजुरहरूको पीड़ा मैले पनि आत्मसात गरेको छु, त्यही भएर म यसैमा रातो दिन काम गरिरहेको छु, त्यसकारण चाहिँ सरकारले काम गरिरहेछ, केही समस्याहरू भएका छन् त्यसलाई हामी निराकरण गर्छ सरकारले भन्नेमा विश्वस्त गराउन पनि म आग्रह गर्न चाहन्छु, किनभने यस्ता विपदबाट उठ्नलाई निकै समय लाग्छ, जो पीड़ित छ उसलाई मात्रै थाहा हुन्छ, तर अरू चाहिँ जुन साथीहरूलाई, स्थानीय समुदायहरूलाई, व्यक्तिलाई चाहिँ आफ्नो वरिपरि कस्ता विपदका घटनाहरू हुन सक्छन् भन्नेमा चनाखो हुनु पर्यो, त्यो भइहालेमा सुरक्षित ठाउँ कहाँ जाने भन्ने कुरा

0: यो महत्वपूर्ण सल्लाह आफ्नो भनाई र जानकारीको लागि
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्त राज अधिकारी। आजको कार्यक्रममा हामीले भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ, अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: कहाँ बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक
4: शुक्ला गण्डकी एफएम 97.6।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29। दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छाएर खोजी र उद्धार आज पनि चल्दै। बाढ़ीमा 5,000 सम्पर्कविहीन, आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको परेवाभीर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मरमत कार्य चल्दै। पहिरोले घोराई थवाङ शहीद मार्ग र साँफे मार्तरी सड़क खण्ड अवरूद्ध। गोरखाको चुनुमरी 4 मा बाढ़ीले 4 वटा घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा। 3 वटा ईरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामा थी गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसिसी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य भइरहेको छ। मुख्य गरी टनेलमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत, त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञ सहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजो रसुवागढ़ी जलविद्युत आयोजना विद्युत गृहको 6 औं तलामा पुगेर खोजी गरेको र त्यसक्रममा केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3 आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। त्यस्तै त्रिशुली 3B सेना 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ। टोलीले अडिट 2 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटर भित्रसम्म खोजी गरेको छ। त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ। माथिल्लो त्रिशुली 1 को हाकु सुरूङको 250 मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले हिजो चिनिया नागरिक लु आइताओको जीवितै उद्धार गरेको थियो। बाढ़ीपछि सुरुङमा फँसेका 3 जना र नुवाकोटको विदुरमा एउटा घरबाट 1 महिला गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारेका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोरखामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 शव रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना, 589 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको प्राधिकरणको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको हो। 98 वटा शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत र व्यवस्थापनको काम अघि बढ़ाएको पनि प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई आग्रह गर्नुभएको छ। गैराती सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रभावितसँगै सरकार रहेकोले आफूलाई एक्लो महसुस नगर्न अनुरोध गर्नुभएको हो। चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःख सुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकी समेत बाढ़ीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ। साथै प्रभावित आमा बुवालाई एक्लो महसुस नगर्न र राज्य र सरकार साथमै रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पीड़ित र विस्थापितलाई सरकारले अस्थायी शिविरमा राखेको र त्यहाँ राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्याउन निरन्तर काम भइरहेको प्रधानमन्त्रीको भनाई छ। अस्थायी बसाईलाई सकेसम्म छोटो बनाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेको बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा आज पनि मरमत कार्य भइरहेको छ। मरमतको काम भइरहेको हुँदा आज पनि यो खण्डमा बेलुका 6 बजेसम्म गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि हिजो बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मरमतको काम गरिएको थियो। काम पूर्ण रूपमा नसकिएको हुँदा आज पनि भइरहेको हो। त्रिशुली नदीमा आएको बाढ़ीका कारण गजुरी गाउँपालिका दुई परेवावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। त्यस्तै चरौदी नदीको कृष्णभीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले कृष्णभीरको सड़क कटान गरेपछि अहिले भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम भइरहेको हो। 252 मिटर ट्र्याक खन्ने काम सकिएसँगै मेसिन आवत जावत गर्न सक्ने गरी अस्थायी ट्र्याक भने खुलिसकेको छ। गाड़ी चल्ने गरी ट्र्याक खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। पहिरो खसेपछि घोराई थवाङ शहीद मार्ग र साफे मार्तरी सड़क खण्ड अवरूद्ध भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका एक खोलाबाङमा आज बिहान सड़कमाथिबाट पहिरो खस्दा घोराई थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी चौकी कुरेलीले जनाएको छ। पहिरो खसेपछि यो सड़क हुँदै दाङ रोल्पा रूको मोहोरदोहोर गर्ने गाड़ी र यात्रु रोकिएका छन्। पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ। त्यस्तै बाजुराको जिल्ला सदरमुकाम जोड्ने साफे मार्तरी सड़क खण्ड पनि अवरूद्ध छ। गैरातीको वर्षाका कारण मार्तरीको बढ़ी मालिका नगरपालिका 9 कारागार मोड़ विनोद स्मृति प्रतीक्षालय सेलागाड सुवाकाँध लगायत ठाउँमा सड़कमाथिबाट पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको नेतृत्वमा पहिरो हटाउन टोली परिचालन भएको छ। टोलीले बढ़ी मालिका नगरपालिका र सड़क विभागको उपकरण प्रयोग गरी पहिरो हटाउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
1: मोबाइल 98550076 98550076 98511625 94 98510 5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। गोरखाको चुनुमरी गाउँपालिका चारमा बाढ़ीले चारवटा घर बगाएको छ। नामरूङ खोलामा गैराती आएको बाढ़ीले स्थानीय नुर्बु छिरिङ, उर्गेन लामा, लाक्पा भुटी लामा र दोर्जी ग्याल्जिनको घर बगाएको जिल्ला प्रहरीकारले गोरखाले जनाएको छ। बाढ़ीले फलाम एउटा पुलमा समेत सामान्य क्षति गरेको छ। नामरूङ खोलाको बाढ़ीबाट मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीकारले गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी आएको खोला चुनुमरी गाउँपालिका चार र दुई भएर बग्ने गर्छ। अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा नवलपुरमा सबैभन्दा धेरै 34 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँ, कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई भने मुसलधारी पानी पर्न सक्ने अनुमान छ। रसुवाको टिमुरेमा रहेको नेपाल चीन सीमा नाकामा राष्ट्रिय झण्डा फहराइएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले सीमा क्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो राष्ट्रिय झण्डा राखेको हो। गोसाईकुण्ड गाउँपालिका दुई रसुवागढ़ीमा रहेको नेपाल चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवागढ़ी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ। बाढ़ीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापनाको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोस्ट बीओपी टिमुरीबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका तीनवटा तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानी रिभोल्युसनरी गार्ड्स कोर्प्सले अमेरिकी नौसैनिकका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ट्याङ्करमा आक्रमण गरिएको अमेरिकी सेनाको दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार खार्क द्वीप र जास्कन नजिक रहेका दुई ट्याङ्करलाई निष्क्रिय बनाइएको छ भने खाड़ी बाहिर रहेको अर्को ट्याङ्कर पूर्ण रूपमा ध्वस्त पारिएको छ। ती जहाजहरू इरानी रिभोल्युसनरी गार्ड्स र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने छाया सञ्जालको हिस्सा रहेको अमेरिकाको दावी छ। अमेरिकी रक्षा सचिव पीट एक्सेथले इरानले अमेरिकी पानी जहाजमाथि आक्रमण गरे उसका तेल ट्याङ्करलाई निशाना बनाउने चेतावनी दिएको बीबीसीले जनाएको छ। यता इरानले अमेरिकी कार्यवाहीको कड़ा निन्दा गर्दै यसलाई गैर कानूनी र आक्रमक कदम भनेको छ। साथै यस्तो आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा निम्ति आएको इरानको प्रतिक्रिया छ। यो घटनासँगै विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुजमा थप तनाव बढ़न सक्ने जोखिम देखिएको छ। अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले अहिले साउदी अरबसँग खेलिरहेको छ। टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ भने ब्याटिङ गरिरहेको साउदी अरबले ताजा अवस्थामा 30 ओभर 5 बलको खेल सकिँदा 3 विकेट गुमाएर साउदी अरबले 24 ओभरमा 2 विकेट गुमाएर यसअघि 100 रन बनाएको थियो। नेपालले आफ्नो पहिलो खेलमा बहरइनलाई 7 विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको थियो। त्यस्तै अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले पनि अहिले न्यूजील्याण्ड एसँग अभ्यास खेल खेलिरहेको छ। नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। डार्विनको मररा ओभलमा भइरहेको खेलमा नेपाल एले अहिले ताजा अवस्थामा 40 ओभरको खेल सकिँदा 7 विकेट गुमाएर 64 रन बनाएको छ। एक दिवसीय अभ्यास खेल नेपालले खेलिरहेको हो। यसअघि दुई खेलमा नेपाल लगातार पराजित भएको थियो। पहिलो अभ्यास खेलमा नेपालले तास्मानियासँग दुई विकेटले र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छ्याएर खोजी र उद्धार आज पनि चल्दै। बाढ़ीमा 5,000 सम्पर्कविहीन, आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको पर्यावीर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मरमत कार्य चल्दै। पहिरोले घोराई थवाङ शहीद मार्ग र साफी मार्तडी सड़क खण्ड अवरूद्ध। गोरखाको चुमनुमरी 4 बाढ़ीले 4 घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले मध्यमदेखि हल्का वर्षा। 3 ईरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसएससी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँग किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
21: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
20: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
21: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
20: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
22: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
23: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दमको साथमा।
24: हजुर, दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
26: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
27: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309682 र 9705620

0: TVS साथ छ हाम्रो।
1: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यहीँ गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यहीँ जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 9847269246, 9898
0: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
6: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्भीर्यका भाषा,
5: कार्यक्रम गाम्भीर्यका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन्चाली उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकाश विज्ञानका गरगनाहरू राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नाभिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचाली उद्योगमा गएर ढुक्काका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही भीमसेन मन्दिरबाट भित्र छिर्नु भयो भने बायाँपट्टि रहेको छ ओमेन आभूषण सुनचाली उद्योग। त्यहाँ गएर तपाईँहरूले गरगनाहरूको बारेमा जानकारी लिन सक्नुहुनेछ र कारोबारहरू पनि गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, बाहिर चाहिँ घाम लागेको छैन, एकदम बादल लिएको छ। दिनहरू चाहिँ बिस्तारै होइन, हिजो पनि यस्तै घाम लाग्ने बादल लिने गर्दा पानी परेको थियो। आजको दिन पनि हेरौँ के कस्तो हुन्छ है। दिनभरि बाँकी नै छ, भर्खर त बिहान हुँदैछ है। र विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, जहाँ जे स्वस्थ अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नुहोला भन्न चाहन्छु है। देशमा परिस्थितिहरू यस्तै छन् होइन, जीवितै भेट्नुभएका उद्धारहरू पनि भइराखेका छन् है। अनि उहाँहरूलाई उपचारको लागि पनि अस्पतालहरू लगिसकिएको छ। त्यही भएर जे गर्दै हुनुहुन्छ, कुनै ठाउँको यात्रा गर्दै हुनुहुन्छ भने होइन, कहीँ कतै केही काममा हिँड्दै हुनुहुन्छ भने पनि अलिकति विशेष रूपमा अब ख्याल राखेर चाहिँ हिँड्नुहोला भन्न चाहन्छु। र यस्तै नै छ आजको बसाइ भनेको नयाँ नयाँ गीतहरूलाई कार्यक्रममा होइन स्थान दिने दिन रहेको छ। सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु र लगभग 10 बजेसम्म रहनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पूर्व लोक सांगीतिक उसले स्वरूप सुमधुर भाकालाई स्थान दिन्छु। विशेष त मैले तीजका भाकाहरूलाई नै कार्यक्रममा स्थान दिनेछु होइन, दिइराखेको पनि छु र सुनेर पनि आनन्द लिइराख्नुहुनेछ। र आगामी दिनमा पनि तपाईँको रोजाइमा सुमधुर लोक भाकाहरू पढ्न सफल हुन्छन् भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा 3 दिन भइसकेको छ। विष्णुमाझीको आवाजमा रहेको छन् लय शब्द, सुन्दरमणि अधिकारीको रहेको छ घर भाडा भनी। यति बेलाको क्रम भने कार्यक्रममा पहिलो लोक सांगीतिक उसी स्वरूप सुमधुर भाका स्वीकार्नुहोस्, पुतलीको भट्टी पसल भाग 22 बाट रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, सुभदूर भाका मन्तपालको माझमा राखिसके यस्तै छ आमा घर बाह्र भनी रहेको थियो, विष्णुमाझीको आवाजमा रहेको थियो, कोतालीको भट्टी बसाला भाग 22 रहेको थियो, पक्कै पनि मन पर्यो होला भनेर सासु रहेको छ। र यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु। खेम सेन्चुरी दीपिका बोइम्बुमरको आवाजमा रहेको छ, खेम सेन्चुरीको रहेको छ। बाहुन बाजे किन बाहुन बाजे भनिरहेको छ, त्यो लाग्छ भने स्वीकार्नु शिशु मधुर भाका। त्यसपछि म तपाईँहरूको माझमा आउने सेवा कार्यक्रम आज एक दिन मात्रै भएको छ।

हजुर, हेर मैले नाचेको बाहुन बाजे किन खासेको भनेर रहेको थियो, किन जुन चाहिँ दिपिका बहिनी भूमको आवाजमा रहेको थियो, तपाईँको माझमा मैले राखिसकेको छु, पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म तपाईँको माझमा फेरि पनि अर्को सुमधुर वार्तालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउनेछु भन्दै त्यो क्रममा भने निशा सुना र प्रकाश सबुतको आवाजमा लागिसकेको छ। त प्रकाश सबुतको रहेको छ लाली लपक्कै साडी सपक्कै भनेर आएको छ। त्यति बेला सिकान हो सुमधुरबाट यो भएको आएको त्यहाँ भर्खरै दुई घण्टा मात्रै भएको छ। त्यति बेला सिकान हो सुमधुरबाट।

हजुर, यसो मधुरको आँखामा तपाईँको माझमा राखिसकेँ, लालीला पक्कै साडी सपक्कै भनेर रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज पनि नै यसो मधुर लोकवाकारलाई कार्यक्रममा स्थान दिँदा दिँदै पनि अब नि कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेना उषर सुनचारी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँको मासमा कालिका रुका र दीपिका बोयमुका आवाजमा रहेको छ, अन्य साथीहरूको आवाज रहेको छ, उर्मिला पुलामी मगर, सुमिना थापा मगरको पनि आवाज रहेको छ, लैसो वसन्त थापाको रहेको छ, कस्की भान्जी भनी रहेको छ। यो सुमधुर उहाँकोलाई कार्यक्रममा स्थान दिँदै आजको यस बसाइबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदाउँछु। तपाईँको बाँकी पल्सु भन्ने सुखद बितोस्। तपाईँ सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 MHz। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन

0: 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
2: सम्पर्क मोबाइल 9857065119 र 9864597756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9856033878, 9641656558।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 9856043952 र 9806।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9056-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षीबाट मरिमा तप्यामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। भोटेको सिबारीका कारण रसुवा र नुवाकोटको विभिन्न जलविद्युत आयोजनाको सुरूङ क्षेत्रमा आज पनि खोजी कार्य र उद्धार कार्य निरन्तर छ। मुख्य गरी टनेलमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। रसागरी जलविद्युत त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञ सहयोगको टोलीले खोज तथा उद्धार गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजो रसागरी जलविद्युत आयोजनामा विद्युत गृहको छैटौं तलामा पुगेर खोजी गरेको र त्यस क्रममा केही फेलामा परेको सेनाले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरूङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75 सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त टोली खोजी तथा उद्धार तीव्र पारेको छ। त्रिशुली 3BA सेना 90 सगैर सैनिक 3 र आयोजनाका प्रबन्धक निर्देशक सहितको संयुक्त टोलीले 3 सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी कार्य जारी राखेको छ। टोलीले अडिट 2 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहयोगको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो पानी 105 मिटर भित्रसम्म खोजी गरेको छ। त्यहाँभित्र जाने गरी टोलीले काम गरे माथिल्लो त्रिशुली 1 हाको सुरूङको 250 मिटर भित्रबाट विदेश सहितको संयुक्त उद्धार टोलीले हिजो चिनिया नागरी गुलु हाइटाको जीवित उद्धार गरेको थियो। बाढ़ीपछि सुरूङमा फँसेका 3 र नुवाकोटको विदुरमा एउटा घरबाट 1 महिला गरी 2 दिनमा 4 जीवित उद्धार गरेको छ। रसुवाको टिमुरेमा रहेको नेपाल चीन सीमानाकामा नेपालको राष्ट्रिय झण्डा फहराएको छ। भोटेको सेनाधीमा आएको बाढ़ीले सीमा क्षेत्रमा रहेको संरचना बगाएपछि झण्डाविहीन बनेको सीमानाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो शनिबार राष्ट्रिय झण्डा राखेको हो। गोसाईगुण्डा गाउँपालिका 2 र सगढ़ीमा रहेको चीन नेपालको अन्तर्राष्ट्रिय सीमानाकामा राष्ट्रिय अशस्त्र प्रहरी बल नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पुगेर राष्ट्रिय झण्डा फहराएको हो। भदौ 10 गते भुटेको सेनाधीमा आएको बाढ़ीले र सगढ़ी नाकामा सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ। बाढ़ीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनस्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोस्ट बीओपी टिमुरेबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त वीरको बाटो पार गरेको थियो। अत्यन्तै कठिन र जोखिमपूर्ण भौगोलिक अवस्था बीच टोली सीमा नाकासम्म पुगेर झण्डा राख्न सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढ़ीले सीमा क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्याएपछि सीमाको सुरक्षा तथा आगमन व्यवस्थापनमा समेत चुनौती थपिएको छ। यस्तो अवस्थामा सुरक्षा निकायले जोखिमपूर्ण भूगोल पार गर्दै सीमामा पुगेर नेपालको राष्ट्रिय झण्डा पुनस्थापित गरेको हो। सीमानाकामा राष्ट्रिय झण्डा पुनस्थापनाको प्राकृतिक विपत्तिका कारण भौतिक संरचना क्षतिग्रस्त भए पनि नेपालको सीमा सुरक्षा र राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिने सन्देश दिएको छ। बाढ़ीपछि रसुवागढ़ी नाकाको पूर्वाधार पुननिर्माण तथा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ। भोटेकोशीको नदीको बाढ़ीबाट भएको क्षतिको पुननिर्माण र सीमा क्षेत्रमा आगमन तथा सुरक्षा व्यवस्था सहज बनाउने काम अबका दिनमा थप चुनौतीपूर्ण हुने देखिए। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा आयात प्रतिस्थापन र निर्यात प्रबन्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट 19,00,000 परिवार लाभान्वित भएका छन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23
5,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्दले जानकारी दिनुभयो। 10 वर्षका लागि तयार पारिएको परियोजनाका लागि 1,30,00,000,00,000 परियोजना तयारी गरिएकोमा 56,35,00,00,000,00 विनियोजन गरिएको अर्थात प्रक्षेपित रकमको 44% रकम मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 2073-74 शुरू भएको परियोजना 2082-83 सम्पन्न गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिएको कार्यक्रममा पहिलोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलहन, तेलहन, गाई भैंसी, बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रबन्धन, बालीमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीलाई प्राथमिकतामा राखिएको छ। कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र दिगो बनाउने प्रमुख बालीको उत्पादन र उत्पादकत्व बढ़ाई, किसानको आमदानीमा सुधार गर्ने र देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यक्रम बहुपक्षीय सरकारवालाहरूसँग समीक्षाका आधारमा निरन्तरता दिने तयारी गरिएको सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुस्रे खोला र मलेखु बजारको बीचमा पर्ने परेवा भीर सड़क खण्डमा आज पनि मरमत कार्य भइरहेको छ। मरमतको काम भइरहेको हुँदा आज पनि यो खण्डमा बेलुका 6 बजेसम्म गाड़ीको आगमन पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि हिजो बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ीहरू सञ्चालनमा रोक लगाएर मरमतको काम गरिएको थियो। काम पूर्ण रूपमा नसकिएको हुँदा आज पनि भइरहेको हो। सुली नदीमा आएको बाढ़ीका कारण गजुरी गाउँपालिका 2 परेवा भीरको सड़कमा क्षति पुगेपछि सो सड़क खण्डमा एकतर्फी रूपमा काम चल्दै आएका थिए। यस्तै चौरादी नदीको कृष्ण भीरमा पनि अवरूद्ध सड़क खुलाउने काम भइरहेको छ। बाढ़ीले कृष्ण भीरको सड़क कटान गरेपछि अहिले बितो काटेर नयाँ ट्र्याक खोल्ने काम भइरहेको छ। 252 मिटर ट्र्याक खोल्ने काम सकेसँगै मेसिन आवाजावत गर्न सक्ने गरी अस्थायी ट्र्याक खोल्ने भने खुलिसकेको छ। गाड़ी चल्ने गरी ट्र्याक खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। उत्तरी गोर्खाको चुम्बनेब्री गाउँपालिकामा 4 वडा नम्बर 2 भएर बग्ने थेराङ खोलाको बाढ़ीले 4 घर र 1 पुल बगाएको छ। गैराती 3 बजे आएको बाढ़ीले 4 नामरुङका नुर्बु ओङल्याङ, नुर्बु छिरिङ र उर्गेन छोयोदेन, लाक्पा भुटी र दोर्जे कल्याणजेनको घर बगाएको हो। बाढ़ीबाट मानवीय क्षति भने भएको छैन। बाढ़ी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उहाँले बताउनुभयो। बाढ़ीले सोही ठाउँको झुलुङ्गे फूल पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खोलाको मुहान भेगतिर केही बेर थुनिएर लेदुसहित आएको बाढ़ीले क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष निमान लामाङले जानकारी दिनुभए। पुल बाढ़ीले लगेपछि मनासुलु पदयात्रामा गएका पर्यटकहरू समस्यामा पर्ने भएका छन्, तर अल्पकालीन रूपमा हिँड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने लामाले बताएको हो। भोटेपछि बाढ़ीबाट तनहबाट बेपत्ता भएकाहरूको पहिचान तथा खोजी कार्यालयलाई वैज्ञानिक किसिमले टुङ्गोमा पुर्याउन डीएनए परीक्षणको काम अघि बढ़ाइएको छ। बाढ़ी प्रभावी क्षेत्रमा उद्धारका क्रममा भेटिन सक्ने शवहरूको पहिचान सहज बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले बेपत्ताका परिवारजनहरूको डीएनए नमूना संकलन शुरू गरेको हो। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीका अनुसार बेपत्ता नागरिकहरूको पहिचान सुनिश्चित गर्न र उहाँका नजिकका नातेदार र विशेष गरी बुबा आमा दाजुभाइहरूको डीएनए नमूना परीक्षण गरिनेछ। भन्नुभयो बाढ़ी प्रभावित क्षेत्रमा भेटिने सक्ने शवहरूको छिटो र सही पहिचानका लागि वैज्ञानिक विधि अपनाउन डीएनए परीक्षणको काम अघि बढ़ाइएको हो। यसका लागि तोकिएको परिवर्तनलाई डीएनए नमूना संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सूचित गरिसकिएको छ। मानवीय संवेदनाका लागि कारण बेपत्ता नागरिकहरूको नाम विवरण सार्वजनिक नगरिए पनि सम्बन्धित परिवारलाई व्यक्तिगत रूपमा खबर गरी डीएनए परीक्षण प्रक्रियामा सहभागी गराइएको छ। प्रशासनले तोकेको समयमा कार्यालयमा उपस्थित भई प्रयोगशाला परीक्षण प्रक्रियामा सहयोग गरिदिन बेपत्ता परिवारजनलाई प्रशासनले आग्रह गरेको छ। भोटेपछि बारीमा तनहुँका 24 जना अझै बेपत्ता रहेका छन्।
भुटेको सिंह नदीमा आएको बाढ़ीमा बागलुङका 16 जना अझै बेपत्ता छन्। भदौ 10 गते आएको बाढ़ीमा आफ्ना आफन्तहरू गुमाएका परिवारले उनीहरू सकुशल भेटिने आशा अझै मारेका छैनन्। कामको सिलसिलामा भुटेको सिंहको तटीय क्षेत्रमा पुगेका आफन्तको अवस्था अज्ञात भएपछि परिवारजनहरू उनीहरू फर्कने पर्खाईमा छन्। बाढ़ीमा परे रसुवा स्थित त्रिशुली हाइट पावर हाकु बेसीमा काम गर्न गएका तमाङ खोला गाउँपालिकाका 9 जना, धुरपाटा नगरपालिकाका 2 जना, गलकोट नगरपालिकाका 1 जना तथा नुवाकोट स्थित त्रिशुली 3 बिजल वित्त योजनामा कार्यरत बागलुङ नगरपालिकाका 2 इन्जिनियर, 2 बाल बालिका गरी 16 जना बेपत्ता छन्। बेपत्ता भएकाहरूमध्ये अधिकांशको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको स्थानीय तहले जनाएको छ। परिवारको मुख्य आमदानी गर्ने व्यक्ति नै बेपत्ता भएपछि उनीहरूको आश्रित परिवारले दैनिक थप संकटमा परेको छ। तमाङखोला गाउँपालिकाका 9 जना नागरिकको खोजीका लागि गाउँपालिका अध्यक्ष जोकलाल बुढा सहितको टोली भुटेको क्षेत्रमा पुगेको छ। सुरुङ तथा बाढ़ीपुरा भित्र सम्भावित क्षेत्रमा खोजी कार्य भइरहेको अध्यक्ष बुढाले बताउनुभयो। उहाँको अनुसार आफ्नो नागरिक अहिलेसम्म सम्पर्कमा नआए पनि उद्धार तथा खोजी कार्य नसकिएसम्म सकुशल भेटिने आशा कायमै छ। दमौलीका सुधी गोफार सहितको रसुवा भुटेको सी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित धादिङ र नुवाकोटको बाढ़ी पीड़ित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। दमौली क्षेत्रका विभिन्न शुभेच्छुकहरू, योग सहयोगदाताहरू तथा स्थानीयवासीहरूबाट राहत सामग्री संकलन गरिएको थियो। बाढ़ीबाट घरबार तथा दैनिक उपभोग्य सामग्रीहरू गुमाएका 500 भन्दा बढ़ी घर परिवारहरूलाई राहत वितरण गरिएको जनाएको छ। राहत स्वरूप प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ता कपड़ा, कपी कलम तथा दैनिक जीवनयापनका लागि आवश्यक भाँडाकुँडा लगायतका सामग्रीहरू वितरण गरिएको थियो। यो वर्षको शरद ऋतु असोज कार्तिकमा मनासुलु हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 सारोहीहरूले मनासुलु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्ममा कुल 32 टोलीका 367 जना आरोहीहरूले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएका मध्ये मनासुलुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ। यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट 15,96,20,828 रूपियाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ। त्यसमध्ये मनासुलुका आरोहीहरूबाट मात्र 15,87,56,250 रूपियाँ राजस्व संकलन भएको छ।

0: पहिरो खसेपछि घोराही थवाङ शहीद मार्ग र साफे मारतडी सड़क खण्ड अवरोध भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका एक खोला वाङमा आज बिहान सड़क माथिबाट पहिरो खस्दा घोराही थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरोध भएको प्रहरी चौकी कुरेलीले जनाएको छ। खेल समाचार। नेपाल भलिबल लीग एनबीएल अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेडर्स बीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। यस्तै दोस्रो खेलमा कर्णाली शिवराज र खप्तड़ फल्कन्स सुदूरपश्चिममा आमने सामने हुनेछ। यो खेल बेलुकी 7 बजे शुरू हुनेछ। एनबीएलको पहिलो दिन हिजो सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजले विजय शुरूआत गरेका छन्। सगरमाथाले मधेस वरियर्सलाई 3-1 को सेटमा पराजित गर्दा कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सलाई 3-1 सेटमा हराएको थियो। नेपालको पुरूष भलिबलमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइजी लीगमा 6 टोली सहभागी छन्। केडिया ग्रुपको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा हालसम्मकै ठूलो पुरस्कार राशि हो। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.10 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 065-414-378, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नहुने मरी, म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
6: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765-70-225, मोबाइल 98-5-33-8-78, 98-4-61-56-58।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्युमिनियम, अब यूपीवीसी को साथमा।
9: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 065-414-411, मोबाइल 98-5-60-22-938 र 98-28-22-938।
9: आह,
8: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
11: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
11: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ।
11: मोबाइल नम्बर 9827103066 र 9840694543।
12: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला पिच गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम।
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र।
13: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र।
12: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र।
13: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
12: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
13: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
12: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
13: टिम दर्ता शुल्क 500 रुपियाँ।
12: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौडा बिपी चोक।
13: प्रतियोगिता सुरु हुने समय बिहान 11 बजे।
12: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
12: थप जानकारीको लागि सम्पर्क 9806681166 9641349304 र 9462026743।

0: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
0: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560 30982 र 97065020209।
3: TVS साथ छ हाम्रो।
4: शुक्ला गण्डकी FM 97.6।
5: A complete console. Hello, Shukla Gandaki. Hello, hello.
6: Come on, everybody. Hello, Shukla Gandaki.
5: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
7: Program Hello, Shukla Gandaki. Only on Shukla Gandaki FM 97.6 megahertz.
8: हेलो, हाई, नमस्ते, गुड मर्निङ एभ्रीवान। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु। रिमा तपाईँको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म। आज पनि हामी रहेका छौँ सन्डेका एपिसोडमा। आज पनि हामी तपाईँले रोज्नुभएका मीठा मीठा सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 98422791 र 98063637611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको हो। पोखरेल मोबाइल पसलले मा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन्, समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र साथै तपाईँहरूलाई इलेक्ट्रोनिक सामानहरू पनि चाहिएका छन् भने पोखरेल मोबाइलसम्म जान सक्नुहुनेछ र खरिद गर्न सक्नेछ, होइन, समाधानहरू चाहिँ गर्न सक्नुहुन्छ आफ्नो मोबाइलमा भएका सम्पूर्ण समस्याहरूको। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ, पक्कै पनि खाना त खाइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। कतिपय साथीहरू भर्खरै मेला पास सकेर घर आउँदै हुनुहुन्छ भने अब कतिपय साथीहरू अब खाना खाएर मेला पाततिर जाने तर्खरमा हुनुहुन्छ। अझै गर्दै हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि पनि बढ्नु होला भन्न चाहन्छु। हाम्रो माहौल चाहिँ अझ यस्तै छ, घाम लागेको छैन है, पानी पर्ला पर्ला जस्तो छ। के हुन्छ दिनभरिको माहौल है, घाम लाग्छ कि पानी पर्छ कि थाहा छैन, तैपनि अब बित्दै जान्छ दिनहरू, हेर्दै जाउँला के कस्तो हुन्छ। यति बेलाको क्रममा पनि कार्यक्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हजुर, एकदमै संसारमै छु। अनि हजुर संसारमै हुनुहुन्छ?
9: औ ठिकै छु। मलाई यो जिन्दगीले गर्ने गर्ने छोटो दियो भन्ने गीत राखिदिनु सबैलाई एकमस्तमा भन्दै छुट्टिसक्यो।
8: नमस्कार, शुभ दिन हुनुहुन्थ्यो। रोसिका लम्साल हुनुहुन्थ्यो, वान ट्याङ खोलादेखि हामीलाई फोन गर्नुभएको थियो। मलाई यो जिन्दगीले छोटो दियो गनी गनी भनी हामी तीन भाइ मुलबाट रहेको छ, मिठो गीत रोजेर गइसक्नु भएको छ। भानु भने तपाईँको कार्यक्रममा आउन सक्नुहुनेछ र आफूलाई मनपर्ने गीतहरू रोज्न सक्नुहुनेछ र आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गलाई पनि सम्झन सक्नुहुन्छ। विशेष आजको बसाइमा भने है आउनुहोला, फोन गर्नुहोला भन्न चाहन्छु। दुवै नम्बर खुल्ला रहेका छन्। एन्टी स्यान्सेल जुन नम्बर सहज हुन्छ तपाईँलाई त्यही नम्बर मार्फत फोन गर्न सक्नुहुनेछ र 98422971100636611 माध्यमबाट हामीसँग जोडिँदै गर्नुहोला। यति बेलाको क्रममा हाम्रो रुचिकाजीको रोजेमा रहेको मलाई यो जिन्दगीले चोट दियो गनी गनी हामी तीन मेमुईबाट रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर गीत, अनि त्यसपछि मा तपाईँको मासमा आउनेछु, तपाईँ पनि फोन गर्दै गर्नुहोला।

0: हजुर, मलाई यो जिन्दगीले चोट दियो गनी गनी सुमधुर गेटमा तपाईँको माझमा राखिसके। हाम्रो रोसिकाजीको रोजाइमा रहेको थियो, फोन गर्न सक्नुहुन्छ 9942 9911 9966 3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। विशेष आज आइतबारको बसाइमा छौं, तपाईँको रोजाइमा रहेका विविध सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा चाहिँ जोडिन सक्नुहुनेछ। राम्रो नेकामा व्यस्त पनि हुनुहुन्छ होला, अब बिस्तारै बिस्तारै धान गोडेर पनि आधी उधी त भइसक्यो होला कतिपय साथीहरूको चाहिँ, है कतिपय साथीहरू चाहिँ भ्याइसक्नु भएको छ, कतिपय साथीहरू चाहिँ धान गर्दै हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोला भन्न चाहन्छु। त्यो बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। झोरले दर्शन नमस्ते। नमस्कार हजुर, सन्चारमै हुनुहुन्छ? अनि खाना खानुभयो? ल, म पनि एकदमै ठिकठाक छु। अब खानु पनि पर्यो नि, सधैँ ढिलो खाएर नि हुन्न, बेलैमा खानु पर्यो है। हजुर, मेरो पनि खाना भइसक्यो। ल, के छ अरू नयाँ नौलो हाल खबर हाम्रो? ल ठिक छ, हाम्रो यतातिर पनि पानी परेको छैन, तर दिनहरू चाहिँ अलिकति धुम्बा धुम्बा नै छ है। ल, आजको दिन पनि यस्तै यस्तै होला जस्तो छ, हिजोको जस्तै कहिले घाम लाउने कहिले पानी पर्ने गरेर है।
1: हिजो त दिनभरि
0: त्यही त नि, काम गर्नै दिएन नि है। ल, आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि? हाम्रो नेपालमा भने मलाई चाहिँ अलिकति ठ्याक्कै याद भएन है, उहाँको कस्तो आवाज छ भने। हुन्छ, म यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ।
1: फसल तपाईँको लागि, भोलिन्टियरको लागि, सुमिना बहिनी सुन्दैछ, सुनि बहिनी लागि, अगाडि आउने पछाडि आउने, आज सबका सबलाई चाहिँ एक मुष्टमा सम्झेकै बिदा भए। अब जति लो छ ट्युटी गर्ने बेला भइसक्नु पर्छ।
0: ल हस्, हुन्छ, नमस्कार, शुभदिन। आउनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हो, सान्जा बिरुवादेखि। हाम्रो नेपालमा, प्यारो नेपालमा भन्ने मिठो गीत रोजेर गइसक्नु भएको छ। यसमा चाहिँ लिरिक्स कम्पोज चाहिँ नितेश जङ्कुमरको रहेको छ। यति बेलाको क्रममा भने मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर गीत।

0: नाइसे
1: हजुर हाम्रो नेपालमा भन्ने मिठो गीतमा तपाईँको माझमा राखिसके नितेश जङ कुँवरको आवाजमा रहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको थियो पालो भने तपाईँको हो फोन गर्न सक्नुहुनेछ है साथीहरू आउन सक्नुहुनेछ दुवै नम्बर खुल्ला रहेका छन् एन्टी सिएनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता गराउन सक्नुहुन्छ विशेष आज हामी तपाईँको रोजाइमा रहेका मिठा मिठा सुमधुर गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिनेछु त्यही भएर फोन गर्नुहोला पनि भन्न चाहन्छु आउँदै गर्नुहोला है दुवै नम्बर खुल्ला रहेका छ यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु तपाईँहरू भने फोन गर्दै गर्नुहोला भन्दै यति बेलाको क्रममा भने तपाईँहरूको माझमा म राख्छु त्यो ओठमा हाँस्न पाऊ भन्ने रहेको छ कहाँ भेटिएला मैबाट रहेको छ त्यति बेला क्रममा स्वीकार्नुहोस् यसो मधुर गीत Thank you.

हजुर, त्यो ठाउँमा हाँस्न पाऊ भन्ने कहाँ बेटीलाई मुहीबाट रहेको थियो मिठो सुमधुर गीत मालदाबारको माझमा राखिसके फोन गर्न सक्नुहुन्छ 9942729611 र 0067 3761 को माध्यमबाट तपाईँ जोडिन सक्नुहुन्छ। एकजना साथीलाई लिएर चाहिँ म छोटो व्यवसायिक विश्राम विश्रामपछि 11 बजेको टाइम चेकपछि फेरि आउनेछु। आउन सक्नुहुनेछ है, एकजना साथीलाई चाहिँ म लिन भ्याउँछु। त्यसपछि विज्ञापनमा पनि जानुपर्ने हुन्छ अनि 11 बजेको टाइम चेक पनि बजाउनु पर्ने हुन्छ। त्यही भएर सुन्दै हुनुहुन्छ भने आउनुहोस्, यदि सुन्नुभएको छैन भने पनि ठिकै छ, सुनेर चाहिँ आनन्द लिनु होला भन्न चाहन्छु। आफ्नो आफ्नो सबैजना कामहरूमा व्यस्त हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ आफ्नो कामहरूमा अलिकति ध्यान दिएर गर्नुहोला भन्ने भन्न चाहन्छु। र यति बेलाको क्रममा भने म फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। कहाँ हुला 11-12 भनिरहेको छ, कर्मा ब्यान्डबाट रहेको छ यो मिठो गीत। सँगसँगै म छोटो व्यवसायिक विश्राम, विश्रामपछि 11 बजेको टाइम चेक लगतै फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 मेगाहर्ट्ज।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी चार, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0635414484, मोबाइल 9856033384 र 9856067988।
8: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि।

0: बाबाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065 75 9 4, मोबाइल नम्बर 98 460 61 268,
1: 98 560 60 268।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98 560 30 982 र 97 065 20

0: टीवीएस साथ छ हाम्रो।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68827 र 98644530031।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर मिठो गीत सँगसँगै छोटो व्यवसायिक बीचमा बजे एघार बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौं सन्डेको एपिसोडमा। आज तपाईँले रोसो भएका विभिन्न मिठा मिठा सम्बन्ध गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुनेछ 9842972911 9916 3611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन

0: सक्नुहुने छ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसलले पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामानहरू पनि आवश्यक परेको छ भने तपाईँ पोखरेल मोबाइल पसलमा चाहिँ जान सक्नुहुन्छ। जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल, आउनुहोला, एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो 97.6 MHz फ्रिक्वेन्सी मार्फत पनि तपाईँको घर घरमा रहेको रेडियोको माध्यमबाट पनि सुनिराख्नु भएको छ होला। यति बेलाको क्रममा पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार, सन्चै आरामै हुनुहुन्छ? हजुर बिहाल भयो जिन्दगी भन्ने गीत हो।
1: हजुर आधुनिक है
0: हुन्छ
1: यसमा। धन्यवाद।
0: अनि
1: शुभ्रको
0: नमस्कार, शुभ दिन बाबा। उहाँ हुनुहुन्छ, हामीलाई फोन गर्नुभएको थियो अमृतुला सञ्जय हुनुहुन्थ्यो कास्की कोट लुम्ले काँडेदेखि। उहाँसँग पनि कुराकानी भइसकेको छ, एकदमै मिठो सुमधुर गीत रोजेर गइसक्नु भइसकेको छ। बिहाल भयो जिन्दगी यो भने मिठो गीत रोजेर जानु भएको छ। पालो भने तपाईँको हो, आउन सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है, आउनुहोला। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार, हजुर नमस्कार दिदी, सन्चै आरामै हुनुहुन्छ? अनि खाना खानुभयो? हुन्छ, यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ। नमस्कार, शुभ दिन। उहाँले पनि सुमधुर गीत रोजेर गइसक्नु भइसकेको छ, शरीरले त छोडेर गइहाली भनिरहेको छ। उहाँले सुमधुर गीत रोजिसक्नु भएको छ। पालो भने तपाईँहरूको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। फेरि पनि साथी हुनुहुन्छ, उहाँलाई नि कार्यक्रममा लिइहाल्छु अनि त्यसपछि गीतलाई पालो पालो स्थान दिनेछु। हेलो नमस्कार, हजुर
2: नमस्कार,
0: सन्चै आरामै हुनुहुन्छ बलरामजी?
2: बिल्कुल आराम रिना।
0: अनि खाना खानुभयो?
2: खाना खाएर बसेर तिम्रो कार्यक्रम सुनेको।
0: ल, अनि के कस्तो माहौल छ हाम्रो कास्की कोटतिरको?
2: यस्तै छ, घरि घाम लाउने, पानी आउने जस्तो छ, घाउराउने जस्तो छ, बाह्र बेला लाग्छ, मौसम यस्तै
0: यस्तै छ। यस्तै यस्तै छ भन्नुपर्छ मौसम भनेपछि है। ल, आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि? लोकगीत बाहेक सम्पूर्ण गीतहरू पाइन्छ है?
2: लोकगीत बाहेक?
0: हजुर। ल, आधुनिक हिन्दीहरू अनि त्यसपछि पप गीतहरू अनि त्यसपछि फिल्मको गीतहरू चाहिएको छ। मिल्छ मिल्छ, ल यो गीतमा राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ।
2: सर्वप्रथम तिमी नै भयो।
0: हस् हुन्छ, धन्यवाद।
2: तिम्रा ध्यानमा
0: हस्, धन्यवाद।
2: सुविना
0: हजुर,
2: अनि पछि जाने सम्पूर्ण अघि आगा मलाई सम्झने र मैले उनीहरूलाई सम्झने सबै साथीहरू।
0: ल हस् हुन्छ, हजुर भाइ त नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो बलराम तिमल सिन्हाजी हुनुहुन्थ्यो कास्कीकोटदेखि। झलझली आँखा भन्ने गीत रोजेर गइसक्नु भएको छ। बेला क्रममा पनि हाम्रो अमृतुला चन्द्रजीको रोजाइमा रहेको बेहाल भयो जिन्दगी हो भनि रहेको छ, खेम गुरुङको आवाजमा रहेको छ। यति बेला आएको क्रममा पनि स्वीकार्नुहोस् मिठो गीत अनि त्यसपछि बेलामा तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु।

हजुर, बिहान भयो जिन्दगी यो मैले तपाईँको माझमा राखिसके। खेमराज गुरुङको आवाजमा रहेको थियो, कति पनि मन पर्यो होला। हाम्रो अमृत दाजीको रोजामा रहेको थियो, यति बेलाको हाम्रो दिदीको रोजामा रहेको छ। शरीरले त छाडेर गइहाली राम कृष्ण ढकालको आवाजमा रहेको छ। यति बेलाको क्रममा भने सिकानुहोस् सुषमधुर गीत।

0: हजुर, मिठो गीतमा तपाईँको मासा राखिसके हाम्रो दिदीको रोजाइमा रहेको थियो, शरीरले त छाएर गइहाली भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू आउन सक्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 98422791 98066631 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने सुमधुर मिठा मिठा गीत संगीतहरू आफ्नो रोजाइमा पार्न सक्नुहुन्छ अनि साथी सङ्गीहरूलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला, आउँदै गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा तपाईँहरू आउन सक्नुहुन्छ। बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। हजुर
1: नमस्कार।
0: नमस्कार, कहाँदेखि कसको आवाज होला? आशिषजी सन्चै आरामै हुनुहुन्छ? अनि के छ हाम्रो गाउँठाउँतिरको नयाँ नयाँ हाल खबर? बहुत राम्रो छ भनेपछि है। अनि खाना खाइसक्नु भयो? किन त नि ल, हुन्छ। कता हुनुहुन्छ र अहिले? दाउराको जङ्गलतिर हुनुहुन्छ? ल ठिक छ, एकदम राम्रोसँग दाउरा खोजेर घर गएर खाना खानु होला है। ल, आज कुन चाहिँ गीत रोज्नुहुन्छ त? एकचोटि फेरि भन्नु त। ल, म यो गीत राख्नेछु, साथीहरू सम्झन सक्नुहुनेछ। हामीलाई फोन गर्नुभएको थियो आशिष सुनारजी हुनुहुन्थ्यो, सप्तरङ्गी भन्ने पूर्ण राईको रोजेर गइसक्नु भएको छ। यति बेलाको क्रममा भने म तपाईँको मासमा हाम्रो अब राम तिमल सिंहजीको रोजाइमा रहेको थियो झलझली आँखामा भन्ने मिठो गीत राख्छु, अनि त्यसपछि तपाईँको रोजाइमा रहेको गीत फेरि म पुनः लिएर उपस्थित हुनेछु। तपाईँ भने सुन्दै गर्नुहोला।

हजुर, झलझली आँखामा हाइब्रिड गीतमा तपाईँको माझमा राखिसके हाम्रो बलराम तिमल सिन्हाजीको रोजाइमा रहेको थियो। पक्कै पनि मन परि होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म हाम्रो आशिषजीको रोजाइमा रहेको यो मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु, पूर्ण राईको आवाजमा रहेको छ। अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा चाहिँ आउनेछु है। विश्रामतिर जानुभन्दा ठिकै छ, गीत राखेर चाहिँ म आउनेछु। हाम्रो पुनः राईको आवाजमा आइरहेको छ यो मिठो गीत, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। स्पर्श संगीत भनिरहेको छ यति बेलाको क्रममा भने मिठो गीत स्वीकार्नुहोस्, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। होइन, मैले सप्तरङ्गी भनेछु है, स्पर्श संगीत रहेको छ, पुनः राईको आवाजमा रहेको छ। अनि यो गीत पछिमा आउनेछु, तपाईँ भने सुन्दै गर्नुहोला।

0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
2: मोबाइल नम्बर 9821502760। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
3: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9556124474।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 9856288587।
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
1: पुराना गर गहनासँग नयाँ साटफेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
11: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635705676, मोबाइल 9556602676।
10: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन,
12: के बनौ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
14: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
16: त्यसपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। पक्कै पनि यदि भर्खरै रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। फोन गर्न सक्नुहुन्छ 98422-9911-96-36-36-11 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने सुमधुर गीत संगीतहरू चाहिँ रोज्न सक्नुहुनेछ अनि आफ्नो इष्टमित्र दाजुभाइ साथीसँगलाई पनि सम्झना समर्पणहरू छोड्न सक्नेछ। आजको सन्डेको एपिसोडमा भने तपाईँले रोज्नुभएका मिठा मिठा सुमधुर गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। त्यही भएर फोन गर्नुहोला 98422-9911 98066-36111 माध्यमबाट तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र बिहानको समय भन्दा पनि अब दिउँसो हुन लागिसकेको छ, बिस्तारै है 11:30 भइसकेको छ नि त। बाहिरको माहौल पानी पनि परेको छैन, घाम पनि लागेको छैन है, हल्का हल्का बादलहरू बसिराखेका छन्। के हुन्छ है भित्र बसेर त थाहा हुने कुरो भएन, तर पनि यसो हेर्दाखेरि चाहिँ बादल देखिएको छ है हाम्रोतिर चाहिँ। तपाईँहरूकोतिर के कस्तो हुँदैछ, कतिपय ठाउँमा त पानी पनि परिराखेको छ होला भने कतिपय ठाउँमा चाहिँ पानी परेको छैन, बादलेर दिनहरू चाहिँ अँधेरो भएर धुम्म भएर बसिराखेको छ है हाम्रोतिर चाहिँ। तपाईँहरूकोतिर पनि त्यस्तै छ होला मौसमको कुराकानीहरू गर्नुपर्दा चाहिँ। र मेरा पात पनि हिँड्दै हुनुहुन्छ होला है, वर्षभरि लागेको खेतीहरू अब स्याहार सम्हार गर्ने बेला पनि छ होइन, गोडमेल गर्ने बेला भएको छ, कोदोहरू रोपेर सकिसक्नुभयो, धानहरू गोडमेड गर्दै हुनुहुन्छ होला, केही समयपछि फेरि कोदो पनि गोडमेड गर्ने बेला भइसकेको छ। लगतै कामहरूको चापहरू छन्, कतिपय साथीहरूले धानहरू गोडेर सकिसक्नु भएको छ भने बिस्तारै केही समयपछि नै कोदो पनि गोड्नुपर्ने हुन्छ होइन। कामहरू छन् लगातार अब मंसिरसम्म होइन, मंसिर पुषसम्म चाहिँ कामहरू लगातार हुन्छन्, फेरि पनि कामहरू चाहिँ घुमिराख्छ, अलिकति हल्का खुल्ला हुन्छ अनि त्यसपछि फेरि कामहरू मल बोक्ने, डल्ला ठोक्नेहरू, हरेक कामहरू हुन्छन्। खेतबारी जोत्नेहरू होइन अहिले पनि खेतीपातीहरू लाउँदै हुनुहुन्छ होला, हरियो तरकारीहरू होइन, लाउने तर्फमा पनि हुनुहुन्छ, कतिपय साथीहरूले कोदो नरोपेर होइन मकै रोपिसक्नु भएको छ, छरिसक्नु भएको छ, मकैहरू गोडमेट गर्ने बेला पनि भएको छ होला होइन, र तिनै कामहरूमा व्यस्त हुनुहुन्छ होला। कतिपय साथीहरूले त धान कोदो नलागे नलगाएर होइन गहुँहरू पनि लगाउनुहुन्छ नि त बारीमा चाहिँ, कोदोहरू मकैहरू नलाएर के भन्छ अरे गहुँहरू लगाउनुहुन्छ, तिनै खेतबारीहरूलाई हेर्दै हुनुहुन्छ होला। बारीमा जाँदाखेरि खेतमा जाँदाखेरि जतै हरियो हरियो बिस्तारै बिस्तारै धानबारी होइन खेतमा त बिस्तारै बिस्तारै त्यो धान को टुप्पाहरू भनौँ न एकदमै दुम्सी काँडे भइसकेको छ होला कतिपय ठाउँमा त, अलि पहिले रोपेको ठाउँमा चाहिँ दुम्सी काँडे भइसकेको छ, बङ्ग बङ्ग बासना आइराखेको छ होला। अलिक समय खेर पछि फेरि धानहरू फुल खेल्ने, फेरि धान झोल्ने बेला पनि हुन्छ, काट्ने बेला पनि हुन्छ, कामहरू यस्तै यस्तै नै छन्। पहिला पहिला रोप्नेहरूको त अब दुम्सी काँडे भइसकेको छ, अलि फुल खेल्ने खेल्दैछ क्या धानको बालाहरू भनौँ न, त्यस्तो पनि भइसकेका छन् होला। र कामहरू यस्तै यस्तै नै छन्। गाउँघरतिर यतिखेरको समय भनेको अलिकति हरियो, जता हेरे पनि हरियो हरियो रमाइलो देख्ने समय रहेको छ है, त्यही भएर पनि अलि समय खेर पछि फेरि फूलहरू पनि फुल्छन् होइन, रमाइलो छ गाउँघरतिर चाहिँ, हाम्रो सहर बजारतिर पनि रमाइलो नै छ भन्नुपर्छ होइन त। सबै ठाउँ ठाउँमा होइन फरक फरक छन्, फरक फरक रमाइलो भइरहेको छ, दिनहरू चाहिँ बितिराखेको हुन्छ, दिनचर्याहरू गरिराख्नुपर्ने हुन्छ, आफ्नो आफ्नो काम, सहर बजार जे भने पनि गाउँघरतिर जे भने पनि होइन, सबैको आफ्नो आफ्नो काम छन्, सबै आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू पनि गर्नुहोला भन्न चाहन्छु। तपाईँहरू फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने तपाईँको माझमा झिङ्गे दाउ मुभी दुईबाट रहेको छ, झिङ्गे दाउ तीसबाट यति बेलाको क्रममा पनि यो मिठो गीत सिकानुहोस्, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला 9842279 11 0066 एघारको माध्यमबाट तपाईँहरू पनि जोडिँदै गर्नुहोला।

0: गङ्गा जमुना,
1: माइती हुँदा हामी दुई छौनी गङ्गा जमुना।

0: हजुर, यसमा त्यो गीतमा तपाईँको माछा राखिसके झिङ्गे दाउ दुई मुहीबाट रहेको थियो तिजको होइन, झिङ्गे दाउ तिजबाट तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज पनि तपाईँहरूले नै रोज्नुभएका मिठा मिठा सुमधुर गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै आउने कार्यक्रमबाट पनि विदामागी जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ, र हामीलाई फोन गरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई फोन गर्नुभएको थियो रुचिका लम्सालजी हुनुहुन्थ्यो वानट्याङकोलादेखि, नरेन्द्र हिमालजी हुनुहुन्थ्यो च्याङ्जाबिरादेखि, अमृता चन्दजी हुनुहुन्थ्यो कास्कीकोटदेखि, दलमायादेखि हुनुहुन्थ्यो पुल्चोकदेखि, रान्ती मसिना हुनुहुन्थ्यो कास्कीकोटदेखि, र अन्तिममा मलाई फोन गर्नुभएको थियो आशिष सुनार हुनुहुन्थ्यो। उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि तपाईँहरूको फुर्सद र तपाईँहरूको समय भयो भने चाहिँ फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु। र फेरि पनि एकमुष्ट रूपमा हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई चाहिँ रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि एकदमै मनैदेखि आभार प्रकट गर्दछु। र फेरि पनि स्वदेश विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा बुढो भइयो भनिरहेको छ यो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस बसाईबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु। तपाईँहरूको बाँकी रहेको समय शुभ अनि सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz। बाई बाई, हैव अ ग्रेट डे।
1: गयो त गयो।

0: शुक्लागन्ध केएफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
1: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्लागण्ड कि चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965705974, मोबाइल नम्बर 9840761268,
5: 9850606268।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9560633084 र 9560667900।

0: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिक द्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564 14 377 र 98564 43 43 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 BP चोक
1: हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
2: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
3: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
4: सम्पर्क मोबाइल 9857065119 र 9864957056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
5: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
5: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022
6: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाऊ न है
7: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
6: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
5: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
3: मोबाइल 9856005577
8: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि समझनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
9: TVS साथ छ हाम्रो

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला मध्याहको ठिक 12 बज्यो।
3: विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोरखाका 5 तथा रसुवाका 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भने भइरहेको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्कालै खानेपानी उपलब्ध गराउन अल्पकालीन तथा दीर्घकालीन योजना अगाडि बढ़ेको छ। बाढ़ीको आज 12 दिन पनि प्रभावित जिल्लामा खोजी र उद्धारको काम भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्ने देवीघाटको तादी खोलामा एक्रो ब्रिज जडानको कामलाई नेपाली सेनाले तीव्र पारेको छ। भोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका दुईवटा पक्की पुलमा क्षति पुगेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको छ। सम्पर्क सञ्जाल जोड्न एक्रो ब्रिज निर्माण कार्य भइरहेको हो। यो पुल अबको 4-5 दिनमा जोड़िसक्ने गरी काम भइरहेको पुल निर्माणको नेतृत्व गरिरहेका नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाई जानकारी दिनुभयो। अहिले 55 जनाको टोली काममा खटिएको छ। अहिले निर्माण थालिएको पुलले 70 टन भार वहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवत जावत र यातायात सेवा सहज हुने अपेक्षा छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्देश्यसहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जितबहादुर चन्दले जानकारी दिनुभयो। 10 वर्षका लागि तयार पारिएको यो परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकोमा 56,35,00,00,000 विनियोजन भएको अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 73-74 शुरू भएको परियोजना 82-83 सम्पन्न गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिएको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलू, दलहन, तेलहन, गाई भैंसी त्यसै गरी बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धन बालीमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। यो वर्षको शरद ऋतु अर्थात असोज कार्तिकमा मनाश्रु हिमालारोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनाश्रु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ़न अनुमति लिएको मध्ये मनाश्रुका लागि मात्र 29 टोलीका 348 आरोही रहेका छन्। यो सिजन मनाश्रुका आरोहीबाट 15,67,56,250 राजस्व संकलन भएको छ। गोरखाको चुनुम्री 1 सामागाउँमा रहेको 8,163 मिटर उचाइको मनाश्रुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण क्षेत्र बढ़दै गएको छ। अहिले मनाश्रु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याम्प निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेका आरोही नारस्याल छोदेनले बताउनुभयो। आरोहीहरू भने भोलि सोमबारपछि मात्र बेस क्याम्प आउने उहाँले जानकारी दिनुभयो। अहिले बेस क्याम्प नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको छ। मनाश्रु हिमाल विश्वको 8 र नेपालको 7 अग्लो हिमाल हो। यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ। आज विभिन्न 38 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार काठमाडौँ उपत्यका सहित 38 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलप्रासी, गोर्खा, तनहुँ, लमजुङ, कास्की लगायत जिल्ला र आसपास भएर बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भएर बहने भोटे कोशी, त्रिशुली नदी तथा ससाना नदीको बहाव पनि उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 3,100 रूपियाँले घट्यो। पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यादव क्यासिनोबाट पक्राउ लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान, नुवाकोटको देवीघाटमा 1 करोड़ जडान तीव्र लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मैथिली साहित्यका वरिष्ठ साहित्यकार डाक्टर रेवती रमण लालको 83 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुरधाम 11 बस्दै आएको वहाँको धनुषाधाममा उपचारको क्रममा हिजो बेलुका निधन भएको हो। मैथिली विषयमा पीएचडी गरेका डाक्टर लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाश प्राप्त हुनुहुन्थ्यो। वहाँले कथा, कविता, गीत, यात्रा, वृत्तान्त, लोक साहित्य लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। डाक्टर लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी स्रष्टा गुमाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,100 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार भाव घटेर सुन आज तोलाको 3,04,300 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,07,400 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले घटेर तोलाको 4,725 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सरकारी गाड़ीसहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड़के जाँचको क्रममा वीरगंजको एक क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित 8 जना पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1J1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले पर्साले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ। इण्डोनेशियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढ़ेको अनाक क्राकाटाउ आज बिहान 3:53 झण्डै 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिम इण्डोनेशियाका विभिन्न क्षेत्रमा फैलिएको छ। विमानस्थल प्रशासनले स्थानीय समयअनुसार बिहान 5:30 बजेदेखि 9:30 बजेसम्म उडान सञ्चालन अस्थायी रूपमा रोकेको जनाएको छ। जकार्ता, वानतेन, पश्चिम जाभा, लामपुङ र बेंगुत प्रान्तका केही क्षेत्र तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ, तर मानवीय क्षतिबारेको विवरण प्राप्त छैन। स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय मुख क्षेत्रबाट कम्तीमा 3 किलोमिटर टाढा रहन त्यहाँका अधिकारीहरूले आग्रह गरेका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे खेल हुनेछ। त्यस्तै अर्को खेल बेलुका 7 बजे कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिम बीच हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान। नुवाकोटको देवीघाटमा एक्रो वृद्ध जडान तीव्र। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको 1 दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण। मनासलु आरोहणका लागि 348 जनाले अनुमति लिए। 15 करोड़ भन्दा धेरै राजस्व संकलन। ज्वालामुखी विस्फोटपछि इण्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित। पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि त्यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702225, मोबाइल 98 5 30 33 78, 98 4 61 56 58।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98 4 59 0 11 20 र 98 1 62 56 187।
10: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 1 71 16 0 69, 98 0 67 25 229।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 1 41 33 222, 98 0 87 69 70 142।
13: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
14: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
13: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
14: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
13: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811396902।
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705625209।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
17: साहेब, आफ्नो प्रतीक्षाले माया भन्ने कुरी रहे, माया गर्न जान्दथे कि जान्दिनथे त्यो त थाहा छैन, तर चोट चाहिँ पुर्यायो। यो कागजको ठेगानामा भेटिन्छ या भेटिन्न त्यो पनि थाहा छैन, बस त्यति थाहा छ। त्यति धेरै वर्ष पहिलोपल्ट डरभन्दा अगाडि

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0658414142, मोबाइल 9850623128 र 9462614726।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
8: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
7: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
9: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9850662452।
10: चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त कतिरो ठाउँमा जानु पर्यो नि।
10: गटिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फालले ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: हामीले राम्रो संस्कार दिएर हुर्काएको छोरा मेहनती छ, गरी खान सक्छ। अब दुवैजनाको मन मिलिसकेपछि ढिला किन गर्ने? हामी रित पुऱ्याएरै माग्न आएको हजुर।
1: छोरी त दिने हो, छोरी दुःख पाउनु के गाह्रो?
0: हामी त्यति धनी त होइनौ।
1: अब सिमललाई दिएपछि त छोरीले दुःख पाउँदैन होला। अब हामीले कुरा पक्का गर्दा भयो।
2: होइन, म पनि जान्छु।
3: के भन्छ हुन्छ?
2: सिमालाई लिनु,
3: त्यति सजिलो छ नि पाउनेलाई यस्तो चिज। म तिमी
2: तिम्रो लागि भने जसरी पनि ल्याउँछु।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98560-22938 र 98028-22938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98560-35921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: Yes, Yamaha.
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
15: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
7: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
9: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
12: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
0: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847349839।
16: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
18: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
18: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
18: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
19: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
15: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
20: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
22: भोलि त तिजको दर खाने दिन, मादलहरू सबै ठिक पार है।
23: हजुर, तयार गर्दैछु म हजुर।
22: सुन्नु बुन्नु
24: हजुर,
22: भोलि गाउँमा तिजको नाचगान हुँदैछ अरे,
24: नाचौँ है। मलाई त मन पर्दैन अहिलेका तिजका गीत।
22: के भन्छ यो, किन मन पर्दैन? सल्लाह थाल्छु तिजको गीत कस्तो हुन्छ भनेर, भोलि सिक्ने जस्तै कस्ता हुन्छन् गीत, कस्ता हुन्छन् नाच भनेर।
23: भोलि त म हजुरको पालाका पुराना गीतहरू पनि
22: कुरै छैन। ए राजा, भोलि त मैले गीत गाउन चाहन्छु अरे,
23: नलाग्ने
22: छोडेरै जाने।
23: अनि
22: पोपोहरू पनि आउनुहुन्छ? आइहाल्नुहुन्छ नि।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560348 र 98460745780।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 68 827 र 9864 35 031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ सात फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602609।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 7, मोबाइल नम्बर 9840601268
10: 9850602068।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0 65 414 050, मोबाइल 9843638 11।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
13: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178 9560007078।
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
16: TVS साथ छ हाम्रो।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
3: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
7: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
8: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
7: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
13: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
14: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
15: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
16: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
17: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौँ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
18: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
18: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
19: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
20: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
19: सपिङका लागि भनेर धुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
20: ल तिमी ढुक्क हौ न धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
20: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर, बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846194378, 9171969902।
21: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौड़ा, हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083, साथमा विविध सांस्कृतिक कार्यक्रम।
22: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
22: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
21: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
22: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
21: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुति।
22: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
21: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
22: टिम दर्ता शुल्क 500 रुपियाँ।
21: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी चार, दोलेगौड़ा, बीपी चोक।
22: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
21: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
22: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
21: थप जानकारीको लागि सम्पर्क 9806681166, 9841349304 र 9462627443।
23: हजुर, दान गरौ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
24: टिभी
1: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
2: TVS साथ छ हाम्रो।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530031।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
9: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 70 9 4, मोबाइल नम्बर 98460 61 268
12: 98560 60 268।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050 मोबाइल 9843238111।
16: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077178।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124120160 र 9846078022।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुले गौडा।
6: मोबाइल 9560055770।

0: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: तीन दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98-066-81-166, 98-461-49-304 र 98-462-26-700।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा आएको बाढ़ी आएको आज 12 दिन, आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ। हराइरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन्। तर 6 जना मानिस फँसेको आशंका गरेको चिलिमी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन। यस्तै रसुवागढ़ी जलविद्युत आयोजनाका 93 जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्, जसका परिवार उद्धारको पर्खाईमा छन्। परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै संयन्त्रको ढिलाइप्रति गुनासो गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजीसम्म 1341 जनाको शव भेटिएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। यस्तै 6075 जना घाइतेको

0: भएको छ। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13,104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3,652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा व्यवस्थापनमा कठिनाई भएकाले डीएनएका लागि नमूना संकलन गरी जमीन मुनि शव व्यवस्थापनको काम भइरहेको छ। अहिलेसम्म 1,037 शव जमीन मुनि राखेको प्रहरीले जनाएको छ। 98 शव आफन्तले बुझेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत 900 मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। 900 मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी संचालनमा ल्याउने लक्ष्यका साथ 7 एस्काभेटर, बुलडोजर र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाहरूले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य दुई नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालन छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा भोगे वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डौसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रूपियाँ र रसुवागढीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र सुवागढी नाका तत्काल खोलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़ने सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भइन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-4943-33, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारी गाड़ी सहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। सड़के जाँचको क्रममा वीरगंजको क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित 8 जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1J 1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समय सीमा दिएको छ। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। तोकिएको अवधिभित्र भाषा नसिके नसिक्ने चालकहरूको अनुमति पत्र, लाइसेन्स निलम्बन वा खारिज गर्नेसम्मको कड़ा व्यवस्था गरिएको थियो। तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए। भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगार र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो। महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन्। राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्रै चालकहरूले भाषा सिकिसक्नुपर्ने बताउनु भएको छ। महाराष्ट्रभर अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन्, जसमध्ये आधाभन्दा बढ़ी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन्। अब खेल खबर। लगातार 3 जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार 3 जित हासिल गरेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो। यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल खेल यही भदौ 27 शनिबार हुनेछ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार 3 हार बिहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1,341 शव भेटियो। 4,996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय। रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गढ़ी र तातोपानी नाका ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित। तातोपानी नाका चाँडै नखुलाए चाड़पर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने एक वर्षको समय, चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य र लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार।
3: शुक्ला गण्डकी एफएम 97.6
4: मेरिया मैने कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुनचाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171669, 98067325229,
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087962142।
7: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
7: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
14: मोबाइल 98560043952 र 98066656586।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन,
15: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463823811।
17: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में, टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै, शुक्ला गण्डकी FM को पारिपट्टी, मोबाइल नम्बर 98560309082 र 97065220209।
18: TVS साथ छ हाम्रो।
19: शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागन्ध केएफएम 97.6
1: प्रसन्न होमवर्क देखाऊ त
2: टिचर।
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484 मोबाइल 9560633484 र 9560667988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560623128 र 9462614726।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 BP चोक।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
3: माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 9846067645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा।
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बब ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 9856028587।
10: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
12: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
10: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुन चाँदी दोकान।
10: प्रोप्राइटर मीन बहादुर सुनार। फोन 0665705537। मोबाइल नम्बर 9846069240, 9800528008।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
15: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु,
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
16: 98560 60268।
19: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
20: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
20: गतिलो ठाउँ चाहिँ कहाँ छ?
21: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
22: चेस्का बाजे चाँ छ, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
23: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560 30324।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्लागंध की एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816256187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
12: स्वदेशी तथा विदेशी स्वदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
15: TVS साथ छ हाम्रो।
16: शुक्ला गण्डकी एफएम 97.6।

0: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565935921।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
6: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखा को लागी संपर्क 98067-13425।
7: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
8: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
7: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
9: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
9: ओम एम आभूषण सुनचाँदी दोकान,
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
17: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन र होम डिलीवरी को व्यवस्था रहेको छ।
18: विगत लामो समय देखि दुलेगौंडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौं। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार।
19: प्रोपराइटर सुभाष गिरी। सम्पर्क 0564141094 मोबाइल 98560230।
16: विगत लामो समय देखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एंड डेकोरेशन।
20: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98560333998 र 98465010950 इमेल robin98560@gmail.com ट्विटर @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा संचालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
23: शुक्ला गण्डकी FM 97.6
24: वेस्ट डिजिटल एंटरटेनिंग द नेशन।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 9855229938 र 9808222938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 9856288587।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भव,
7: मोबाइल 9855443952 र 9806656586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र।

0: व्यवस्थापन समिति वडा नम्बर 4 प्रस्तुत गर्दछ खुला पिजगी प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पुरस्कारतर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
0: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
1: सान्त्वन पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
0: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
0: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
1: टिम दर्ता शुल्क 500 रुपियाँ।
0: प्रतियोगिता हुने स्थान शुक्ला गण्डकी 4 दोलेगौंडा बेपी चोक।
1: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
0: आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
0: थप जानकारीको लागि सम्पर्क 98061166 98461493004 र 98462626043।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
8: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com को साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

0: भदौ 10 गतेको भोटेकोशी बाढ़ीले पुरिएको त्रिशुली थ्रीबीमा उद्धार कार्य 12 दिनमा पनि जारी छ। पछिल्लो अपडेट अनुसार उत्खनन तथा उद्धार कार्य हाल 3 मिनी एक्सावेक्टर प्रयोग गरी भइरहेको छ। साथै 3 ठूला एक्सावेक्टर परिचालन गर्न सुरुङ खाली गर्ने तथा पहुँच तयार गर्ने काम पनि जारी छ। विभिन्न चुनौतीहरूका बावजूद सम्बन्धित विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी जेसीबी ब्रेकर लगायत उपलब्ध आवश्यक उपकरणको प्रयोग मार्फत उद्धार तथा उत्खनन कार्यलाई तीव्रता दिएको आयोजनाले जनाएको छ। हालसम्म भवनका भग्नावशेषका मुख्य भागहरू फेला पर्न सकेको छैन। हाल उद्धार तथा खोजी कार्य निरन्तर चलिरहेको जनाइएको छ। नेपाली कांग्रेसले बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने विद्यमान कानून संशोधनको माग गरेको छ। पार्टी सभापति गगन थापाले मुलुकी देवानी संहितामा रहेको बेपत्ता सम्बन्धी कानूनी प्रावधान कारण पीड़ित परिवार थप अन्यल र समस्या परेकाले विद्यमान व्यवस्था संशोधन गर्न माग गर्नुभयो। 12 वर्षमा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्थाले गर्दा मृतकको संस्कार र सरकारी सुविधा तथा अधिकारबाट वञ्चित हुने डर स्थानीयमा देखियो। यस समस्यालाई तत्काल सम्बोधन गर्न स्थानीय सरकारलाई मृत्यु प्रमाणित गर्ने अधिकार दिइनुपर्छ उहाँले भन्नुभयो। भोटेकोशी बाढ़ीका कारण उत्पन्न महाविपत्तिका बेला नागरिकलाई भौतिक राहत र पुननिर्माणका साथै भावनात्मक सहानुभूति र कानूनी सहजता आवश्यक रहेको थापाले उल्लेख गर्नुभएको छ। चीनसँग मुख्य नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङ कोरला नाका मात्र सञ्चालनमा छ। नाका फेरिएसँगै नजिकले गरेका चाडबाड़का बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायहरू बताउँछन्। यसका साथै जोनसोनभन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ती र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षा कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवागढ़ी नाका तत्काल खुलाउन सम्भव छैन। तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। उत्तरी गोर्खा स्थित बुढ़ी गण्डकी र थोराङ खोलामा आएको भीषण बाढ़ीले 2 पुल बगाएपछि मनास्लु पदमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पदमार्ग अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय गोर्खाले अर्को सूचना नआएसम्मका लागि मनास्लु पदमार्ग र लालखेपास यात्रामा तत्काल रोक लगाएको छ। शरदकालीन पर्यटक सिजन शुरू हुनै लाग्दा पदमार्ग टुटेपछि लार्केपासतर्फ निस्केका सयौं पर्यटक बीचबाटमै अलपत्र परेका छन्। पर्यटन विभागका अनुसार यस सिजनमा 32 टोलीका 367 आरोहीले हिमाल आरोहणको अनुमति लिएकोमा मनास्लुका लागि मात्र 29 टोलीका 348 आरोही छन्। बाढ़ीले पुल बगाएपछि मनास्लु आरोहण र पदयात्रा तालिका नराम्ररी प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यात्राको तयारीमा रहेका वा यात्रामा निस्किसकेका सबैलाई थप सूचना नआएसम्म यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। बाढ़ीले ठूलो भौतिक संरचना ध्वस्त पारे पनि हालसम्म कुनै मानवीय क्षति भनी नभएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने चुमनुबुडी गाउँपालिका 4 नामरूङ स्थित खोलाहरूमा शुक्रबार बिहान बाढ़ी उर्लिएको थियो। बाढ़ीले 2 पुलसँगै स्थानीय 2 लघु जलविद्युत आयोजनामा समेत बगाएर लगेको छ। जलविद्युत बगेपछि त्यस क्षेत्रमा विद्युत इन्टरनेट तथा संचार सेवा पूर्ण रूपमा ठप्प बनेको छ। नारायणगढ़ मुगलिङ सड़क खण्ड अन्तर्गत तुइन खोलामा सड़क विस्तारका लागि पहाड़ कटानको काम अघि बढ़ाउन सवारी साधनको आवागमनमा आंशिक रोक लगाइने भएको छ। तुइन खोलाको पहाड़ कटानका क्रममा सवारी साधन प्रभावित हुने भएकोले भदौ 22 गतेदेखि निर्धारित समय अनुसार सड़कमा आवागमन रोक्न लागिएको प्रमुख जिल्लाधिकारी गणेश आर्यले जानकारी दिनुभयो। नयाँ ट्रयाक खोली आवागमन सुचारू गर्न केही समय लाग्ने भएकाले नारायणगढ़ मुगलिङ सड़क खण्डमा सवारी आवागमन न्यून भएको समयको सदुपयोग गर्दै तुइन खोला परियोजनाको माटो तथा पहाड़ कटानको काम अगाडि बढ़ाउन लागिएको उहाँले बताउनुभयो। कृष्णभीरमा भने सड़क मरमतको काम जारी छ। सड़क मरमतका क्रममा नयाँ ट्रयाक खोली सवारी आवागमन सुचारू गर्न समय लाग्ने भएकोले सोही अवधिमा तुइन खोलामा पहाड़ कटानको काम अघि बढ़ाइने भएको हो। कृष्णभीरको सड़क मरमत सम्पन्न भई सवारी आवागमन सहज नहुँदासम्म तुइन खोला क्षेत्रमा दैनिक निर्धारित कार्यतालिका अनुसार सवारी आवागमन आंशिक रोक लगाइने प्रमुख जिल्लाधिकारी आर्यले जानकारी दिनुभयो। पोखराको सबभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योगवाणी संघको नयाँ नेतृत्वको चयनका लागि आज बिहानदेखि मतदान जारी छ। संघको 36 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयन गर्न उद्योग व्यवसायहरू मतदानमा उत्रिएका हुन्। मतदान कार्य बिहान 8 बजेदेखि शुरू भएको हो। अध्यक्ष पदका लागि 4 व्यवसायहरू चुनावी प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा बलराम आचार्य, सुभा गौतम, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल उत्रनु भएको छ। आचार्य र गौतमले आफ्नो प्यानलसहित उम्मेद्वार दिनुभएको छ। बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रूपमा अध्यक्ष पदको लागि भिन्नु भएको हो। निर्वाचनले अध्यक्ष सहित 15 सदस्यीय नयाँ कार्य समिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामो अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा आएको बाढ़ीले विद्युतका संरचनामा क्षति पुर्याएपछि गोर्खाको गण्डकी गाउँपालिकामा 11 दिनपछि बत्ती बल्न थालेको छ। लामो समयपछि विद्युत मर्मत तथा पुनर्स्थापना काम सम्पन्न भएसँगै गाउँपालिकाको प्रभावित क्षेत्रमा पुनः आजबाट बत्ती बल्न थालेको हो। बाढ़ी कारण विद्युतका पुल, तार तथा अन्य संरचनामा क्षति पुगेपछि गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत सेवा अवरूद्ध हुँदा स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा सरकारी कार्य समेत प्रभावित भएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी आचार्यले बताउनुभयो। बाढ़ीले सड़क, पुल र विद्युत संरचनामा क्षति पुर्याएपछि मर्मतका लागि आवश्यक सामग्री तथा जनशक्ति प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिन भएको थियो। प्रतिकूल अवस्था र भौगोलिक कठिनाईका बावजूद प्राविधिक टोलीले जोखिम मोलेर विद्युत संरचनामा मर्मत गरेपछि 11 दिनमा सेवा सञ्चालनमा आएको विद्युत वितरण केन्द्र गोर्खाका प्रमुख राम आशिष शाहको भनाई छ। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो
10: तर विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा।
10: मोबाइल 9856055770।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007078।
15: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
14: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
17: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
18: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ आइतबारको श्रृंखला रहेको छ। तपाईँको लागि मैले 5 उत्कृष्ट भाकाहरू लिएर आएको चाहिँ छु। तपाईँले विशेष गरेर आजको श्रृंखलामा चाहिँ तपाईँको रोजाईको गीतलाई मैले कार्यक्रममा राख्थे भने आजको यस श्रृंखलामा चाहिँ तपाईँको लागि मिठा मिठा गीतहरूलाई नै कार्यक्रममा चाहिँ लिएर उपस्थित भएको छु। तिनै गीतहरूलाई कार्यक्रममा चाहिँ मैले राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना सर्टिफिकेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भन्ने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरिनी टार वडा कार्यालयको घारे। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। अब साँझको समय त छँदै नै छ, के गर्दै हुनुहुन्छ पके पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि। अब घरधन्दातिरै व्यस्त भइन्छ भनौ न, बेलुकाको समय भनेको त अब घरधन्दा लगायत अब मेलाबाट आएर थाकेको हुन्छ अनि त्यो समयमा चाहिँ अब आराम गर्ने समय पनि हो होइन। सबैजना आफ्नो तरिकाले आफ्नै काममा व्यस्त त हुनुहुन्छ होला नि होइन। कामको व्यस्तताको बावजुद पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ चाहिँ दिनुहोला है। कार्यक्रमको प्रायोजनको बारेमा जानकारी त गराइ नै हाले होइन। र यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूप गीत राख्दैछु। काँडैले घोच्यो बलको शान्ति श्री परियारको आवाजमा रहेको लय रहेको छ। कृष्ण लामी छानेको भन्ने शब्द रहेको छ विक्रम बाबु विश्वकर्माको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि काँडैले घोच्यो बलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु गाँस कहाँ होला बलको भाका, जसमा आवाज रहेको छ खेम सेन्चुरी, त्यस्तै गरी सुनिता बुढा छेत्रीको, अनि लय र शब्द रहेको छ योनिस अधिकारी, त्यस्तै गरी नेत्र अर्यालको। यति बेला भने यो भाका स्वीकार्नु।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि गाँस कहाँ होला बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु म, फुर्के छोला बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ ईश्वर सिंह, त्यस्तै गरी अस्मिता अधिकारीको, लय र शब्द रहेको छ ईश्वर सिंह, त्यस्तै गरी शिव अखेरीको। यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्प पोस्टोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
5: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658702525, मोबाइल 9855638778, 9841656858।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855603982 र 9705620209।
10: साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412001160 र 9840678022।
11: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसरदारीमा। कार्यक्रम लोकसरदारी लिएर आजकै साहित्यवारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा बाकाहरू नै राखिराखेको छु। अब आज चाहिँ मेरो काम व्यस्तताले गर्दाखेरि चाहिँ तपाईँको फोन कललाई लिन पाइरहेको छैन, होइन? त्यही भएको भएर पनि तपाईँको लागि म मिठा मिठा बाकाहरू नै कार्यक्रममा चाहिँ राखिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि वर्षसम्म सुनेर साथ पनि दिनुहोला है। जा अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा प्रायोजन गरेको छ रामराम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ तपाईँले रामराम सुनसादी पसललाई है। यो पसल रहेको छ खैरेनी टाढवटा कार्यालयको अगाडि। अब गरगहना बनाउन चाहनुहुन्छ भने, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ भने तपाईँले सम्झन सक्नुहुन्छ रामराम सुनसादी पसललाई है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु बुकी फूल बोलको वसन्त विश्वकर्मा, त्यस्तै गरी मेलिना राईको आवाजमा रहेको अनि जसमा चाहिँ आवाजमा साथ दिनुभएको छ राजु अर्याल, प्रकाश रोका, रूपी सिंजाली मगर, त्यस्तै गरी ज्ञानु परियारले लय र शब्द रहेको छ वसन्त विश्वकर्माको। यति बेला भने यो भाका स्वीकार्नुहोला।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बुकी फुलबुलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ क्यारे है। अब आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइ नै सकेको छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो, सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा हिमालमा हिउँ बिल्दैन र बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्लागन्ध केएफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगोडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु।

0: यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
1: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
2: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
4: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।
3: नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जित, कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्सोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 0556121 596617,
3: मोबाइल 9855076678 9855076679 9511625594 9510542।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक।

0: लिमिटेड नेपालको पहिलो बैंक।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीको आज 12 दिन, अझै पनि बेपत्ताहरूको खोजी र उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 र हिजो 11 दिनमा 2 जीवितै उद्धार भएकाले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको हो। भोटेकोशी र तल त्रिशुलीमा आएको बाढ़ीमा कतिजनाको ज्यान गयो, कति घाइते भएका छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै पनि संकलन भइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीको क्षतिबारे विवरण अध्यावधि गर्ने काम गरिरहेको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 1341 शव फेला परेका छन्। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेका छन्। 13104 जनाको उद्धार भएको छ। उनीहरूमध्ये 3652 जना होल्डिङ सेन्टरमा छन्। 4996 जना सम्पर्क बाहिर छन्। घाइते संख्या 6075 जना पुगेको छ। प्रारम्भिक अनुमानमा 3,87,54 करोड़ रूपियाँ बराबरको क्षति भएको छ।
2: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवी घाटमा रहेको तादी नदीमा एक्रो ब्रिज जडानको काम गरिरहेको छ। 60 मिटर लम्बाई र 5.5 मिटर चौड़ाई तथा 50 टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी 55 जनाको टोलीले जडानको काम गरिरहेको सेनाले जनाएको छ। गल्छी विदुर सड़क खण्डमा पर्ने देवी घाटमा जडान भइरहेको पुल अबको 2 दिनमा जडान गरिसक्ने लक्ष्य छ। त्यहाँ यसअघि रहेको 55 मिटर लामो पुल बगाएपछि नेपाली सेनाले आफूसँग रहेको पुल जडान गरेर सड़क सञ्चालन गर्न लागेको हो। सेनासँग 76 मिटरका बेली ब्रिज छन्। सरकारले रसुवा बाढ़ीबाट 41 मोटर चल्ने पुल, 45 झुलुङ्गे पुल र झण्डै 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको जनाएको छ। बाढ़ीपछि रसुवा मुख्य सड़क सञ्चालनबाट टुटेको छ। बेत्रावतीमा यसअघि सड़क भएको झण्डै 500 मिटर भागमा खोला नै बगेकोले त्यसलाई फर्काउनु पर्ने देखिएको छ। बेत्रावती बजारमै समेत 3-4 मिटरसम्म थुप्रिएको ढुंगा माटो हटाउनु पर्नेछ। बेत्रावतीमा बेली ब्रिज राख्ने निर्णय सरकारले यसअघि नै गरिसकेको भए पनि पुल अघि सड़क पुनर्निर्माण चुनौतीपूर्ण रूपमा देखिएको हो।
1: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत 900 मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्रयाकलाई फराकी लुक बनाउने काम आज पनि भइरहेको छ। 900 मुगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एक्सकाभेटर, बुलडोजर र लोडर सहित भारी उपकरण परिचालन गरिएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्।
2: यसैबीच कृष्णभीरमा सड़क मर्मत चलिरहेको समयको सदुपयोग गरी नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान कार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना निकालेर नारायणगढ़ मुगलिन सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने जानकारी गराउनु भएको हो। उहाँका अनुसार कृष्णभीरको सड़क मर्मत कार्य सम्पन्न भई गाड़ी सञ्चालन नहुन्जेलसम्म यो काम चल्नेछ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 3:30 बजे, 3:30देखि 4 बजे र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समय गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख छ।
1: यसैबीच हिजो बेलुकादेखि पहिरोले अवरूद्ध बनेको कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड आज बिहान केही समय खुले पनि पुनः अवरूद्ध भएको छ। कालीकोटको शुभकालिका 1 रहेको गगने खोलामा खसेको लेदो सहितको पहिरोका कारण राजमार्ग ठप्प बनेको हो। 16 घण्टापछि बिहान आधा घण्टाका लागि सड़क खुले पनि माथिबाट निरन्तर ढुंगा र पहिरो खस्ने क्रम नरोकिएकाले सड़क पुनः बन्द भएको प्रहरीले जनाएको छ। ठूलो पहिरो भएकाले 55 डोजर मगाएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा सुर्खेत, जुम्ला, मोगो, हुम्ला र बाजुरा आवाजावत गर्ने स्वयं यात्रु तथा गाड़ी बाटोमै अलपत्र परेका छन्। यात्रुहरूले बस्ने र खाने ठाउँको अभावमा शास्ति खेप्नु परेको बताएका छन्। गगने खोलामा वर्षेनी पहिरोले शास्ति दिँदै आएको छ। 2 वर्ष अघि 3 करोड़को लागतमा लगाएको ग्याबिन पर्खाल समेत पहिरोले बगाएपछि यो क्षेत्रमा जोखिम झनै बढ़ेको छ।
2: यसैबीच मनाङको बेसी शहर चामे सड़क खण्डमा स्थानीय बासिन्दाले ठूला गाड़ी सञ्चालनमा रोक लगाएका छन्। वर्षाका कारण हिलामे बनेको सड़कमा ठूला गाड़ी चल्दा सड़क भासिने र जोखिम बढ़ने भन्दै स्थानीयवासीले यातायात ठप्प पारेका हुन्। च्यामासेका स्थानीय सोमबहादुर गुरूङ र सूर्यकुमारी गुरूङका अनुसार सड़कको नाजुक अवस्थाका कारण बालबालिका विद्यालय जान र सर्वसाधारणलाई घाँस दाउरा गर्न समेत समस्या भएपछि बाध्य भएर ठूला गाड़ी रोक्नु परेको हो। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले निर्माणाधीन हाइड्रो पावरका ठूला गाड़ी नचलाउन अनुरोध गरेको र स्थानीयवासीको गुनासो सम्बोधनका लागि समन्वय भइरहेको जानकारी दिनुभएको छ।
1: मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरला नाका मात्र सञ्चालनमा छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डुसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ खर्च ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने गरेको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवागढ़ी नाका तत्काल खुलाउन सम्भव छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका उप महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपड़ा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 0825626601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
8: पैसामा छ शक्ति, पैसामा छ सहारा।
7: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
8: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
7: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
7: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
8: इतिहास, गाथा र कथा, गाँठका कुरा,
7: गाँठका कुरा।
8: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4,996 जना सम्पर्क विहीन। नुवाकोटको तादी नदीमा पुल जडाउनको काम चल्दै पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने। दुई मुख्य नाका रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा केन्द्रित। तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम लगायतका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान पठाइएको हो। यस्तै स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ।
1: भोटेकोशी बाढ़ीपछि विस्थापित गर्भवती, सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य थप जोखिममा परेको छ। सुरक्षित आवास, पर्याप्त पोषण, सरसफाई, गोपनीयता र नियमित स्वास्थ्य सेवाको अभावले उनीहरूमा स्वास्थ्य समस्या बढ़न सक्ने जोखिम छ। बाढ़ीका कारण घरबारसँगै सड़क, स्वास्थ्य संस्था र राहत वितरण प्रणाली समेत प्रभावित भएपछि गर्भवती तथा सुत्केरी महिलालाई समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौती थपिएको छ। प्रभावित क्षेत्रमा अबको एक महिनाभित्र मात्रै झण्डै 500 महिलालाई प्रसूति तथा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने अनुमान छ। जोखिममा रहेका गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउने, सुत्केरी आमा र नवजात शिशुलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक पोषण, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने काम चुनौतीपूर्ण बनेको छ। साथी हृदय रिमालले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका तथा अन्य जोखिममा रहेका व्यक्तिको स्वास्थ्य व्यवस्थापन कसरी भइरहेको छ भनेर सोध्नु भएको छ।
9: प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुनै समस्या नहुन् भनेर काम गरेका छौं र विशेष रूपमा अलि लक्षित वर्गहरू गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, विशेष रूपमा निगरानी गरिदिनुपर्ने वर्गका व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यक्रमसँग सहजीकरण गर्ने, समन्वय गर्ने गरी त्यहाँ हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले समन्वय गर्नुभएको छ। विभिन्न समस्याहरूलाई निगरानी गर्नलाई परिचालन भएको टिमहरूले पनि त्यसरी काम गर्नुभएको छ। अर्को अब प्रजनन स्वास्थ्यसँग जोडिएको, मानसिक स्वास्थ्यसँग जोडिएको सुत्केरी गर्भवती महिलाहरू, खोप लगाउनु पर्ने साना बाल बालिकाहरूलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले त्यसैका लागि केन्द्रित गरेर टिमहरू चाहिँ परिचालन गरेको छ। सुत्केरी गर्भवतीहरूको परीक्षण, त्यसका लागि व्यवस्थापन, खोप पोषण लगायतका कार्यक्रमको व्यवस्थापनका लागि सहजीकरण गरिरहनु भएको छ।
10: लक्षित वर्ग र आम नागरिकहरूलाई अब ठाउँको पनि अभाव छ भनिन्छ, होइन? एकै ठाउँमा राखेको अवस्था छ कि अथवा फरक फरक छ उहाँहरूको, विशेष छुट्टा छुट्टै छ? वासस्थानको व्यवस्थापन कसरी भइरहेको छ अथवा एकै ठाउँमा राख्दाखेरि त्यसको जोखिम के हुन सक्छ?
9: विपद नै किसिमको हामीलाई सबै हिसाबले जोखिमपूर्ण नै हो। विपद पछिको प्रतिकार्य र त्यसपछिको व्यवस्थापन कुरा अझ त्यति सजिलो अरू बेला सामान्य अवस्था जस्तो हुँदैन। त्यसभित्र हामीले जति सक्दो चाँडो सामान्य अवस्था जस्तो बनाउने र त्यो विशेष वर्गहरूलाई छुट्याएर उहाँहरूलाई विशेष रूपमा गर्नुपर्ने निगरानी, उहाँहरूलाई विशेष रूपमा प्रदान गर्नुपर्ने सेवाहरूमा केन्द्रित हुनुपर्छ भनेर स्वास्थ्य क्षेत्रले स्वास्थ्य इतरका प्रतिकारमा संलग्न रहेका अरू क्षेत्रहरूसँग पनि निरन्तर सम्पर्क गरेर समन्वय गरेर त्यो गरे सरसफाई, पानीसँग जोडिएको विषयहरू, अर्को त्यहाँ बस्नुहुने विशेष वर्गहरूको सुरक्षासँग जोडिएर काम गर्ने, प्रोटेक्सनको लागि काम गर्ने सरकारवालाहरूसँग पनि हामीले समन्वय गरेर गरेका छौँ।
10: आम नागरिकहरूले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने कामहरू के छ यहाँको सरकारतर्फबाट आग्रह गर्ने कुरा?
9: यो विपदको विशेष परिस्थिति हो, यसमा हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ। एकअर्काले सही आधिकारिक निकायहरूबाट आएका सूचनाहरूका आधारमा, जानकारीहरूका आधारमा, निर्देशनहरूका आधारमा काम गर्नुपर्ने हुन्छ। प्रभावित नभएको व्यक्तिहरूले, विपदमा परेको व्यक्तिहरूलाई सहयोग गरिदिने पाटोमा हामीले विशेष रूपमा अलि बढी काम गर्नुपर्ने, जो लक्षित वर्ग हो, जो साँच्चै पीड़ित हो, जसलाई हामीले विशेष रूपमा सहयोग गर्नुपर्छ, त्यो व्यक्तिहरूलाई केन्द्रमा राखेर सहयोग पुर्याइदिन, यो कुराहरू बुझिदिन अनुरोध गर्छौं। त्यो बेलामा जनस्वास्थ्यको दृष्टिकोणले हुन सक्ने विभिन्न किसिमका सर्वरोगहरूको जोखिम हुन सक्छ। त्यसले गर्दा स्वच्छ सफा पानीको प्रयोग सरसफाईमा अरू बेलाभन्दा धेरै हिसाबले ख्याल गर्नुपर्ने हुन्छ। भन्न त हामीलाई पानी जन्ने खाद्यान्नसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, पोषणसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, किट जन्ने स्वास्थ्य समस्याहरू, मानसिक सामाजिक अरू स्वास्थ्य समस्याहरू हुन सक्ने खालका जोखिमहरूतिर हामीले विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ। सरकारका सबै निकायहरू त्यसमा लागेर काम गरिरहनु भएको छ। विशेष रूपमा बाल बालिकाहरूलाई खोप लगाउनु पर्ने छ भने समयमै खोप लगाउने कुराहरूमा हामीले ख्याल गरिदिनु पर्ने हुन्छ। नसर्ने रोगका कोही औषधि खाइराख्नु भएको कोही नियमित बिरामीहरू हुन्छ भने उहाँहरूको औषधि नटुटोस्, निरन्तर खुवाउन सकियोस् भनेर ख्याल गरिदिनु पर्ने हुन्छ। सुत्केरी गर्भवती महिलाहरू हुनुहुन्छ, सानो शिशुहरू चाहिँ दुध खुवाइराख्नु पर्ने, स्तनपान गराइराख्नु पर्ने खालका हुनुहुन्छ भने उहाँहरूलाई निरन्तर स्तनपान गराउने, खोप लगाउने, पोषणका लागि कार्यक्रमहरूमा सहभागी हुने लगायतका कुराहरू हामीले जसरी हुन्छ निरन्तरता दिने गरी त्यहाँ रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, सरकारले सञ्चालनमा ल्याएका हटलाइन नम्बरहरू छन् ती हटलाइन नम्बरहरूबाट सेवा लिने गर्यौं भने हामीलाई अलिकति सहज हुन्छ।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार बीणा जोशीको नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई प्रदान गर्ने भएको छ। गुठीले यसअघि छानिएका 10 पुस्तक मध्ये जोशीको पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभयो। त्यस्तै गुठीले झण्डै 6 दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा श्री दिने निर्णय गरेको छ। यस वर्ष मदन पुरस्कारका लागि शीर्ष 10 नेवार समुदायका परम्परागत मुकुण्डो नाच सहित केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरौनगढ़को इतिहास, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्वस्पर्श र नदीशको हिउद मनोनित भएका थिए।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: को एक मात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आउँदो संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। भोटेकोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको भर मात्र नपरी देशभित्र र बाहिर रहेका विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो।
4: राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले रसुवा बाढ़ीलाई नेपालले विपद अधीन र पुननिर्माणको मोडल केस बनाउनुपर्ने बताउनु भएको छ। भौगोलिक समाजले आयोजना गरेको रसुवा बाढ़ी सम्बन्धी कार्यशालामा उहाँले रसुवा बाढ़ीलाई जलवायु परिवर्तन जन्य विपदको रूपमा अध्ययन गरेर त्यसलाई प्रमाणित गर्नुपर्ने बताउनु भएको हो। उहाँले त्रिशुली नदी क्षेत्रमा भएको विपदलाई वैज्ञानिक अध्ययन र पुनर्स्थापनाको दृष्टिले महत्वपूर्ण केसका रूपमा विकास गर्न सकिने बताउनुभयो। हिमाली तथा पर्वतीय देशहरूमा जलवायु परिवर्तन र विपदका प्रभाव बढ़िरहेको उहाँको भनाइ छ।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाण्डु भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाण्डु ल्याइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।
4: सरकारले सिंहदरबारमा रहेको संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग्र स्तम्भको शिलान्यास गरेको छ। गृहमन्त्री सुधन गुरूङ, पूर्व धारमन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आज संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभएको हो। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन भएको थियो। आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि वर्तमान सरकार गठन भएको हो। सरकारले जेएनजी शहीद दिवस अवसरमा भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोटका कारण 150,000 जना यात्रु अलपत्र परेका छन्। 6 विमानस्थल अस्थायी रूपमा बन्द गर्दा यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। बिहान अनाक काकाताउ द्वीपमा ज्वालामुखी विस्फोटका कारण सबैभन्दा पहिला सोकार्नो हात्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो। यातायात मन्त्री डुडी पूर्वा गान्धीले अहिलेसम्म 467 उडान प्रभावित भएको जानकारी दिनुभएको छ। उहाँले उडान रद्द हुँदा प्रभावित भएका यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन तथा विमानस्थलमा हुने भीड़भाड़ कम गर्न, आउँदो उडान भएका यात्रुहरूलाई समयमै जानकारी उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। यातायात मन्त्रालयको अनुसार मुख्यतया सिंगापुर आउने जाने उडानहरूका साथै दोहा, सिडनी र क्वालालम्पुर लगायतका अन्य अन्तर्राष्ट्रिय उडान मार्गहरू पनि प्रभावित भएको छ। शुक्रबार राती अबेर ज्वालामुखी फुट्न शुरू भएको थियो, जसका कारण आसपासका क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि, लावाको फोहरा र ठूलो गर्जन सुनिएको थियो।
4: भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकलाई स्थानीय मराठी भाषा सिक्न एक वर्षको समय दिएको छ। चालक र यात्रुबीच संचारमा सुधार ल्याइ यात्रालाई सुरक्षित बनाउने उद्देश्यले यो नियम ल्याएको हो। यसअघि भाषा परीक्षामा असफल हुने चालकलाई एक महिनाभित्र मराठी नसिके लाइसेन्स नै खारिज गर्ने कड़ा व्यवस्था गरेको थियो, तर चालक र संगठनले यसबाट रोजगारी र जीविकोपार्जन खोसिने भन्दै तीव्र विरोध गरेपछि सरकार पछि हटेको हो। महाराष्ट्रमा धेरैजसो ट्याक्सी चालक उत्तर प्रदेश र बिहारबाट आएका हिन्दी भाषी रहेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको छ। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
4: अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा सबै विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो।
5: र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले पहिलो जीत हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाण्डु रेड्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जित्यो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। यस्तै काठमाण्डुको यो पहिलो हार हो। काठमाण्डुले पहिलो खेलमा मधेस वारियर्सलाई हराएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो। 4996 जना सम्पर्कविहीन।
4: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्णगिरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
5: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
4: इण्डोनेसियामा ज्वालामुखी विस्फोटनका कारण 6 विमानस्थल बन्द, 474 उडान प्रभावित, 1,50,000 यात्रु अलपत्र।
5: र लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा, नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जित, कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: 96.6
1: Shuklagandha KFM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, दुलेगौंडा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
8: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
2: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्लागण्डकी छ, खैरेनी कार्ता नहो।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
2: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलिङवडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
8: TVS साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694557056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811। सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: Yamaha.

0: 31,005
1: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100
0: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111
1: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511
0: तुलसी शाह दुलेगौडा रु 10,505
1: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
0: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005
1: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231
0: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151
2: शुक्ला गण्डकी टाइम चेक
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
1: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। त्रिशुली त्रिवीको भवनका भग्नावशेष र मुख्य भाग अझै फेला परेन। लेदोले चिलिमीमा उद्धार कठिन। बुढी गण्डकी र थेराङ खोलामा आएको भीषण बाढीपछि दुईवटा पुल बगायो। मनास्लु पदमार्ग पूर्ण रूपमा अवरूद्ध। बाढीपछि रसुवागढ़ी र तातोपानी ठप्प। चीनसँगको व्यापार कोरला नाका केन्द्रित। नारायणघाट मुगलिन सड़क भोलिदेखि आंशिक बन्द हुने। कांग्रेस कार्य सम्पादन समितिमा केसीद्वारा पार्टी एकताका लागि 5 प्रस्ताव। महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने रमेश लेखकको दावी। इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि 1,50,000 यात्रु अल्पत्र र एसीसी प्रिमियर कपमा नेपाल तेस्रो जीतसहित सेमी फाइनलमा। भदौ 10 गते रसुवाको भोटेपछि हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक र नापी विभागमा कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य हुने जनाइएको छ। जिल्लाबाट हुने सदस्यहरूमा सम्बन्धित जिल्ला समन्वय समितिमा कार्यरत जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्लाधिकारी, प्रहरी नायब उपरिषद, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायब उपरिषद र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरू पनि समितिको सदस्यमा रहनेछन्। भोटेपछि बाढीले पुर्याएको त्रिशुली 3B उद्धार कार्य भोटेकोशी बाढ़ीले पूरिएको त्रिशुली 3B उद्धार कार्य 12 दिन पनि जारी छ। पछिल्लो जानकारी अनुसार उत्खनन तथा उद्धार कार्य हाल 3 मिनी एक्सकाभेटर प्रयोग गरी भइरहेको छ। साथै 3 ठूला एक्सकाभेटर परिचालन गर्न सुरुङ खाली गर्ने तथा पहुँच तयार गर्ने काम पनि जारी छ। विभिन्न चुनौतीहरूका बावजूद सम्बन्धित विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी जेसीबी ब्रेकर लगायत उपलब्ध आवश्यक उपकरणहरूको प्रयोग मार्फत उद्धार तथा

0: आन्दोलनकारीलाई तीव्रता दिएको आयोजनाले जनाएको छ। हालसम्म भवनका भग्नावशेषका मुख्य भागहरू फेला पर्न सकेका छैनन्। हाल उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको जनाइएको छ। भोटेपछि बाढ़ीबाट पुरिएको चिलिमे जलविद्युत आयोजनामा आज पनि उद्धार कार्य भइरहेको छ। आयोजना स्थलमा रहेका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यका निर्देशक हितेन्द्र देव साकेले बाढ़ीले लेदो थुप्रिएको र सफा गर्न निकै कठिन रहेको जानकारी दिनुभयो। यहाँभित्र 35 मिटर माथिसम्म बाढ़ी गएको भन्नेछ। बस्ने ठाउँमा सबैतिर ठूला ठूला ढुङ्गा छ, ब्लास्ट गर्न पनि सम्भव देखिएन। एक्साभेटरले सफा गरिएको छ, उहाँले भन्नुभयो। अहिले ढुङ्गा फुटाउन एक्साभेटर पनि ल्याउने तयारी भएको छ। यसले सफा गर्न केही सहज होला कि साकेका अनुसार उद्धार स्थल निकै अप्ठ्यारो ठाउँमा भएका कारण उद्धारमा कठिनाई भएको र अझै केही दिन लाग्ने जानकारी दिनुभएको छ। यसैबीच त्रिशुली 216 मेगावाटको सुरुङबाट 2 जनाको शव निकालिएको खबर छ। काठमाडौँ र बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेपछि रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको हो। चीनसँग मुख्य नाका रसुवा गाड़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 को बाढ़ीपछि रसुवा गाड़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरला नाका मात्र सञ्चालनमा छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवा गाड़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायहरू बताउँछन्। यसका साथै जोमसम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षा कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसगढ़ी नाका तत्काल खुलाउन सम्भव छैन। तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली जानकारी दिनुभयो। उत्तरी गोर्खा स्थित बुढ़ी गण्डकी र थेराङ खोलामा आएको भीषण बाढ़ीले 2 वटा पुल बगाएपछि मनास्लु पदमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पदमार्ग अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय गोर्खाले अर्को सूचना नआएसम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा तत्काल रोक लगाएको छ। शरदकालीन पर्यटक सीजन शुरू हुनै लाग्दा पदमार्ग टुटेपछि लार्केपासतर्फ निस्केका सयौं पर्यटक बीचबाटमै अलपत्र परेका छन्। पर्यटन विभागका अनुसार यस सीजनमा 32 टोलीका 367 आरोहीले हिमाल आरोहणको अनुमति लिएकोमा मनास्लुका लागि मात्रै 29 टोलीका 348 आरोही छन्। बाढ़ीले पुल बगाएपछि मनास्लु आरोहण र पदयात्रा तालिका नराम्ररी प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यात्राको तयारीमा रहेका वा यात्रामा निस्किसकेका सबैलाई थप सूचना नआएसम्म यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। बाढ़ीले ठूलो भौतिक संरचना ध्वस्त पारे पनि हालसम्म कुनै मानवीय क्षति भई नभएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने चुङनुबरी गाउँपालिका 4 नामरु स्थित खोलाहरूमा शुक्रबार बिहान बाढ़ी उलिएको थियो। बाढ़ीले 2 वटा पुलसँगै स्थानीय 2 वटा लघु जलविद्युत आयोजना समेत बगाएर लगेको छ। जलविद्युत बगेपछि त्यस क्षेत्रमा विद्युत इन्टरनेट तथा संचार सेवा पूर्ण रूपमा ठप्प बनेको खबर छ। हिमाली जिल्ला मनाङको मेरुदण्ड लाइफलाइनको सड़क चामे बेसर सड़कमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। स्थानीयद्वारा ठूला सवारी साधन सञ्चालन गर्दा सड़कको अवस्था नाजुक तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो। मर्स्याङटी गाउँपालिका 4 म्याम्चीका सोमबहादुर तामाङ भन्नुहुन्छ, स्थानीयवासीको दैनिकीमा नै असर पर्ने गरी सड़क जोखिमयुक्त बनेपछि बाध्य भएर ठूला सवारी साधन सञ्चालनमा रोक लगाएका हौं। पटक पटक ध्यानकर्षण गरायौं तर सुनवाई नभएपछि यसरी सबै मिलेर सड़क सञ्चालन रोकिएको हो। अन्नपूर्ण संरक्षण क्षेत्रमा विश्वका पर्यटक आउने मार्गमा नै स्थानीयवासीले हिँड्न र दैनिकी चलाउन नसक्ने भएपछि यस्तो कदम चालिएको उहाँले बताउनुभयो। दार्जीलिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि हेटाणा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढ़ेको छ। गत भदौ 10 गते भूटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो। सड़क सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गको रूपमा कान्ति लोकपथ प्रयोग गरिएका छन्। मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सड़कमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ। राजमार्गका विभिन्न स्थानमा सड़क बनाएका कारण मरमत र पुनर्सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु सवारीको संख्या वृद्धि भएको हो। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा नेता अर्जुन नरसिंह केसीले पार्टी एकता बारेका 5 बुटे प्रस्ताव राख्नु भएको छ। आज सानेपामा केन्द्रीय कार्य सम्पादन समिति बैठक बसेको थियो। उहाँले आफूले राखिएका प्रस्तावमाथि गम्भीर विचार विमर्श गर्न पनि आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपदका बेला देउबा खड्का संघको संवाद भन्दा बाढ़ी पहिरोको विपत्तिमा परेका नागरिकको सेवा र संवाद अहिलेको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। थापाले पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घड़ीमा राजनैतिक जोड़ घटाउ भन्दा जनसेवा महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो। उहाँले बाढ़ी र पहिरो कारण ठूलो क्षति बेहोरेका धादिङ, रसुवा र नुवाकोट लगायतका जिल्लाका प्रभावित नागरिकका लागि पार्टीका कार्यकर्ताहरू फिल्डमा खटिएको जानकारी दिनुभयो। स्थलगत रूपमा प्राप्त तथ्य र विवरणका आधारमा पार्टीले आगामी कार्ययोजना तय गरी निरन्तर काम गर्ने उहाँको भनाइ छ। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्ता संघको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढ़िरहेको बताउनुभयो। उहाँले विशेष महाधिवेशन मार्फत 14 महाधिवेशनको कार्य समितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दावी गर्नुभयो। विशेष महाधिवेशन र 14 महाधिवेशनबाट बनेको कार्य समितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उहाँको विवादित ग्रीन आर्मीको दर्ता खारेज भएको छ। भोटिकोशी त्रिशुली बाढ़ीपछि फिल्डमा सैनिक जस्तो पोसाकमा देखिएपछि विवादित बनेको ग्रीन आर्मी नामक संस्थाको दर्ता खारेज भएको हो। गैर नाफामूलक संस्थाका रूपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको संस्थाले सेनासँग समानान्तर गतिविधि गरेको झल्को दिएपछि यसको वैधानिकमाथि प्रश्न उठेको थियो। उच्च सैनिक स्रोतका अनुसार हालसालै ग्रीन आर्मी नामक संस्थाको दर्ता खारेज भएको देश संचारलाई जानकारी दिएको छ। दर्ता खारेज भएपछि यसका गतिविधिमा स्रोत प्रतिबन्ध लागेको छ। कम्पनी रजिस्ट्रार कार्यालयका अधिकारीहरूसँग देश संचारले बुझ्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन। कम्पनी रजिस्ट्रार कार्यालयमा गैर नाफामुखी कम्पनीका रूपमा ग्रीन आर्मी 2077 सालमा दर्ता भएको थियो। कम्पनी रजिस्ट्रार कार्यालयमा आर्मी शब्द राखेर संस्था बनाए पनि सैनिकको जस्तै पोशाक लगाउने अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाजिक काम गर्ने गरी समाज कल्याण परिषदमा आबद्ध भएको थियो। नारीघाट मुगलिङ सड़क खण्ड अन्तर्गत तुइन खोलामा सड़क विस्तारका लागि पहाड़ कटानको काम अघि बढ़ाउन सवारी साधनको आवागमनमा आंशिक रोक लगाइने भएको छ। तुइन खोलाको पहाड़ कटानका क्रममा सवारी साधन प्रभावित हुने भएकोले भदौ 22 गतेदेखि निर्धारित समय अनुसार सड़कमा आवागमन रोक्न लागि प्रमुख जिल्लाधिकारी गणेश आर्यले जानकारी दिनुभयो। नयाँ ट्र्याक खोली आवागमन सुचारू गर्न केही समय लाग्ने भएकाले नारीघाट मुगलिङ सड़क खण्डमा सवारी आवागमन न्यून भएको समयको सदुपयोग गर्दै तुइन खोला परियोजनाको माटो तथा पहाड़ कटानको काम अगाडि बढ़ाउन लागि उहाँले बताउनुभयो। कृष्णवीरमा भने सड़क मरमतको काम जारी रहेको छ। सड़क मरमतका क्रममा नयाँ ट्र्याक खोली सवारी आवागमन सुचारू गर्न समय लाग्ने भएकाले सोही अवधिमा तुइन खोलामा पहाड़ कटानको काम अघि बढ़ाइने भएको हो। कृष्णवीरको सड़क मरमत सम्पन्न भई सवारी आवागमन सहज नहुँदासम्म तुइन खोला क्षेत्रमा दैनिक निर्धारित कार्यतालिका अनुसार सवारी आवागमनमा आंशिक रोक लगाइने प्रमुख जिल्लाधिकारी अर्यालले जानकारी दिनुभयो। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
15: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
15: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
15: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
17: सम्पर्क 0654142121, मोबाइल 9856035921।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आत्मनिर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् स्टिल टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
19: मोबाइल 9856043952 र 9806656586।
21: हजुर, दान गरौं।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
22: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: बाँकी समाचार सुन्नुहोस्। संविधानविद डाक्टर विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधान न्यायाधीशलाई दिनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित पुनर्विचार समयअनुसार संविधानमा सुधार विषयक गोष्ठीमा उहाँले न्यायपालिकाको सुधारको लागि न्यायाधीश नियुक्तिदेखि अनुशासन नात्मक कार्यवाहीसम्मको अधिकार प्रधान न्यायाधीशलाई दिनुपर्ने बताउनुभयो। उहाँले न्याय परिषदको समस्या परिषद नभई त्यसको नेतृत्व गर्ने प्रधान न्यायाधीशको भूमिकासँग जोड़िएको तर्क गर्नुभयो। न्यायपालिकामा यदि न्याय परिषदमा प्रधान न्यायाधीशको असर्टिभ रोल यदि कायम गर्ने हो भने त्यो सम्भव छ कि न्यायालय 2-4 महिनामै सुधारिएर जाओस्। सबभन्दा पहिले त त्यो ऐन संशोधन गर्न पर्यो। प्रधान न्यायाधीशलाई सम्पूर्ण रूपमा नियुक्ति गर्नुपर्ने उहाँले भन्नुभयो। न्यायाधीशदेखि लिएर डिसिप्लिनरी एक्सनसम्मको सम्पूर्ण पावर प्रधान न्यायाधीशलाई दिने, किनभने न्यायालयको जिम्मेवारी उसले लिनुपर्छ। भोटेको छिमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित रसुवाका परिवारका लागि तेस्रो चरणको राहत सामग्री पठाइएको छ। आईएनएफ नेपाल, असल छिमेकी नेपाल र पोखरेली क्रिश्चियन समुदायको संयुक्त पहलमा उत्तरगाई गाउँपालिका 1 र 2 400 प्रभावित परिवारलाई लक्षित गरी राहत सामग्री पठाइएको हो। राहत सामग्रीमा अत्यावश्यक खाद्यान्न, सरसफाई तथा स्वच्छता सामग्री, ओछ्यानका सामग्री, कपड़ा लगायतका वस्तु रहेका छन्। स्थलगत रूपमा प्राप्त जानकारी अनुसार बाढ़ीबाट अत्याधिक प्रभावित क्षेत्रमध्ये 1 उत्तरगा 1 अझै राहत सामग्री पुग्न सकेको छैन। पोखराको सम्बन्ध पुर्याउन सामाजिक संस्था पोखरा उद्योग वाणी संघको नयाँ नेतृत्वको लागि आज मतदान सम्पन्न भएको खबर छ। 36 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि बिहान 8 बजेदेखि मतदान शुरू भएको थियो। अध्यक्ष पदका लागि 4 व्यवसायी चुनावी प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा बलराम आचार्य, शोभा गौतम, उत्तम महान बुद्धाचार्य र अर्जुन पोखरेल उत्रनु भएको छ। आचार्य गौतमले आफ्नो प्यानलसहित उम्मेद्वारी दिनुभएको हो। बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि भिड्नु भएको हो। निर्वाचनले अध्यक्षसहित 15 सदस्यीय नयाँ कार्य समिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार भोलि बिहान 8 बजेबाट मतगणना गर्ने तयारी छ। त्रिशुली नदीमा आएको बाढ़ीले विद्युतका संरचनामा क्षति पुर्याएपछि गोर्खाको गण्डकी गाउँपालिकामा 11 दिनपछि बत्ती बल्न थालेको छ। लामो समयपछि विद्युत मर्मत तथा पुनर्स्थापना काम सम्पन्न भएसँगै गाउँपालिकाको प्रभावित क्षेत्रमा पुनः आइतबारबाट बत्ती बल्न थालेको हो। बाढ़ीका कारण विद्युतका पोल तार तथा अन्य संरचनामा क्षति पुगेपछि गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत सेवा अवरूद्ध हुँदा स्थानीय बासिन्दा विद्यार्थी व्यवसायी तथा सरकारी कार्य समेत प्रभावित भएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी आचार्यले बताउनुभयो। बाढ़ीले सड़क पुल र विद्युत संरचनामा क्षति पुर्याएपछि मरमतको लागि आवश्यक सामग्री तथा जनशक्ति प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिन भएको थियो। प्रतिकूल अवस्था र भौगोलिक कठिनाईका बावजूद प्राविधिक टोलीले जोखिम मोलेर विद्युत संरचनामा मरमत गरेपछि 11 दिनमा सेवा सञ्चालनमा आएको विद्युत वितरण केन्द्र गोर्खाका प्रमुख राम आशिष शाहको भनाई छ। पोखराको रानीपुरमा रहेको ग्लोबल कलेजिएट स्कूलले भदौ 10 भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि 10,03,705 रूपियाँ सहयोग गरेको छ। विद्यालय परिवारले संकलन गरेको यो रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्नका लागि हिसान र पेन्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको हो। राष्ट्रिय विपदको घड़ीमा राहत र पुननिर्माणमा सघाउन विद्यालयले ठूलो राशिको यो सहयोग जुटाएको हो। सहयोग रकम जुटाउन विद्यालयका विद्यार्थी शिक्षक कर्मचारी र प्रशासनले योगदान गरेका छन्। विद्यार्थीहरूबाट 3,23,195 रूपियाँ संकलन भएको छ। शिक्षक र कर्मचारी 3,30,510 रूपियाँ योगदान गरे। विद्यालय प्रशासनका तर्फबाट 3,50,000 रूपियाँ थप गरी जम्मा 10,03,705 रूपियाँ पुर्याइएको हो। मदन पुरस्कार गुठीले बीमा जोशी राज भण्डारी कु पुस्तक नेवार समुदायका परम्परागत मुकुण्डु नाचलाई 2082 मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। मदन पुरस्कारका लागि यसअघि सार्वजनिक गरिएको उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची मध्येबाट जोशीको पुस्तकलाई मदन पुरस्कारका लागि छनौट गरिएको हो। जोशीको पुस्तकलाई मदन पुरस्कार 2082 प्रदान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताउनुभयो। त्यस्तै गुठीले 6 दशकसम्म गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। गुठीले आज उक्त निर्णय गरेको हो। श्री अद्वैत ज्ञान मार्ग नेपाल शुक्ल गण्डकी तनहुँको तेस्रो वार्षिक साधन सभा आज दुलीगौंडामा सम्पन्न भएको छ। साधन सभाको उद्घाटन गर्दै शुक्ल गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले धर्म संस्कार र संस्कृतिप्रति अद्वैत ज्ञान मार्गले चलाइरहेको योगदानको अभियानको प्रशंसा गर्नुभयो। ज्ञान मार्गका अध्यक्ष दिल कुमार श्रेष्ठका अध्यक्षतामा भएको कार्यक्रममा नम्बर 4 का अध्यक्ष राजकुमार वार्ले, अद्वैत ज्ञान मार्गका समरक्षक ठाकुर प्रसाद शास्त्री, प्राध्यापक चतुर्भुज शर्मा पौडेल, डायमण्ड माध्यमिक विद्यालयका संस्थापक माधव शरण उपाध्याय, पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्र राज रेग्मी, समाजसेवी मती प्रसाद पौडेल, दुर्गा बहादुर महत, माधव प्रसाद पौडेल, बाराही साहित्य प्रतिष्ठानका अध्यक्ष केशवराज पौडेल, ज्ञान मार्गका सल्लाहकार सोम प्रसाद पौडेल लगायतले धर्म संस्कार र गीताको महत्वको बारेमा बोल्नु भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष भीष्मलाल पौडेल र संचालन सचिव उमाकान्त पौडेलले गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण 1,50,000 यात्रु अल्पत्र परेका छन्। ज्वालामुखी विस्फोटका कारण इण्डोनेसियाली अधिकारीहरूले 6 विमानस्थल अस्थायी रूपमा बन्द गर्नु परेको बताएको बीबीसीले जनाएको छ। आज बिहान अनाक क्राकाताउ द्वीपमा ज्वालामुखी विस्फोटका कारण सबैभन्दा पहिला सोकार्नो हाटा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो। यातायात मन्त्री डुडी पूर्वा गान्धीले अहिलेसम्म 467 उडान प्रभावित भएको जानकारी दिनुभयो। उहाँले उडान रद्द हुँदा प्रभावित भएको यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन तथा विमानस्थलमा हुने भीड़भाड़ कम गर्न आउँदो उडान भएका यात्रुहरूलाई समयमै जानकारी उपलब्ध गराउन वायु सेवा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। खेल समाचार। एसीसी प्रिमियर कप अन्तर्गतको तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई 5 विकेटले पराजित गरेको छ। यो खेलमा साउदी अरेबियालाई हराएसँगै नेपाल 1 खेल अगावै सेमी फाइनल प्रवेश गरेको छ। मलेसियाको बायु मास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया 49.2 ओभरमा 190 रनमा अल आउट भएको थियो। साउदी अरेबियाले दिएको 191 रनको विजय लक्ष्य पछ्याएको नेपालले 40.4 ओभरमा 5 विकेट गुमाउँदै 193 रन सहित लक्ष्य पूरा गरेको हो। नेपालका लागि गुलशन झाले सर्वाधिक 44 रनको अभिजित पारी खेल्नुभयो। 35 बलमा समान 3 चौका र 3 छक्का प्रहार गर्नुभयो। ओपनरद्वय अर्जुन कुमार र आसिफ शेखले क्रमशः 15 र 20 रन बनाउँदा देव खनाले 39 रन र ईशान पाण्डेले 40 रन बनाउनु भयो। रोहित कुमार पौडेल 24 रनमा अभिजित रहनुभयो। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: त्रिशुले 3B को भवनका भग्नावशेष र मुख्य भाग अझै फेला परेन। लेदोले जिलेनीमा उद्धार कठिन। बुढी गण्डकी र थेराङ खोलामा आएको भीषण बाढीपछि दुईवटा पुल बगायो। मनासलो पदमार्ग पूर्ण रूपमा अवरूद्ध। बाढीपछि रसुवागढी र तातोपानी नाका ठप्प। चीनसँगको व्यापार कोरला नाका केन्द्रित। नारायणगढ मुगलिन सड़क भोलिदेखि आंशिक बन्द हुने। कांग्रेस कार्य सम्पादन समितिमा केसीद्वारा पार्टीका तर्फ लागि 5 प्रस्ताव। महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसरी रोक्न नसक्ने रमेश लेखकको दावी। इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि 1,50,000 यात्रु अल्पत्र र एसीसी प्रिमियर कपमा नेपाल तेस्रो जित सहित सेमिफाइनलमा। हवस् त हामीलाई आइतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउने समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो UPVC का झ्याल ढोका।
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: 12 एल्मुनियम अब UPVC को साथमा।
12: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क 12 UPVC एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414411, मोबाइल 98562938 र 98028922938।
14: ला टायरमा कट लाग्यो,
11: हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र सुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
14: मोबाइल 9856065577।
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9556034581 र 9846047580।

0: आज पनि खाना काँच्छ नि? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउन। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98-0-67-13-425।

0: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
1: TVS साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: सामग्री रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत लगायतको विपद व्यवस्थापनमा नेपाली सेना खटिरहेको छ। बाढ़ीबाट उत्पन्न विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाका 9,200 भन्दा बढ़ी फौज प्रत्यक्ष रूपमा खटी खोज तथा उद्धार, शव संकलन तथा व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क संचालन, आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन्। विनाशकारी बाढ़ीपछि विभिन्न जिल्लाहरूबाट भदौ 21 गते दिउँसोसम्ममा 1,343 जनाको शव फेला पारिएको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बाढ़ीपछिको खोज तथा उद्धारमा परिचालित नेपाली सेनाको फौजले 3,687 स्वदेशी र 275 जना विदेशी गरी 3,962 जनालाई हवाई साधनबाट र 200 जनालाई स्थल मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। विनाशकारी बाढ़ी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले भदौ 19 गते माथिल्लो त्रिशुली 3A को सुरुङबाट 2 जनाको जीवितै उद्धार गरेको छ। त्यसक्रममा विद्युत आयोजनाका कर्मचारी सञ्जय शाह र कबीर महर्जनलाई उद्धार गरिएको हो। सोही दिन सैनिक टोलीले उक्त सुरुङबाट 1 जनाको शव समेत निकालेको थियो। यस्तै नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले भदौ 20 गते माथिल्लो त्रिशुली 1बाट 1 जना चिनिया नागरिकलाई जीवितै उद्धार गरेको छ भने सोही दिन नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको समेत सकुशल उद्धार गरेको छ। भदौ 10 गतेको बाढ़ी पश्चात नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङबाट 282 जनाको उद्धार गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी बाढ़ी प्रभावितहरूलाई उपचार सेवा दिइरहेको नेपाली सेनाले पछिल्लो समय मनोवैज्ञानिक परामर्श र स्वास्थ्य सतर्कता सम्बन्धी कक्षा समेत सञ्चालन गरिरहेको छ। यसक्रममा वीरेन्द्र अस्पताल काठमाडौँबाट खटिएको विशेषज्ञ सहितको मेडिकल टोलीले भदौ 20 गते सकलदर्जा र स्थानीयलाई मनोवैज्ञानिक परामर्श सेवा दिएको छ भने सम्भावित संक्रमण फैलिन नदिन बाढ़ीबाट प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सतर्कता सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट नेपाली सेनाले भदौ 21 गतेसम्ममा 3,298 जनाको स्वास्थ्य उपचार गरेको छ। नेपाली सेनाले बाढ़ीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउने कार्यलाई तीव्र बनाएको छ। यसक्रममा नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज जडान कार्य शुरू गरिएको छ। 57.5 मिटर लम्बाई र 5.5 मिटर चौडाई भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 18 गतेबाट जडान कार्य शुरू गरिएको हो। यस्तै सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाली सेनाले विभिन्न स्थानमा ट्विन समेत जडान गरेको छ। सो क्रममा नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा र सोही नगरपालिकाको वडा नम्बर 9 इन्द्रायणी घाटमा ट्विन जडान गरी सञ्चालनमा ल्याइएको हो भने इन्द्रायणी घाटमा दोस्रो ट्विन जडान कार्य समेत भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यसक्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टा स्थित नम्बर 1 सैन्य तालिम केन्द्र र सो स्थानबाट बाढ़ी प्रभावित विभिन्न स्थानहरूमा सैनिक हवाई साधनबाट र सम्भव भएका स्थानहरूमा स्थल मार्गबाट समेत ढुवानी गरिरहेको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा भइरहेको खोज तथा उद्धार कार्यको भदौ 18 गते निरीक्षण गर्नुभएको छ। शुक्रमा उहाँले प्रभावित इलाकामा भइरहेका खोज तथा उद्धार कार्यको प्रगति विवरणबारे जानकारी लिनुभई आवश्यक निर्देशन दिनुभएको थियो। यस्तै उहाँले टिमुरे, साप्रुबेसी, खाल्डे र मैलुङ लगायत बाढ़ीबाट क्षति भएका बस्तीहरू र विभिन्न जलविद्युत आयोजनाको सुरुङमा भइरहेका खोज तथा उद्धार कार्यको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 वटा एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा

0: सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गाना।
1: नेपाली सेना आउँदैछ, ल नाचिकन बस्नु है, हामी आउँदैछौ, ढुक्क भएर बस्नु, हामी नजिकै आइसक्यौ, नजिकै आइसक्यौ।
2: यो आवाज माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र जीवनको खोजी गर्न पुगेका नेपाली सेनाका उद्धार कर्मीहरूको हो। जब सैनिक उद्धार कर्मीहरूले हामी आउँदैछौ न आत्तिनुहोस् है भने अध्यारो सुरुङभित्रबाट पनि हुन्छ भन्ने आवाज सुनियो। अध्यारो सुरुङभित्रबाट आएको त्यो आवाज केवल एउटा जवाफ थिएन, त्यो त ठूलो आशा र जीवन अझै बाँकी छ भन्ने विश्वासको आवाज थियो। भदौ 10 गते आएको भीषण हिमबाढ़ीले त्रिशुली र भोटेकोशी नदीमा रहेका दर्जन बढ़ी विद्युत गृहहरूमा ठूलो क्षति मात्र पुर्याएन, सयौं नागरिकहरू बाढ़ीसँगै बगे भने अरू सयौं प्राविधिक तथा कामदारहरू सुरुङहरूमा थुनिए। नेपालको इतिहासमै विद्युत गृहहरूमा पुगेको सबैभन्दा ठूलो क्षति सायद यही नै थियो, अनि सयौं नागरिकहरू बाढ़ीको भेलसँगै सुरुङभित्र थुनिएको पनि यति ठूलो घटना पहिलो पटक भएको थियो। बाढ़ी लगत्तै खोज उद्धार उपचार तथा राहतमा सक्रिय नेपाली सेना सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि पनि घटनाको पहिलो प्रहरबाट नै खटिएको थियो। नेपाली सेनाबाट खटिएको उद्धार टोलीले बाढ़ी लगत्तै रसुवामा पर्ने रसुवागढ़ी जलविद्युत आयोजनाबाट 2 जना, माथिल्लो त्रिशुली 1बाट 257 जना र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 जना गरी 268 जनाको सकुशल उद्धार गरेको थियो। यसै गरी नुवाकोटमा पर्ने माथिल्लो त्रिशुली 3Bबाट 2 जना, त्रिशुली जलविद्युत आयोजनाबाट 3 जना, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 जना र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 जना गरी 14 जनाको सकुशल उद्धार गरेको थियो। विद्युत गृहका सुरुङहरू बाढ़ी लेदो र विशाल ढुंगाहरूले पुरिएका थिए, अनि त्यसभित्र थुनिएका थिए सयौं व्यक्तिहरू। ती व्यक्तिहरूको सकुशल उद्धारको उद्देश्य सहित नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायहरू, टनेल विज्ञहरू, विद्युत प्राधिकरण विज्ञहरू लगायतको टीम भदौ 10 गतेदेखि नै अनवरत रूपमा लागिरह्यो। दिन बित्दै गए पनि आम मानिसमा बेचैनी बढ़दै गए पनि कैयौं जोखिम र चुनौतीहरूलाई पन्छाउँदै उद्धार कर्मीहरू आफ्नै जीवनलाई दाउमा राख्दै अनवरत रूपमा सुरुङभित्र फँसेका व्यक्तिहरू खोजिरहे। त्यसैको ठूलो उपलब्धि स्वरूप बाढ़ी आएको 10 दिनपछि अर्थात भदौ 19 गते नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार गरेको छ भने 1 जनाको शव निकालेको छ। यस्तै अनकन्तार सुरुङभित्र थुनिएको 11 दिनपछि अर्थात भदौ 20 गते अर्को चमत्कार भएको छ। नेपाली सेनाको टोलीले माथिल्लो त्रिशुली 1बाट अर्का 1 जना चिनिया नागरिकलाई सकुशल उद्धार गरेको छ भने खोज तथा उद्धारको क्रममा बेत्रावतीमा भग्नावशेष भएको घरबाट 1 महिलाको समेत जीवितै उद्धार गरिएको छ। त्रिशुली 3Aमा भएको उद्धारका दौरान कमाण्डरका रूपमा खटिनुभएका प्रमुख सेनानी श्री गंगा बराल:
3: अलिकति हामीले यो बाढ़ी आएपछि नेपाली सेनाको स्पेशल फोर्स कम्ब्याट इन्जिनियर र डिजास्टरको सर्च एन्ड रेस्क्यु टिमहरू यहाँ डिप्लोय भएको थियो। रिजल्ट आउनको लागि अलिक ढिलो भए पनि हामीले रिजल्टले जेन गरेका छौँ। उहाँहरूको त अब खोजी कार्य भइरहेको छ, अझै पनि टिमहरूभित्र नै उहाँहरूले सर्च कार्यवाही गरिराख्नु भएको छ। सबै पार्टबाट सबैले आफ्नो आफ्नो पार्टमा राम्रो कोर्डिनेसन गरेर काम गर्छ। यसमा एनडिएको टेक्निकल सपोर्ट, यसरी काठमाडौँबाट आउनुभएको इन्जिनियर उदय नौपाने लगायतको टिमहरू पनि हुनुहुन्थ्यो, उहाँहरूको पनि टेक्निकल हामीलाई गाइडलाइनमा चाहिँ हामीले काम गर्यौँ र विभिन्न अरू सुरक्षा निकायसँग पनि राम्रो कोर्डिनेसनमा चाहिँ भएकोले पनि हाम्रो शेष हुने कारण चाहिँ त्यो पनि हुन्छ। भित्रको अवस्था अझै सर्चको कारवाही हुँदैछ भने चाहिँ पहिले नै अब त्यो फ्यास गऱ्यो भनेदेखि फेरि मान्छेको हरेक कुराहरू लाग्छ।
2: 10-11 दिनसम्म सुरुङको अन्धकारमा फेरि जीवनको उज्यालो हेर्ने आशाले धड्किरहेको मुटुलाई नेपाली सेनाको उपस्थितिले शान्त बनाएको थियो। सुरुङभित्रको अन्धकार र हिलोको दलदलमा अन्तिम सास गन्दै गरेका चारजनालाई नेपाली सेनाको अथक प्रयासले जीवनदान दिएको थियो। नेपाली सेनाको अविच्छिन्न प्रयासले कवीर महर्जन, सञ्जय शाह, चण्डिका कुमारी श्रेष्ठ र एक चिनिया नागरिकले पुनजीवन पाउनुभयो। कोही त औलानी भन्ने झिनो आशाको त्यान्द्रो समाएर भोक, प्यास र त्रासको बीचमा सुरुङमा फस्नुभएका सञ्जय शाहले उद्धारपछि नेपाली सेनासँग गर्नुभएको कुराकानी।
4: म कन्ट्रोल रूममा अपरेटर काम गर्थे। कन्ट्रोल रूममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो। अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर। अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किनै पाएँ।
5: अब यत्रो बाहिर निस्कि 8 दिनमा बाहिर निस्किनु होला त, यो त दोस्रो जीवन हो है। होइन, आज 19 गते, 9 दिन भयो,
4: 10 गते 10 बजे एक्सिडेन्ट भयो। हामी टर्न टाइम नोट गर्छौँ कन्ट्रोल।
5: त्यही त कस्तो छ हजुरलाई,
6: मलाई
5: भन्नु चाहनुहुन्छ नेपाली
6: सेनालाई उद्धार कार्यदेखि लिएर अहिलेसम्म पनि अहिले पनि उहाँहरूको कार्य जारी नै छ।
2: हजारौं जीवनलाई तहस नहस बनाउने गरी आएको बाढ़ीको भेलमा आफ्नो छोरा, श्रीमान, श्रीमती, बुवा, आफ्ना आफन्त बेपत्ता भएको खबरले एउटा परिवारलाई कतिसम्म अत्यायो होला। हरेक दिन बाढ़ीले बगाएका सब फेला परेको समाचार सुनिरहँदा परिवारको मनमा कस्तो आधी फुट्यो होला। विपदको यही घाउमा मलहम लगाउन नेपाली सेना अग्रपंक्तिमा खटिँदै गरेको उद्धारले आफ्नो परिवारको सदस्यको सास भिटाउने आश मारिसकेकाहरूलाई पनि सुरुङभित्रबाट भर्खरै पाएको पुनजीवनको उदाहरणले नयाँ आशा र विश्वास दिलाएको छ। बेपत्ता भएको 10 दिनमा सुरुङबाट नेपाली सेनाले सकुशल उद्धार गरेपछि नेपाली सेनासँग कुरा गर्नुहुँदै सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको परिवारजनको खुशी यस्तो छ।
7: म आज नेपाली सेनाले मेरो जुन भाइलाई जुन जीवितै उद्धार गर्नुभयो त्यसप्रति म नेपाली सेनाको म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र जुन नेपाली सेनाले गर्नुभयो कार्यमा म 100% यो जीवितै उद्धार गर्न सक्ने क्षमता बनाएर चाहिँ उद्धार गर्नुभयो, त्यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
8: मारिसकेको थियौँ, धेरै धेरै धन्यवाद होइन उहाँहरूको लागि, यस्तै गरिरहनु सधैँभरि होइन गरिरहनु।
2: त्रिशुली 3 एकै सुरुङबाट बाढ़ीको 10 दिनपछि सकुशल उद्धार गरिएका थिए किर्तिपुरका कवीर महर्जन। करिब 200 मिटर सुरुङको लेदो र हिलो पन्छाउँदै तथा हजारौं घनमिटर माटो र ढुंगा हटाएर सुरुङको मुख पत्ता लगाई उहाँको उद्धार गरिएको थियो। संसारले नै चमत्कार मानेको यस उद्धारको विश्व समुदायले नै प्रशंसा पनि गरेको छ। यसले नेपाली सेनाको क्षमता, दक्षता र आफ्नो देश र जनताप्रतिको अटुट निष्ठा पनि दर्शाएको छ। उद्धार पश्चात नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत कवीर महर्जनका परिवारहरूले नेपाली सेनासँग साटेको खुशी यस्तो छ।
9: पहिला त मलाई थाहा थिएन, म 7:30 कन्ट्याक्ट भएको थियो, फोन नै भएको थियो, च्याखल भयो, मैले खाएँ भने उहाँले म त अब होइन पारस पुगिसके, त्यतिकै त नेटवर्क हुँदैन त्यहाँ काम गइहाले, यसो मैले मोबाइल खोलेर हेरेँ ट्याम गयो भनेर सुने कि मैले चाहिँ, अनि मलाई आत्तियो होइन फोनै लागेन, ड्याम त खोलामा हो, ड्याम गयो होला, उहाँहरू माथि नि पर्छ नि त, अब त्यही बस्यो होला भित्र, अब त्यही सुरक्षित होला नि त, अब रेस्क्यु गरेर ल्याइहाल्छ नि हाम्रो नेपाली आर्मीले भनेर म त्यो दिन त त्यति ढुक्कै भएँ। नेपाली आर्मीले चाहिँ धेरै नै हेल्प गरेको, नेपाली सेनाले धेरै धेरै धन्यवाद, हाम्रो परिवार मतर्फ होइन, नेपाली सेना नभए सीमा बस्दिन थियो होला होइन, उहाँहरू पनि आफ्नो प्राणको नि होइन दाउमा राखेर ज्यानकै ड्रममा राखेर बचाउनु भएको नि, नेपाली सेनालाई पनि धेरै नै धन्यवाद।
2: सुरुङबाट उद्धार गर्ने कार्य सामान्य उद्धार भन्दा धेरै फरक हुन्छ। सुरुङभित्र उद्धार गर्दा बाटो खोलेर सुरुङको अवस्था, पानी र लेदोको स्थिति, अक्सिजन, पहिरोको जोखिम, संरचनाको मूल्याङ्कन गरेर अघि बढ़नुपर्छ। त्यसैले उद्धार टोलीले सुरुङको अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा खोजी गरिरहेको छ। उद्धारका लागि सुरुङभित्रको अवस्था पहिचान गर्ने, अवरोध हटाउने र सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। यसका लागि नेपाली सेनाले आफ्नो प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण प्रयोग गरिरहेको छ। सञ्जय शाह र कबीर महर्जनको जीवितै तथा अर्का एकजनाको शव निकाल्न सुरुङभित्र नै गएर खटिनुभएका सेनानी श्री मिलन कुमार जोशी
10: अहिलेसम्म हामीले बोलाएर चाहिँ उहाँहरूले रेस्पोन्स गर्नुभयो, कतिले अलिक सानो रेस्पोन्स गर्नुभयो, उहाँले अलिक कम रेस्पोन्स गर्नुभयो, अरू पनि अनकन्सियस हुनुभएको छ, नछोडो हामी अझै सर्च गर्छ, कोही कन्सियस इच्छुमा भएको छ, आवाज सबै यदि मात्र छ, उहाँहरू पनि छ, अर्को टनेलको मुखबाट चाहिँ छिरेको चाहिँ त्यो 10-15 फिटको घुँडा ठुल्ठुलो घुँडा माथिसम्म छ, हामी चाहिँ लगभग लगभग त्यो चाहिँ कति छ भन्ने जुन चाहिँ सातौँ तल्लाको त्यो जुन चाहिँ रोडबाट माथि टप ग्राउन्डबाट कति फिट थियो लगभग हामीले चाहिँ कतिसम्म चाहिँ छोएरै गयो लगभग कल गरेर गयो कम्प्युटरकोमा चाहिँ अहिले त्यस्तो छैन मल्टिपल रुम्सहरू हामीले देख्यौँ त्यहाँ के छ उहाँहरूतिर पनि जानुभएको छ नयाँ कन्स्ट्रक्सन गरेको त्यहाँ वालहरू पनि थियो त्यहाँ हामीले च्याएर पनि अलिकति पठाउन ट्राई गर्दा पनि त्यो सामान चारजना गएर धेरै त्यो हेरेको हाम्रो चाहिँ हिरो भएर बनको चारजना र हाम्रो तिनजना र हाम्रो रेन्जर दुईजना भाइ टोटल चारजना मेनुसमा चाहिँ अरू चाहिँ हाम्रो विकास
2: सुरुङबाट उद्धार गर्ने क्रममा नेपाली सेनाका धेरैजनाले आफ्नो ज्यानलाई जोखिममा राखेर दिन रात नभनी मेहनत गरिरहनु भएको छ। सोही मेहनतको प्रतिफल नै हो केही व्यक्तिको जीवितै उद्धार, जसलाई संसारले चमत्कार मानेको छ। यो चमत्कार नेपाली सेनाका सकल दर्जाको मेहनत र कर्मठ योगदानको नतिजा हो। उद्धारमा खटिएका टोलीहरूको अनुभव यस्तो छ।
11: जम कृष्ण नेपाली, अहिले म 3B हाइड्रो पावरमा छु। हामी चाहिँ यहाँ भएको भवन र घरहरू चाहिँ खोज्नको लागि चाहिँ हामी यहाँ 3B हाइड्रो पावरको घरहरू भवनहरू र त्यहाँ काम गर्ने धेरै चाहिँ व्यक्तिहरू चाहिँ यहाँ पस्नुभएको भनेर खोजिरहेको छ। घर 3 तलेसम्म घर छ भन्ने कुरो चाहिँ हामीले पानी पऱ्यो भने चाहिँ त्यो पानीको मध्यनजर राखेर ब्रेक गर्छौँ।
12: सबैभन्दा चुनौती समस्या के भयो भने यहाँको चाहिँ इमर्जेन्सी एक्जिट पनि रहेनछ, सब वे रहेछ, सब वे पनि धेरै तल डाउन लेभलमा रहेछ। यहाँ त एउटा पहाडै आएर चाहिँ छ्याप्पै बसेछ, पावर हाउसको बाहिरी घर चाहिँ केही पनि देखिएको छैन, बगरमै छ, ठुला ठुला चट्टानहरूले भरिएको, त्यो चट्टानहरू ब्लास्टिङ गर्ने खन्ने काम कन्टिन्यू अहिले चाहिँ 6 एक्सकाभेटर एउटा चाहिँ मिनी एक्सकाभेटर त्यो टनलभित्र लानलाई भनेर त्यहाँ लगेर स्ट्यान्ड बाई राखेका छौँ। 6 एक्सकाभेटरले काम गरिरहेछ, भित्र कतिसम्म लेदो गएको छ अझै आकलन गर्न सकेको छैन। अब त्यो लेदो धेरै भित्रसम्म गएको छैन र त्यहाँ जान सक्ने कन्डिसन भयो भने टनल खुल्ने छ। चुनौती त यहाँ त धेरै नै छ, अब यो त सुरुदेखि नै अब चाहिँ यहाँ दलदलहरू त्यस्तै छ, बाहिर बाहिर ठाउँमा गएर फस्ने ठाउँ छ। टनलभित्र जाँदाखेरि पनि 6 मिटरको हाइटको टनलमा 6 मिटर ओपन गर्न भित्रसम्म चाहिँ सम्भव छैन, हामीले अब 2.5 मिटर ओपन गर्न सक्यो भने त्यसमा दलदल के छ त्यसको सेफ्टी हेरेर हामीले काम गर्ने छौँ।
13: लगातार होजबाट चाहिँ पानी हालेर चाहिँ हामीले होल जाने बाटो चाहिँ एउटा अब्जेक्सन चाहिँ गरायो जाने बाटो, हामी त्यो बनाइसकेपछि हामीले आवाज कोही हुनुहुन्छ भनेर आवाज आएर आवाज चाहेको आवाज आयो, आवाज आइसकेपछि चाहिँ हामीले चाहिँ अझै त्यसलाई चाहिँ बाटो बनाउँदै जाँदै गऱ्यो, भित्र चाहिँ गएर चाहिँ खोज्दाखेरि त्यहाँ 2 मान्छेले जीवित नै फेला पऱ्यो, भित्र फेरि दलदलले माटो नै त्यसलाई चाहिँ हामीले लाइफ बोर्डिङहरूको मद्दतद्वारा चाहिँ भित्र गएर चाहिँ हामीले चाहिँ 2 व्यक्ति चाहिँ जीवितै उद्धार गऱ्यौँ र आफूलाई पनि गर्व फिल भएको छ। खोज्दाखेरि चाहिँ आफूलाई नसोचेको कुरालाई पनि सम्भव गराउन सक्ने क्षमता चाहिँ समूहमा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो।
2: यस दौरान उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल पनि परिचालित भएका छन्। नेपाल प्रहरीले बेपत्ताको विवरण संकलन, परिवारसँग समन्वय र सुरक्षा व्यवस्थापनको कार्य गरिरहेको छ भने नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार प्रयास गरिरहेको छ। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री अशोक थापा,
14: सुरुङभित्र फँसेको हकमा चाहिँ नेपाली सेनाले आफ्नो ट्रेन म्यान पावर युज गरेर काम गरिरहेछ, त्यसमा चाहिँ हाम्रो नेपाल प्रहरी ट्रेनहरू नभएको हुनाले सुरुङभित्रकै हकमा चाहिँ नेपाल प्रहरी छैन, सुरुङ बाहिरकोमा चाहिँ जोइन्ट रूपमा नेपाल प्रहरी सशस्त्र प्रहरी आर्मीको सर्च एन्ड रेस्क्यूको काम भइराखेको छ, सुरुङभित्रकै हकमा चाहिँ नेपाली सेनाले गरिरहेछ। नेपाल प्रहरीले त अलि धेरै लासहरू फेला परेको हुनाले हामीले चाहिँ अब यो मजुलको कार्य सँगसँगै फोरेन्सिक डक्टरहरू हुनुहुन्छ उहाँहरू मार्फत चाहिँ डिएनएको नमुना संकलन कार्य चाहिँ विशेष भइरहेको छ। आफ्नो छ, जस्तो आर्मी सर्च एन्ड रेस्क्यू गर्छ, पुलिसले मजुले गर्छ, होइन त्यसरी काम भइरहेछ। सरकारलाई सपोर्टहरू सबै ठाउँबाट आएको छ, थप मद्दत आएको छ, काम भइरहेको छ। यहाँको भूगोल चाहिँ अलिक जटिल भएको हुनाले चाहिँ मान्छेले गाडीमा गएर हिँडेर उद्धार गर्न सक्ने अवस्था नभएको, हेली मार्फत नै जानुपर्ने, वारपार गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जानु भएको भएर चाहिँ अलिक बढी चाहिँ हेलीहरूको युज भइरहेछ।
2: सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धार आफैमा जटिल र जोखिमपूर्ण कार्य हो। सुरुङभित्रको अवस्था कस्तो छ, कति दूरीसम्म पुग्न सकिन्छ, कहाँ अवरोध छ र त्यहाँ फसेका मानिस कस्तो अवस्थामा छन् भन्ने कुरा उद्धारकर्ताले विवेकपूर्ण ढंगले सोचेर अगाडि बढ्नुपर्ने हुन्छ। सो क्रममा उद्धार टोलीले अनेकौं चुनौती पार गर्नुपर्छ। नेपाली सेनाले गरिरहेको उद्धारका बारेमा आफ्नो अनुभव साट्दै सुरुङमा आफन्त हराएका स्थानीय व्यक्तिहरू
15: म 10 गतेको दिनै 12 बजीतिर आइपुग्यो। आइपुग्दाखेरि यहाँ पुरै खेत बिजेत छ, त्यो सबै हेरे। मेरो भाइ पनि एकजना यहाँ, मेरो भाइ पनि यहाँ छ। भाइ पनि अहिले खेलपारी आयो, मेरो कमान्ड टिम भाइ है। कतै यो सुरुङभित्र पाउँछ कि भन्ने आशमा म दिनका दिन धैराएको छु। नेपाली सेनाले त वर्षसम्म दुःख गरिरहेको होइन, मिसिन लगाएर हुन्छ कि के लगाएर हुन्छ कि ब्लास्टिङ पड्काएर अब हरेक थोक दुःख गरिरहेको छ भित्रको मान्छे उद्धार गर्नको लागि। अहिलेसम्म दुईजना जिउँदो, एकजना लास निकाल्यो होइन।
16: त्यो प्राकृतिक विपद, यो बाढी आइसके पछाडि भोलिपल्ट दिन चाहिँ म यहाँ उपस्थित भएको थिएँ। न्युजमा मैले देखेँ, अनि एउटा कुनै सरहरूले मलाई चाहिँ त्यहाँ अपरेटरहरूले चाहिँ मेसिन पुर्याउनु सकेन, त्यहाँ गएर उद्धार कार्यमा चाहिँ मेसिन जानु सक्ने अवस्था एकदमै जटिल छ भनेको चाहिँ म पनि एज अ स्काफ अपरेटर भएको नाताले मैले चाहिँ गएर मेरो आफ्नो चाहिँ सिप कौशलतामा प्रदर्शन गरेर हराइरहेको व्यक्तिहरूलाई खोजी कार्यमा म पुग्नुपर्छ भन्ने एउटा मनोभावना बोकेर म यहाँ आएको हो। म आउने बित्तिकै हाम्रो स्पेसल फोर्सको सरहरूसँग जोइन भए, अनि उहाँहरूकै सहकार्यमा उहाँहरूले दिएको चाहिँ डिरेक्सन, उहाँहरूले दिएको टास्क म पुरा गर्दै आएँ। हामी एकदमै ग्राउन्ड लेभलमा बसेर काम गरिरहेछौँ। अनि नेपाल आर्मीले यस्तो जटिल परिस्थितिलाई पनि एउटा चाहिँ नर्मल बनाउनको निम्ति चाहिँ यति धेरै लागि पर्नुभयो। हामी जस्तो एउटा सिभिल मान्छेहरूले चाहिँ केही गर्न चाहन्छौँ भन्दा एउटा ठाउँ दिनु हो, र आज केही समय लागे पनि तर हाम्रो काम चाहिँ एउटा सफल भएको छ। म नेपाल आर्मीलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु।
2: श्रोता, सुरुङभित्र उद्धार टोली प्रवेश गर्नुअघि सुरुङको संरचना, पानीको बहाव, भित्र जम्मा भएको माटो तथा ढुङ्गा र अन्य अवरोधको अवस्था बुझ्नुपर्ने हुन्छ। आयोजनाको प्राविधिक पक्षबाट प्राप्त सूचना पनि उद्धार टोलीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्रममा सुरुङको बनोट, प्रवेश मार्ग र सम्भावित पहुँचबारे सम्बन्धित आयोजनाका प्राविधिकसँग निरन्तर समन्वय गरेर खोज तथा उद्धार अघि बढ़ाइएको छ। त्रिशुली 3A र बी आयोजनाको सुरुङको अवस्था र उद्धारका क्रममा भइरहेको प्राविधिक सहकार्यबारे जानकारी दिनुहुँदै त्रिशुली 3B आयोजनाका प्रबन्ध संचालक श्री आनन्द ढुंगेल
17: स्पेसल फोर्सेस हामी तीनजना चाहिँ अफिसको मान्छेहरू र सेनाको 16 त्यहीँबाट काम सुरु भयो हो। उहाँले नै यसलाई चाहिँ सुरुमा म्यानुअली या इक्विपमेन्ट केही नभएको अवस्थामा एकदमै कठिन परिस्थितिमा उहाँले आफ्नो तर्फबाट सबै लगाएर आफ्नो तर्फबाट प्रयास गर्नु भएको छ। त्यसपछि हामीले लिएर आयौँ एउटा मेसिन, दुईवटा अरू मेसिन लिएर आउँछौँ। अलिकति त्यसले काम अलिकति स्पिड पर्ला। अनि त्यसपछि सेनाबाट फेरि थप ट्रुप्सहरू पनि आउनुभयो। अनि अहिले टोटलमा यहाँ लगभग मैले सम्झेसम्म 50-55 विभिन्न समूहको ट्रुप्स यहाँ कार्यरत छ। उहाँहरूले अब आफ्नो तर्फबाट सबै मेहनत गरेर प्रयास हुनुहुन्छ, तर उहाँहरूले आफ्नो
2: त्यसो त भटेको सीको यस विपदमा नागरिकको जीवन रक्षा गर्न खटिएको नेपाली सेना आफै पनि गहिरो पीड़ाबाट गुज्रिरहेकै छ। नेपाली सेनाका 45 सकल दर्जा बाढ़ीको भेलमा बेपत्ता भएका छन् भने धेरै सैनिकहरू घाइते छन्। कतिपय जवानका आफ्नै घर परिवार भोटेकोशीको बाढ़ीमा परेका छन्। सैनिक संरचनाहरू बगेका छन्। तर आफ्नै सहकर्मी र परिवार हराउँदाको शोकलाई दबाएर पनि नेपाली सेनाका सकल दर्जा नागरिकको जीवन खोजिरहेका छन्। विभिन्न प्रतिकूलता र कठिनाईका बावजूद सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेको प्रयासबारे जिल्ला प्रशासन कार्यालय नुवाकोटकी प्रमुख प्रशासकीय अधिकृत श्री साबित्रा भण्डारी:
18: नेपाली सेना सबभन्दा पहिला चाहिँ खोजी, त्यसपछि उद्धारमा खटिनु भएको छ। त्यसित सँगसँगै हामी सरकारी निकायका 4 संयन्त्रहरू, नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, हामी एकै ठाउँमा एउटै टेबलमा बसेर खोजी, उद्धार प्लस राहतको काम हामी संयुक्त रूपमा मिलेर एक आपसमा गरेका छौँ। र अलिकति कार्य विभाजन हुँदाखेरि खोजी र उद्धारको कार्य नेपाली सेनाबाट बढी मात्रामा भएको छ। उद्धार गर्न जाँदाखेरि त्यहाँ राहत पनि लिएर छोड्नु भएको छ, कोहीमा माथिबाट छोडिदिएर हुन्छ कि, र यता हाम्रो एपिएफ तर्फको हेलिकप्टरहरू जान नसक्ने अलिक दुर्गम ठाउँहरूमा, अलिक अप्ठ्यारो ठाउँहरूमा नेपाली सेनाको गएको छ। उहाँहरूको चाहिँ भूमिका त हामी यहाँ अहिले सामान्य उसमा भनेर साथ दिने छैन। उहाँहरूको भूमिका महत्वपूर्ण छ र उहाँहरूले महत्वपूर्ण भूमिका निभाइरहनु भएको छ। हामी एउटै गभर्मेन्टका एउटै विङ्सहरू मिलेर यो आपतकालीन स्थितिमा एकै ठाउँ भएर हामी बिहानदेखि हामी एक ठाउँ मात्र होइन, धेरै ठाउँको टिम म्यानेजमेन्ट अनि होल्डिङ सेन्टरहरू छ हाम्रो चाहिँ अहिले 19 होल्डिङ सेन्टर छ। त्यहाँ होल्डिङ सेन्टरमा हाम्रो साथीहरू पालैसित पुग्नु भएको छ। अहिलेको अवस्थामा चाहिँ राहतमा पुगेको भन्ने लगभग हाम्रो जानकारीमा आएसम्म कुनै होल्डिङ सेन्टरमा नपुगेको अवस्था छैन।
2: यस्तो अवस्थामा उद्धार केवल एउटा निकायको प्रयासले सम्भव हुँदैन। सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित आयोजना, प्राविधिक जनशक्ति तथा विदेशी विशेषज्ञ सहितको निरन्तर समन्वय र सहकार्य आवश्यक हुन्छ। यही समन्वय मार्फत उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। पछिल्लो समय नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी विज्ञ सहितको खोज तथा उद्धार टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइरहेको छ। जलविद्युत आयोजनाहरूको सुरुङमा भइरहेको खोजी कार्यबारे जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी श्री झविन्द्र बहादुर रेश्मी मगर,
19: 7 टनेलमा तैनाथ हुने क्रममा मुख्य गरी 3A हाम्रो टोली तैनाथ भइसकेपछि अहोरात र खटेर 2 जीवित नेपाली नागरिकको उद्धार गर्न सफल भएको छ र अझै पनि खोज तथा उद्धारको कार्य जारी नै रहेको छ। त्यस्तै गरी 3B कुरा गर्दा तैनाथ भएको टोलीले त्यहाँ विभिन्न खोज गर्यो। 15 तल गहिराईमा खोज्दा पनि कुनै घर तथा अफिसको कुनै लोकेसन फेला पार्न नसकेपछि अहिले चाहिँ अडिट 1 अडिट 2 बाटो क्लियर गरी त्यो खोज तथा उद्धारको कार्य निरन्तरता दिइरहेको छ। त्यस्तै छिलेमे हाइड्रो पावरको कुरा गर्दाखेरि 110 टनेलभित्र छिरेर खोज तथा उद्धार कार्य गर्दाखेरि कोही पनि फेला पार्न सकेको छैन, तथापि हाम्रो खोज तथा उद्धारको कार्य जारी नै छ। त्यस्तै लाङटाङको कुरा गर्दा हाम्रो तैनाथ भएको टोली 60 भित्र टनेलमा छिरेर खोज तलास गर्यो, तर चाहिँ त्यो टनेल चाहिँ ब्लक भएको देखिसकेपछि अन्य ठाउँबाट एउटा पाल पारी भित्र गएर खोज तलासको कार्य जारी राखेको छ, तथापि अहिलेसम्म केही पनि भेट्न सकिएको छैन। त्यसै गरी रसुवागढी हाइडोको कुरा गर्दाखेरि हाम्रो टोली 275 टनेलभित्र छिर्यो, त्यहाँ खोज गर्दाखेरि केही पनि फेला परेन र टनेल त्यो भन्दा अगाडि चाहिँ ब्लक भएर बसेको रहेछ। त्यसपछि वैकल्पिक बाटोबाट पावर हाउस, कन्ट्रोल पोइन्ट र ट्रान्सफर्मर रूम त्यहाँभित्र पनि खोजी कार्य जारी गर्दा केही पनि फेला पार्न सकिएको छैन। अब आयो अप्पर त्रिशुलीको हाकुको कुरा गर्दाखेरि हाम्रो टोली त्यहाँ छिरेर खोज तलास गर्दाखेरि चाहिँ अडिट 4 180 भित्र गइसकेपछि एकजना जीवित चाइनिज नागरिक रेस्क्यु गर्न सक्यौं र अझै पनि खोज तथा उद्धारको कार्य जारी छ। त्यसै गरी अर्को मैलुङमा पनि हामी खोज तथा उद्धारको कार्य गर्यौं। 200 भित्रसम्म जाँदाखेरि चाहिँ हामीले चाहिँ राफ्टको सम्म प्रयोग गरेका छौँ र ओभरअल हेर्दाखेरि चाहिँ भोटेको सीमा आएको अकस्मात बाढीले प्रभावित भएका क्षेत्रहरूमा हाम्रो मुख्य उद्देश्य भनेको जीवन रक्षा नै हो र त्यसको लागि चाहिँ खोज तथा उद्धारको कार्य चाहिँ अहोरात र खटेर गरिरहेको छ र यो कार्य जारी नै छ।
2: श्रोता, सुरुङभित्रको अध्ययारो जति गहिरो भए पनि बाहिरबाट भइरहेको खोजी र उद्धारको प्रयास रोकिएको छैन। आफ्ना सम्पर्कविहीन भएका प्रियजनको पर्खाई, आशा र हर एक सम्भवलाई कायम राख्न नेपाली सेना आफ्नो कर्तव्य पथमा अग्रसर छ। भोटेकोशी बाढ़ीपछि शुरू भएको सुरुङ केन्द्रित खोज तथा उद्धार कार्य जतिसुकै चुनौतीपूर्ण भए पनि सुरक्षा कर्मीहरूको खोजी कार्य जारी छ, प्रयास जारी छ र यो कर्म निरन्तर अघि बढ्नेछ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु। नमस्ते।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
22: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
22: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
23: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
24: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
25: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
25: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
25: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
25: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9826152067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
26: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
27: चलिरहेको देखेन भन्यो,
28: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
27: गतिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
27: चेस्का बाजे त्यहाँ छ, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
29: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
26: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
30: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 9816634372।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
7: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर, त्यस्तै लोबेट हेर, त्यस्तै सोफा, पर्दा, कार्पेट हेर, सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702025, मोबाइल 9856033878, 9841356558।
9: मेरी आमैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
8: प्रोपाइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
4: 9856602068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9856602078।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालू, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625 14 377 र 98 5

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1157
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
5: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
8: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
9: टीवीएस साथ छ हाम्रो।
10: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0658414377, मोबाइल 98560443।
12: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
13: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
14: ओमकार,
13: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
14: ओमकार,
13: अनि घरमा पूजा सामग्री पनि छैन भने
14: ओमकार,
13: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
14: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
13: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
1: शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4 प्रस्तुत गर्दछ
15: खुल्ला तीज गीत प्रतियोगिता 2083 साथमा विविध सांस्कृतिक कार्यक्रम
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 25,000 रुपियाँ र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार 15,000 रुपियाँ र प्रमाण पत्र,
15: तृतीय पुरस्कार 10,000 रुपियाँ र प्रमाण पत्र,
2: सान्त्वना पुरस्कार 5,000 र सहभागी समूहलाई 1,500 प्रदान गरिनेछ।
15: राष्ट्रिय लोकदोहोरी गायिका शीला आले साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति।
2: प्रतियोगिता हुने मिति यही भाद्र 29 गते सोमबार।
15: समूह दर्ता गराउने अन्तिम मिति यही भाद्र 29 गते बिहान 10 बजेसम्म।
2: टिम दर्ता शुल्क 500 रुपियाँ।
15: प्रतियोगिता हुने स्थान शुक्लागण्डकी 4 दोलेगौंडा बेपिचो।
2: प्रतियोगिता शुरू हुने समय बिहान 11 बजे।
15: आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति ओडा नम्बर 4।
2: सह आयोजक शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 4 को कार्यालय।
15: थप जानकारीको लागि सम्पर्क 98061 98461 49304 र 98462 26743।

0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856602676।
3: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
6: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
6: सम्पर्क मोबाइल 9857065119 र 9864497056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
4: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
16: कुटी हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
17: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि।
16: गतिलो ठाउँ चाहिँ कहाँ छ?
17: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
18: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।

0: 7.6
1: शुक्ला गंडकी एफएम 97.6
2: शुक्ला गंडकी टाइम चेक
3: यति बेला रातिको ठीक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार, बिहान नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तप्यामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। उत्तरी गोर्खा स्थित बुढी गण्डकी र थेराङ खोलामा आएको भीषण बाढ़ीले दुईवटा पुल बगाएपछि मनासुलु पदमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पदमार्ग अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय गोर्खाले अर्को सूचना नआएसम्मका लागि मनासुलु पदमार्ग र लार्के पास यात्रामा तत्काल रोक लगाएको छ। शरद तत्कालीन पर्यटकीय सीजन शुरू हुनै लाग्दा पदमार्ग टुटेपछि लोर्के पास तर्फ निस्किएका सयौं पर्यटक बीच बाटोमै अलपत्र परेका छन्। पर्यटन विभागका अनुसार यी सिजनमा 32 टोलीका 367 आरोहीले हिमाल आरोहणको अनुमति लिएकोमा मनासुलुका लागि मात्रै 29 टोलीका 348 आरोही छन्। भारीले पुल बगाएपछि मनासुलु आरोहण पदयात्राका तत्कालीन पालिका नराम्ररी प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालय सूचना जारी गर्दै यात्राको तयारीमा रहेका र वा यात्रामा निस्किसकेका सबैलाई थप सूचना नआएसम्म यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। भारीले भौतिक संरचना ध्वस्त पारे पनि हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। मनासुलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने चुम्बने वृगपालिका 4 नामरुङ स्थित खोलाहरूमा शुक्रबार बिहान बाढ़ी ओढ़िएको थियो। बाढ़ीले दुईवटा पुलसँगै स्थानीय दुईवटा लघु जलविद्युत आयोजनाहरू समेत बगाएर लगेको छ। जलविद्युत बगेपछि त्यस क्षेत्रमा विद्युत इन्टरनेट तथा संचार सेवा पूर्ण रूपमा ठप्प बनेको छ। धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चापुल लेखी रूपमा बढ़ेको छ। गत भदौ 10 गते भटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो। सड़क सञ्चालन विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्तिलो पथ प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सड़कमा सवारीहरूको चाप थपिएपछि आगमनमा समेत प्रभाव परेको छ। का विभिन्न स्थानमा सड़क बगाएका कारण मर्मत र पुनः सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीहरूको संख्या वृद्धि भएको हो। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलामा सड़क विस्तारका लागि पहाड़ कटानको काम अघि बढ़ाउन सवारी साधनहरूको आगमनमा आंशिक रोक लगाउने भएको छ। तुइन खोलाको पहाड़ कटानका क्रममा सवारी साधन प्रभावित हुने भएकाले भदौ 22 देखि निर्धारित समय अनुसार सड़कमा आगमन रोक लगाइएको प्रमुख

0: जिल्लाधिकारी कलेश आर्यले जानकारी दिनुभयो। नयाँ ट्र्याकको खोली आगमन सुचारू गर्न केही समय लाग्ने भएकाले नारायणगढ़ मुगलिन सड़क खण्डमा सवारी आगमन न्यून भएको, समयको सदुपयोग गर्दै तुइन खोला परियोजनाको बाटो माटो र पहाड़ कटानको काम अगाडि बढ़ाउन लागि उहाँले बताउनुभयो। कृष्णवीरमा भने सड़क मर्मतको काम जारी रहेको छ। सड़क मर्मतका क्रममा नयाँ ट्र्याकको खोली सवारी आगमन सुचारू गर्ने समय लाग्ने भएकाले सोही अवधिमा तुइन खोलामा पहाड़ कटानको काम अघि बढ़ाइने भएको हो। कृष्णवीरको सड़क मर्मत सम्पन्न भई सवारी आगमन सहज नहुँदासम्म तुइन खोला क्षेत्रमा दैनिक निर्धारित कार्यतालिका अनुसार सवारी आगमनमा आंशिक रोक लगाइने प्रमुख जिल्लाधिकारी आर्यले जानकारी दिनुभयो। हिमाली जिल्ला मनाङको मेरुदण्ड लाइफलाइनको सड़क चामे बेसी शहर सड़क खण्डमा ठूलो सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। स्थानीयद्वारा ठूलो सवारी साधन सञ्चालन गर्दा सड़कको अवस्था नाजुक तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो। मर्सङदी गाउँपालिका चार च्याम्चेका सोमबहादुर तामाङ भन्छन्, स्थानीयवासीहरूको दैनिकीमा नै असर पर्ने गरी सड़क जोखिमयुक्त बनेपछि बाध्य भएर ठूलो सवारी साधन सञ्चालनमा रोक लगाएका हो। पटक पटक धारा कसम गरायौं तर सुनाई नभएपछि यसरी सबै मिलेर सड़क सञ्चालन रोकिएको हो। अन्नपूर्ण संरक्षण क्षेत्रमा विश्वका पर्यटक आउने मार्गमा नै स्थानीयवासीले हिँड्न र दैनिक चलाउन नसक्ने भएपछि यस्तो कदम चालिएको उहाँले बताउनुभयो। भोटेकोशीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित र सहरका परिवारका लागि तेस्रो चरणको राहत सामग्री पठाइएको छ। आईएनएफ नेपाल, असल छिमेकी नेपाल र पोखरेली क्रिस्चियन समुदायको संयुक्त पहलमा उत्तर गए गाउँपालिका एक र दुईका 400% परिवारलाई लक्षित गरी राहत सामग्री पठाइएको हो। राहत सामग्रीमा अत्यावश्यक खाद्यान्न, सरसफाई तथा स्वच्छता सामग्री, ओछ्यानका सामग्री र कपड़ा लगायतका वस्तुहरू रहेका छन्। स्थलगत रूपमा प्राप्त जानकारी अनुसार बाढ़ीबाट अत्याधिक प्रभावित क्षेत्र मध्ये एक उत्तर गया एकमा अझै राहत सामग्री पुग्न सकेको छैन। पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि मतदान जारी छ। संघको 36औं महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयन गर्न उद्योग व्यावसायिकहरू मतदानमा उत्रेका छन्। मतदान कार्य बिहान 8 बजेदेखि शुरू भएको हो। अध्यक्ष पदका लागि 4 जना व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा बलराम आचार्य, शोभा गौतम, उत्तम मान बुद्धाचार्य र अर्जुन पोखरेल उत्रिएका छन्। आचार्य र गौतम आफ्नो प्यानलसहित उम्मेद्वारी दिएका छन् भने बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि भिड्दैछन्। निर्वाचनको अध्यक्ष सहित 15 सदस्यीय नयाँ कार्य समिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा आएको बाढ़ीले विद्युतका संरचनामा क्षति पुर्याएपछि गोर्खाको गण्डकी गाउँपालिकामा 11 दिनदेखि बत्ती बल्न थालेको छ। लामो समयपछि विद्युत मर्मत तथा पुनस्थापनाको काम सम्पन्न भएसँगै गाउँपालिकाको प्रभावित क्षेत्रमा पुनः आइतबारबाट बत्ती बल्न थालेको हो। बाढ़ीका कारण विद्युतका पुलहरू तार तथा अन्य सामग्रीमा क्षति पुगेपछि गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत सेवा अवरूद्ध हुँदा स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा सरकारी कार्यालय समेत प्रभावित भएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी तुलसी आचार्यले बताउनुभयो। पोखराको रानी पावामा रहेको ग्लोबल कलेजियट स्कूलको भदौ 10 भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि 10,03,705 रूपियाँ सहयोग गरेको छ। विद्यालय परिवारको संकलन गरेको यो रकम प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा गर्नका लागि हिसान र प्याप्सन कास्कीका अध्यक्षहरूलाई हस्तान्तरण गरिएको हो। राष्ट्रिय विपत्तिको यो घड़ीमा राहत र पुननिर्माणमा सघाउन विद्यालयले ठूलो राशिको यो सहयोग जुटाएको हो। सहयोगको रकम जुटाउन विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, प्रशासनले योगदान गरेका छन्। श्री अद्वैत ज्ञान मार्ग नेपाल शुक्ला गण्डकी चार तनहको तेस्रो वार्षिक साधारण सभा आइतबार दुलीगढ़ामा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै शुक्ला गण्डकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले धर्म, संस्कार र संस्कृतिप्रति अद्वैत ज्ञान मार्गले चलाइरहेको अभियानको प्रशंसा गर्नुभयो। ज्ञान मार्गका अध्यक्ष डिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम मोडा नम्बर 4 अध्यक्ष राजकुमार वाकले, अद्वैत ज्ञान मार्गका संरक्षक ठाकुर प्रसाद शास्त्री, प्राध्यापक चतुर्भुज शर्मा पौडेल, डायमण्ड मा संस्थापक माधव शरण उपाध्याय, पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्र राज रेग्मी, समाजसेवी मती प्रसाद पौडेल, दुर्गाबहादुर महत, माधव प्रसाद पौडेल, बाराही साहित्य प्रतिष्ठानका अध्यक्ष केशवराज पौडेल, ज्ञानमार्गका सल्लाहकार सोम प्रसाद पौडेल लगायतले धर्म संस्कार र संस्कृत गीताको महत्वबारे बोल्नु भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुलाल पौडेल र संचालन सचिव उमाकान्त पौडेलले गर्नुभएको थियो। हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिममा पनि बिदाउने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 5:55 बजेबाट हाम्रो कार्यक्रमहरू पूरा प्रसारण हुनेछन्। तिनजेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग जालुकाको चुकु लगाएर सुत्नलाई औषधि खानु बाकी छ भने पनि औषधि घर सुत्नलाई, साथै शरीरमा गतल पानीले राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWS SSUKL LAGANDEKI@gmail.com।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
3: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
4: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
5: पण्डितमा दर्शन, पर्सी घर पैसो, रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052। मोबाइल 98 5 60 28 587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: पङ्खा
12: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि।
11: गटिलो ठाउँ चाहिँ कहाँ छ?
13: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचा, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
16: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065620209।
17: टीवीएस साथ छ हाम्रो।
18: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 27 गते शनिबार
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 98560443443।
20: शुक्ला गण्डकी एफएम 97.6।
21: घटना, दुर्घटना,
22: कला, संस्कृति,
21: स्थानीय, राष्ट्रिय,
23: अन्तर्राष्ट्रिय खेलकुद
22: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
24: शुक्ला गण्डकी समाचार।
25: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 60554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रमसम्म 2083 साल भदौ महिनाको 22 गते सोमबार भाद्र कृष्ण पक्षको एकादशी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 7 तारीक सन् 2026 नेपाल सम्बत 1146 आज निजामती सेवा दिवस र अज एकादशी व्रत। सूर्योदय बिहान 5:46 हुनेछ भने सूर्यास्त साँझ 6:20 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

परेन लेदोले चिलिमेमा उद्धार कठिन। बुढी गण्डकी र थेराङ खोलामा आएको भीषण बारीपछि दुईवटा पुल बगायो। मनासुल पदमार्ग पूर्ण रूपमा अवरूद्ध। बारीपछि रसुवागढ़ी र तातोपानी ठप्प। चीनसँगको व्यापार र कोरोला नाका केन्द्रित। नारायणगढ़ मुगलिन सड़क आजदेखि आंशिक बन्द हुने। कांग्रेस कार्य सम्पादन समितिमा केसीद्वारा पार्टी एकताका लागि 5 प्रस्ताव। महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने रमेश लेखकको दावी। इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि 150,000 यात्रु अलपत्र र एसीसी प्रिमियर कपमा नेपाल तेस्रो जित सहित सेमी फाइनलमा।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। भदौ 10 गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी पीड़ितका लागि पुनर्थापनका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीहरूलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नाभि विभागको महानिर्देशक प्रकाश जोशीका नेतृत्वमा 13 सदस्य समिति बनाइएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक र नापे विभागमा कार्यरत उप सचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधिहरू सदस्यहरू हुनेछन्। भदौ 10 गतेको भोटेको सिंह बाढ़ीले पुरिएको त्रिशुली 3B उद्धार कार्य 12 दिनमा पनि जारी छ। पछिल्लो अपडेट अनुसार उत्खनन तथा उद्धार कार्य हाल 3 मिनी एक्सकाभेटर प्रयोग गरी भइरहेको छ। साथै 3 ठूला एक्सकाभेटर प्रयोग गरी सुरुङ खाली गर्ने तथा पहुँच तयार गर्ने कार्य पनि जारी रहेको छ। विभिन्न चुनौतीहरूका बावजूद सम्बन्धित विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी जेसीपी ब्रेकर लगायतका उपलब्ध आवश्यक उपकरणहरूको प्रयोगद्वारा तथा उद्धार तथा उत्खनन कार्यलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ। हालसम्म भवनको भग्नावशेषका मुख्य भागहरू फेला पर्न सकेका छैनन्। हाल उद्धार तथा खोजी कार्य निरन्तर तीव्र रूपमा जारी रहेको छ। भदौ 10 गते आएको भोटेकोशी बाढ़ीबाट पुरिएको चिलिमे जलविद्युत आयोजनामा आइतबार पनि उद्धार कार्य भइरहेको छ। आयोजना स्थलमा रहेका नेपाली विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हिरेन्द्र देव साक्यले बाढ़ीले लेदो थुप्रिएको र सफा गर्न निकै कठिन रहेको जानकारी दिनुभयो। यहाँभित्र 35 मिटर माथिसम्म बाढ़ी गएको भन्ने छ भन्ने पस्ने ठाउँमा सबैतिर ठूला ठूला ढुङ्गाहरू छ। ब्लास्ट गर्न पनि सम्भव देखिएन। एक्सकाभेटर यसले सफा गरिरहेको छ। उहाँले भन्नुभयो अहिलेसम्म ढुङ्गा फुटाउन एक्सकाभेटर पनि ल्याउने तयारी भएको छ। यसले सफा गर्न केही सहज होला कि सकेका अनुसार उद्धार स्थल निकै अप्ठ्यारो ठाउँमा भएका कारण उद्धारमा कठिनाई भएको र अझै केही दिन लाग्नेछ। काठमाडौँ र बाढ़ी तथा पहिरो पछि हैजाको जोखिममा परेपछि रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रहरूमा हैजा तथा अन्य पानीजन्य रोगहरूको जोखिम न्यूनीकरणका लागि औषधि खोप स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। चीनसँगका मुख्य अधिनाका रसुवा गरी र तत्वपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्या परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवा गरी ध्वस्त भएको र तत्वपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरिएसँगै नजिकै दैगरेका चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको महँगी बने व्यवसायहरूले चिन्ता चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवा गरीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा बढ़ी धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायी बताउँछन्। यसका साथै जोमसम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने गरेको चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोनाबाट आएका सामानहरू सोझै चोगर सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवागढी नाका तत्काल खुलाउन सम्भव छैन। तातोपानी नाका खुलाएर नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामानहरू अभाव वा महँगी बढ़न सक्ने नेपाल वित्तीपत्र हिमालयन सीमापार वाणिज्य बैंक संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। उत्तरी गोर्खा स्थित बुढी गण्डकी र थेराङ खोलामा आएको भीषण बाढ़ीले 2 पुल बगाएपछि मनासुलो पदमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पदमार्ग अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय गोर्खाले अर्को सूचना नआएसम्मका लागि मनासुलो पदमार्ग र लार्के पास यात्रामा तत्काल रोक लगाइएको छ। शरदकालीन पर्यटकीय सिजन शुरू हुनै लाग्दा पदमार्ग टुटेपछि लार्के पासतर्फ निस्किएका सयौं पर्यटकहरू बीच बाटोमै अलपत्र परेका छन्। पर्यटन विभागका अनुसार यस सिजनमा 32 टोलीका 367 आरोहीले हिमाल आरोहणको अनुमति लिएकोमा मनासुलुका लागि मात्रै 29 टोलीका 348 आरोही छन्। बाढीले फूल बगाएपछि मनासुलु आरोहण र पदयात्रा तत्कालका लागि पदयात्रा तालिका नराम्ररी प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यात्राको तयारीमा रहेका वा यात्रामा निस्किसकेका सबैलाई थप सूचना नआएसम्म यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। बाढीले ठूलो भौतिक संरचना ध्वस्त पारे पनि हालसम्म कुनै मानवीय क्षति भने नभएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। मनासुलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने चुम्बानी मिटी गाउँपालिका 4 नामरुङ स्थित खोलाहरूमा शुक्रबार बिहान बाढ़ी ओर्लिएको थियो। बाढीले दुईवटा पुलसँगै स्थानीय दुईवटा लघु जलविद्युत आयोजनाहरूमा समेत बगाएको छ। जलविद्युत बगेपछि त्यस क्षेत्रमा विद्युत इन्टरनेट तथा संचार सेवा पूर्ण रूपमा ठप्प बनेको छ। धादिङ कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनहरूको चापो उल्लेख्य रूपमा बढ़ेको छ। गत भदौ 10 गते भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो। सड़क सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सड़कमा सवारीहरूको चाप थपिएपछि आगमनमा समेत प्रभाव परेको छ। राजमार्गका विभिन्न स्थानमा सड़क बगाएका कारण मरमत र पुनस्थापनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीहरूको संख्या वृद्धि भएको हो। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा नेता अर्जुन नरसिंह केसीले पार्टी एकता बारेका 5 बुँदे प्रस्ताव राखेका छन्। हिजो छानेपानीमा सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको थियो। उहाँले आफूले राखेका प्रस्तावमाथि गम्भीर विचार विमर्श गर्न पनि आग्रह गरेका छन्। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले विगतका बेला देउवा खड्कासँगको संवाद भन्दा बाढ़ी पहिरेको विपत्तिमा परेका नागरिकहरूको सेवा र असंवाद अहिलेको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। थापाले पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घड़ीमा राजनैतिक गुट जोड़ घटाओ भन्दा जनसेवा महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो। उहाँले बाढ़ी र पहिरोका कारण ठूलो क्षति बेहोरिरहेका धादिङ र सुवानुवाकोट लगायतका जिल्लाका प्रभावित नागरिकहरूका लागि पार्टीका कार्यकर्ताहरू फिल्डमा खटिएको जानकारी दिनुभयो। स्थलगत रूपमा प्राप्त तथ्य र विवरणका आधारमा पार्टीले आगामी कार्ययोजना तथा कार्ययोजना तय गरी निरन्तर काम गर्ने उहाँको भनाई छ। नेपाली कंग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको अन्दोधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढ़िरहेको बताउनुभयो। उहाँले विशेष महाधिवेशन मार्फत 14 महाधिवेशनको कार्य समितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दावी गर्नुभयो। विशेष महाधिवेशन र 14 महाधिवेशनबाट बनेको कार्य समितिलाई र एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उहाँको भनाइ छ। विवादित ग्रीन आर्मीको दर्ता खारेज भएको छ। भुटेकोशी त्रिशुली बाढ़ीपछि फिल्डमा सैनिक जस्तो पोसाकमा देखिएपछि विवादित बनेको ग्रीन आर्मी नामक संस्थाको दर्ता खारेजी भएको हो। गैरनाफामूलक संस्थाका रूपमा कम्पनी रजिष्टरको कार्यालयमा दर्ता भएको संस्थाले सेनासँग समानान्तर गतिविधि गरेको झल्को दिएपछि यसको वैधानिकतामाथि प्रश्न उठेको थियो। उच्च सैनिक स्रोतका अनुसार हाल सालै ग्रीन आर्मी नामक संस्थाको दर्ता खारेजी भएको देश संचारलाई जानकारी दिनुभयो। दर्ता खारेज भएपछि यसका गतिविधिहरूमा स्वत प्रतिबन्ध लागेको छ। कम्पनी रजिष्टर कार्यालयका अधिकारीहरूसँग देश संचारले बुझ्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन। कम्पनी रजिष्टरको कार्यालयमा गैर नाफा मुखी कम्पनीका रूपमा ग्रीन आर्मी 2077 साउनमा दर्ता भएको थियो। कम्पनी रजिष्टरको कार्यालयमा आर्मी शब्द राखेर संस्था बनाए पनि सैनिकको जस्तै पुस्तक लगाउने अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाजिक काम गर्ने गरी समाज कल्याण परिषदमा आबद्ध भएको थियो। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइङ खोलामा सड़क विस्तारका लागि पहाड़ कटानको काम अघि बढ़ाउन सवारी सदनहरूको आगमनमा अम्सीको रोग लगाइने भएको छ। तुइङ खोलाको पहाड़ कटानका क्रममा सवारी सदन प्रभावित हुने भएकाले भदौ 22 गतेदेखि निरन्तर समय अनुसार निर्धारित समय अनुसार सड़कमा आगमन रोक लगाइएको प्रमुख जिल्लाधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। नयाँ ट्र्याक खोली आगमन सुचारू गर्न केही समय लाग्ने भएकाले नारायणगढ़ मोकलिन सड़क खण्डमा सवारी आगमन न्यून भएको समयको सदुपयोग गर्दै तुइन खोला परियोजनाको माटो तथा पहाड़ कटानको कामहरू अगाडि बढ़ाउन लागि उहाँले बताउनुभयो। कृष्णवीरमा भने सड़क मरमतको काम जारी रहेको छ। सड़क मरमतका क्रममा नयाँ ट्र्याक खोली सवारी आगमन सुचारू गर्न समय लाग्ने भएकाले सोही अवधि तुइन खोलामा पहाड़ कटानका कामहरू अघि बढ़ाइने भएको हो। कृष्णवीरको सड़क मर्मत सम्पन्न भई सवारी आगमन सहज नहुँदासम्म तुइन खोला क्षेत्रमा दैनिक निर्धारित कार्यतालिका अनुसार सवारी आगमनमा आंशिक रोक लगाइने प्रमुख जिल्लाधिकारी अर्यालले जानकारी दिनुभयो। हिमाली जिल्ला मनाङको मेरुदण्ड लाइफलाइनको रूपमा चामे बेसी सह सड़क खण्डमा ठूलो सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। स्थानीयद्वारा ठूलो सवारी साधन सञ्चालन गर्दा सड़कको अवस्था नाजुकको तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो। मर्संग दिगपालिका चार नाम्चेका च्याम्चेका सोमबहादुर तामाङ भन्छन् स्थानीयवासीहरूको दैनिकीमा नै असर पर्ने गरी सड़क जोखिमयुक्त बनेपछि बाध्य भएर ठूलो सवारी साधनहरू सञ्चालनमा रोक लगाएका हौं। पटक पटक ध्यानकर्षण गरायौं तर सुनवाई नभएपछि यसरी नै सबै मिलेर सड़क सञ्चालनमा रोक लगाएको हो। अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण संरक्षण क्षेत्रमा विश्वका पर्यटन आउने मार्गमा नै स्थानीयवासीले हिँड्न र दैनिकी चलाउन नसक्ने भएपछि यस्तो कदम चालिएको उहाँले बताउनुभयो। भोटेको सीमा आएको आकस्मिक बाढ़ीपछि प्रभावित रसुवाका परिवारका लागि तेस्रो चरणको राहत सामग्री पठाइएको छ। आईएनएफ नेपाल, असल छिमेकी नेपाल र पोखरेली क्रिश्चियन समुदायको संयुक्त पहलमा उत्तर गया गाउँपालिका 1 र 2 का लागि 400 प्रभावित परिवारहरूलाई लक्षित गरी राहत सामग्री पठाइएको हो। राहत सामग्रीमा अत्यावश्यक खाद्यान्न, सरसफाई तथा स्वच्छता सामग्री, ओछ्यानका सामग्री र लत्ता कपड़ा लगायतका वस्तुहरू रहेका छन्। स्थलगत रूपमा प्राप्त जानकारी अनुसार बाढ़ीबाट अत्याधिक प्रभावित क्षेत्रमध्ये 1 उत्तर गया 1 मा अझै राहत सामग्री पुग्न सकेको छैन। पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघले नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि मतदान गरेको थियो। संघको 36 औं महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयन गर्न उद्योग व्यवसायी मतदानमा उत्रिएका हुन्। मतदान कार्य बिहान 8 बजेदेखि शुरू भएको थियो। अध्यक्ष पदका लागि 4 जना व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा बोलराम आचार्य, शोभा गौतम, उत्तम मान बुद्धाचार्य, अर्जुन पोखरेल उत्रिएका छन्। आचार्य र गौतम आफ्नो प्यानल सहित उम्मेद्वारी दिएका छन्। बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि भिड्दैछन्। निर्वाचनले अध्यक्ष सहित 15 सदस्यीय नयाँ कार्य समिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले बताउनुभयो। त्रिशुली नदीमा आएको बाढ़ीले विद्युतका संरचनामा क्षति पुर्याएपछि गोर्खाको गण्डकी गाउँपालिकामा 11 दिनपछि बत्ती बल्न थालेको छ। लामो समयपछि विद्युत मर्मत तथा पुनस्थापनाको काम सम्पन्न भएसँगै गाउँपालिकाको प्रभावित क्षेत्रमा पुनः आइतबारबाट बत्ती बल्न थालेको हो। बाढ़ीका कारण विद्युतका पुलहरू पोल तार तथा अन्य संरचनामा क्षति पुगेपछि गाउँपालिकाका विभिन्न वस्तुहरूमा विद्युत सेवा अवरूद्ध हुँदा स्थानीय बासिन्दा विद्यार्थी व्यवसायी तथा सरकारी कार्यालयहरूमा समेत प्रभावित भएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी आचार्यले बताउनुभयो। बाढ़ीले सड़क पुल र विद्युत संरचनामा क्षति पुर्याएपछि मर्मतका लागि आवश्यक सामग्री तथा जनशक्ति प्रभावित क्षेत्रमा पुर्याउन समेत कठिन भएको थियो। प्रतिकूल अवस्था र भौगोलिक कठिनाईका बावजूद प्राविधिक टोलीले जोखिम मोलेर विद्युत संरचनामा मर्मत गरेपछि 11 दिनमा सेवा सञ्चालनमा आएको विद्युत वितरण केन्द्र गोर्खाका प्रमुख राम आशिष शाहको भनाई छ। पोखराको रानी पोवामा रहेको ग्लोबल कलिजिएट स्कूलको 10 भदौ 10 मा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि 10,03,705 रूपियाँ सहयोग गरेको छ। विद्यालय परिवारले संकलन गरेको यो रकम प्रधानमन्त्री दैविक प्रकोप कोषमा जमा गर्नका लागि सिहा अन र प्याप्सन काफीका अध्यक्षलाई हस्तान्तरण गरेको हो। राष्ट्रिय विपत्तिको यो गाडीमा राहत र पुनर्निर्माणमा सघाउन विद्यालयले ठूलो राशिको यो सहयोग जुटाएको हो। सहयोगको रकम जुटाउन विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनले योगदान गरेका छन्। विद्यार्थीहरूबाट 3,23,195 रूपियाँ संकलन भएको छ। शिक्षक र कर्मचारीहरूले 3,30,510 रूपियाँ योगदान गरेका छन्। विद्यालय प्रशासनको तर्फबाट 3,50,000 रूपियाँ थप गरी जम्मा 10,03,705 रूपियाँ पुर्याइएको हो। मदन पुरस्कार गुठीले बेडा जोशी राज भण्डारीको पुस्तक नेवार समुदायका परम्परागत मुकुण्डु नाचलाई 2082 मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। मदन पुरस्कारका लागि यसअघि सार्वजनिक गरिएको उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची मध्येबाट जोशीको पुस्तकलाई मदन पुरस्कारका रूपमा छनौट गरिएको हो। जोशीको पुस्तकलाई मदन पुरस्कार 2082 प्रदान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताउनुभयो। यस्तै गुठीले 6 दशकसम्म गीत लेखनमा समर्पित गीत किरण पोखरेललाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। गुठीले आइतबार उक्त निर्णय गरेको हो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658-570-744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
13: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
13: गुणस्तरीय